0: तथा अन्य अवांछित गतिविधिका क्रममा उद्योग व्यवसाय र व्यवसायका निजी निवास समेत निशानामा पर्न थालेपछि सरकारले निजी क्षेत्रको सुरक्षाका लागि नयाँ संस्थागत तथा नीतिगत व्यवस्था गर्न लागेको जनाइएको छ। नीतिमा उद्योग व्यवसायमा आक्रमण भए कड़ा सुरक्षा कार्यवाही हुने, लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान चलाइने, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषयको रूपमा यसलाई लिइएको छ भने आन्दोलनबाट भएको क्षतिपछि सरकारको नयाँ रणनीति बन्न लागेको हो। जेएनजीलाई लक्षित स्टार्टअप र व्यवसाय एक्युबेसन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ। कार्यान्वयनको अनुगमन गर्न उच्चस्तरीय समिति बनाइने भएको छ भने कागजको रणनीति कार्यान्वयनमा आए मात्रै परिणाम दिन सक्छ भनेर टिप्पणी गरिएको छ। निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति आजको हिमालय टाइम्समा खबर छ।
1: निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी बाटो खुलाउन सरकारले केही नेपाल ऐन संशोधनको तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाड़ीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानून संशोधनको विषयमा कानून मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिएकी छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको नेपाल भारत विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावना र आगामी बाटो विषयको कार्यक्रममा बोल्दै सचिव दवाड़ीले नयाँ विद्युत ऐन ल्याएर प्रक्रिया अघि बढ़ाउँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि साबिकको ऐन संशोधनलाई छोटो बाटोका रूपमा अघि बढ़ाउन लागि जानकारी दिएकी छन्। हालकै कानून संशोधन गरेर अनुमति दिने तयारी, विद्युत व्यापारमा निजी क्षेत्र शीर्षकमा आर्थिक अभियानमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अत्यावश्यक उपभोक्ताका लागि ग्यास बिक्री वितरण थाले पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास लिन बिहानदेखि बिक्री केन्द्रमा पुगेका उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नु परेको र पालो आएपछि समेत ग्यास नपाएको गुनासो गरेका छन्।
2: लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोड़ौं खर्च भए पनि तीनवटा मात्र मूल कानून निर्माण भएका छन्। कानून निर्माणका लागि प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीनवटा कानून पारित भएका छन् भने दुईवटा अझै विचाराधीन अवस्थामा रहेका छन्।
1: सर्वोच्च अदालतको फैसला लेखनमा विलम्ब देखिएको छ। मुद्दा सुनवाईमा ढिला सुस्ती भएको भनेर गुनासो उठिरहेका बेला पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा विलम्ब देखिएको हो।
2: नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
1: राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गको 2 किलोमिटर सड़क 2 वर्षदेखि अल्पत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण बागलुङ नगरपालिका वडा नम्बर 1 रामरेखादेखि उपल्ला चौरसम्मको 2 किलोमिटर सड़क 2 वर्षमा पनि सम्पन्न हुन नसकेको हो।
2: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दारमा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्।
1: विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमान कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिणाम निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षहरूमा थप बढ़ेको छ। यसले एकातिर किसानको जीवनयापन सहज भएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ।
2: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था गरेको छ। नगरपालिकाभित्र डेंगूका बिरामीको चाप बढ़दै गएपछि नगरपालिकाले यी 2 स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
1: सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन अथवा आईपीओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनएको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पूँजीको 85% आईपीओ जारी गर्न पाउने व्यवस्था गरिएको हो।
2: ऊर्जा क्षेत्रका सरकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानद्वारा आयोजित फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्था अन्त्य र भविष्यमा विद्युत उत्पादनका लागि गरिसकेको अरबौं लगानी संरक्षणका लागि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

0: को एक मात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेन्स टापुमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घर भत्किँदा 38 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भौतिक संरचनामा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान 5:58 जाँदा फ्लोरेन्स क्षेत्रकामा 10 किलोमिटर गहिरासम्म भूकम्प गएको थियो।
4: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएल को पहिलो संस्करणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छ। आयोजक केडिया ग्रुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एनभीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने जनाएको हो। प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवर हलमा सञ्चालन हुनेछ। यससँगै लामो समयदेखि चर्चामा रहेको नेपालको पहिलो पुरूष भलिबल फ्रेन्चाइज लीग आयोजना हुने मिति निश्चित भएको छ।
3: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा पूर्व अर्थमन्त्री युवराज खतिवडाको अन्तर्वार्ता छापिएको छ। अर्थतन्त्र सुधार्न सरकारको समग्र कार्यशैली बदलिनुपर्छ भन्ने शीर्षकमा उहाँले भन्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम, बजेट, बाचापत्र, सयबुदे कार्ययोजना हेर्दा संगतिको अभाव छ। निश्चित राजनीतिक दर्शनको अभावमा यस्तो भएको हो। अहिले स्टेट एक्टर भन्दा नन स्टेट एक्टरको प्रभुत्व बढ़न थालेको देखिन्छ। प्रधानमन्त्री र अर्थमन्त्रीको काम गराई हेर्दा एक अर्कालाई विश्वासमा वा अविश्वास वा बाइपास गरेको जस्तो लागेको छ। सरकारले व्यक्तिगत आयकरका दर घटाई उपभोग बढ़ाएर आर्थिक वृद्धिको बाटो रोज्यो। यो अर्थतन्त्रमा मन्दी रहेका बेला छोटो अवधिका लागि अवलम्बन गरिने विकल्प मात्रै हो। कानून अनुसार अनुसन्धान गर्ने नाममा उद्योगी व्यवसायलाई निरुत्साहित गर्ने काम नगरौं। औसत आयु बढ़िरहेको र जनसंख्या वृद्धिदर घटिरहेका बेला काम गर्ने उमेर घटाउनु युक्तिसंगत हुँदैन। बन्द रहेका उद्योग चलाउन हामीले हार खाएको हो। अहिले सेनाले चलाएको छ, राम्रो भए ठिकै छ, तर धान्न सकिएला जस्तो मलाई लाग्दैन, युवराज खतिवडाले भन्नुभएको छ।
4: वित्तीय संघीयतामा असन्तुलन शीर्षकमा श्याम न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। वित्तीय संघीयता भनेको केवल बजेट र राजस्वको अंक गणितीय बाँडफाँड मात्र होइन, यो त जनताको घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औजार हो। वित्तीय समानीकरण, सशर्त समपूरक अनुदान तथा राजस्व बाँडफाँडको वैधानिक संयन्त्र, केन्द्रीयतावादी सोच र राजनीतिक हस्तक्षेप त्यागेर पूरकताको सिद्धान्त अनुसार तल्लो तहलाई सक्षम बनाऊ, घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औजार, त्यस्तै कार्य सम्पादनमा आधारित बजेटिङ प्रणालीलाई नै तीनै तहमा लगानी गर्नु अपरिहार्य रहेको छ।
3: त्यसैगरी आजको कान्तिपुर दैनिकमा किशोर नेपालले लेख्नु भएको छ, देउबाका दायित्व र कर्तव्य शीर्षकमा, यति बेला नेपाली कांग्रेस संकटापन्न अवस्थामा छ, देशलाई गणतान्त्रिक बनाउने यो पार्टीका विरूद्ध चौतर्फी आक्रमण भइरहेको छ, देउबामा नयाँ र पुराना बीच मेलमिलाप गराउने खुबी छ, पार्टीको सुदृढीकरणका लागि उनका विगतका अनुभव र वर्तमानका अनुभूतिको सकारात्मक प्रयोग हुनुपर्छ, इतर र भित्रको भेदभाव हटाएर पार्टीमा एकता र नवीन जागरण ल्याउनु देउवाको अहिलेको सबैभन्दा प्रमुख दायित्व र कर्तव्य दुवै हो।
4: हौस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 31 गते आइतबार, सन् 2026 अगस्त 16 तारीक साउन शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
0: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापन इतर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुल्याउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा।
0: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
1: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। दैनिक 1,30,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। धन मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुलाडिन कण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेको परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
2: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नुभएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निशा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निशा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निशापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशन को मिति बारे भन्ने प्रस्ताव मौन छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको 4 बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षमा रहेका छन्।
2: चितवनको इच्छाकामा गाउँपालिका पाँच सिमल धारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छैनन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङजा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: झाँझरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते झाँझरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुननिर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: थोरै बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। एटिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री। कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण। पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङजा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा। झाँझरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता देशमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिस हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिस बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 सय 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ।
1: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग, पछिल्लो समय घरेलू राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो। तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ। थप जानकारी अबको पालोमा।
8: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
9: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरूरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
8: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
9: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
8: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस सम्वाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
9: अमेरिका नयाँ हाम्रो वास्तविकता, हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेछ त्यही भित्र पनि, होइन? त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या कुन या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्यूजील्याण्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँग इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजिल्यान्ड, अमेरिका भनौँ न, बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो, होइन? त्यही त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
1: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लहरको घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाण पत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुङमा, पोरुन, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नुपरेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाडा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल, आजको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्तपाताल बिताइएको छ। नमूना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्तपाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमूना मचिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै दुई दशकपछि 2060 विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दबाव दिएका थिए। 2061 पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076 सर्वोच्च अदालतले यो जग्गा सप्तपाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077 पुननिर्माण थालिएको थियो। बिताइयो 1500 वर्ष पुरानो सप्तपाताल, आजको नयाँ पत्रिकामा खबर छ।
5: अब विदेशको खबर। इण्डोनेशियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण 100 भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। पछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा, एन्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरूद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेशियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। 3 प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेशिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
6: अब खेल खबर। श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलु मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
5: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यात

0: भारतले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैँचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो इच्छा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैँची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैँचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैँची परिशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैँची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
1: काठमाडौँको भ्रिकुटी मण्डलमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यसले पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
0: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गरे मागपत्र प्रमाणीकरण शीर्षक खबर कारोबार दैनिकले छापेको छ।
1: झण्डै एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ। तोलाको वचन खोलामा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
0: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गइराति दाङ, स्याङ्जा, बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
0: इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
1: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिण्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुशी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुँदै सिलिण्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तै देखिने व्यक्तिले माथि बरण्डाबाट भन्दैछन्, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: भर्ना खुल्यो शङ्खुवासभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008 9841252969 9842052496 9841993686 र 9842077778। शङ्खुवासभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, शङ्खुवासभा।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 9862633966। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु समस्याको समाधान भनेकै म हो,
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
6: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
7: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
5: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
4: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माथि ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, सब थोक त्यहीबाट हुन्छ त। हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
6: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
7: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, शङ्खुवा सभा, मोबाइल 9841993181 र 9869786333।
2: सबै इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
9: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीबाट जाने,
8: लाख सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
11: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हर पल
1: हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश। कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ कालका श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुनखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्ग संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इलुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय पाँच खबर नगरपालिका 1 खुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरब तामाङ साल्पा सिमिसो गाउँपालिका 4 भोजपुर रवि पहाड़ी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान

नमस्कार। कार्यक्रम शुभ सन्देशको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ। यो सुनि बिहानीमा तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँका सम्झना सन्देशहरूलाई संघाल्ने गर्छौं। जो जसको चाहिँ आफन्तजन इष्टमित्र साथीभाइको आजको दिनमा जन्मदिन परेको छ, अर्थात होइन विभिन्न विशेष दिन परेको नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कति साथीहरू यात्रामा हुनुहुन्छ होला, कति साथीहरू अस्वस्थ हुनुहुन्छ तपाईँ होइन तपाईँको आफन्तजन इष्टमित्र साथीभाइको लागि चाहिँ आजकै दिनमा शुभकामना शुभेच्छाहरू राख्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। तपाईँले फोन गर्नको निम्ति हाम्रो रेडियोको अफिसियल मोबाइल नम्बर रहेको छ 98 40 68 68 23। यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ, फटाफट फोन गर्न सक्नुहुन्छ र तपाईँले हाम्रो शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ। आज भने आइतबार पनि हो, हप्ताको तीन दिन आइतबार बुधबार र शुक्रबार भने चाहिँ वाट्सएपबाट पनि तपाईँलाई जोड्ने गर्छौं। तर वाट्सएपबाट कसलाई जोड्ने भन्ने हुन्छ नि त होइन, विशेष आज आइतबारको दिनमा चाहिँ जो प्रवासमा हुनुहुन्छ प्रवासमा रहने साथीहरूले चाहिँ वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ। 98 40 68 68 23 सोही नम्बर हो, वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। अनि विशेष गरेर जो जति साथीहरू फेसबुक लाइभबाट सुनिरहनु भएको हुन्छ फेसबुक लाइभको कमेन्ट बक्स पनि तपाईँको लागि खुल्ला छ, त्यहाँबाट पनि आफ्ना शुभकामना शुभेच्छाहरू लेखी पठाउन सक्नुहुन्छ सर्टकटमा। र आजको दिनमा कार्यक्रमको आरम्भमा एउटा मिठो गीत राख्न चाहन्छु। यो देशभक्ति भावले समेटेको गीतबाट आजको कार्यक्रम शुभ सन्देशको आरम्भ गर्न चाहन्छु। तपाईँले सुनिरहनु भएको छ भने तपाईँका शुभकामना शुभेच्छाहरू छन् भने 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, फोन डायल गर्दै रहनुहोस्।

0: घर हाम्रो नेपाल जात हाम्रो नेपाली यो साँच्चीकै मिठो देशभक्ति भावले समेटिएको यो सुमधुर गीतबाट आजको कार्यक्रम शुभ सन्देशको आरम्भ गरिसकेकी छु। अब पाल तपाईँको हो, तपाईँ जोडिन सक्नुहुन्छ 9840868823 यो नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। तपाईँलाई आज कति साथीहरूको त जन्मदिन परिरहेको होला, तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्छौं कार्यक्रम मार्फत। र त्यसै गरेर कति साथीहरूले आजको दिनबाट कुनै पनि नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने तपाईँलाई तपाईँको कार्य सफलताको शुभकामना छ। कति साथीहरू अस्वस्थ हुनुहुन्छ र पनि हामीलाई सुनिरहनु भएको छ होला, तपाईँलाई हामी स्वस्थ शीघ्र लाभको कामना भन्छौं। कति साथीहरू विवाह बन्धनमा बाँधिँदै हुनुहुन्छ भने तपाईँलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ। कति साथीहरू परीक्षाको तयारीमा हुनुहुन्छ अर्थात आजको दिनमा परीक्षा लेख्दै हुनुहुन्छ, परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई हामी तपाईँको शैक्षिक सफलताको निम्ति धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। लगायत तपाईँ जुन जुन क्षेत्रमा कार्यरत हुनुहुन्छ तपाईँलाई सोही क्षेत्रको कार्य सफलताको निम्ति धेरै भन्दा पनि धेरै धेरै शुभकामना यस कार्यक्रम मार्फत हामी व्यक्त गर्न चाहन्छौ। अब पनि तपाईँसँग नै प्रत्यक्ष रूपमा जोडिन्छु, तपाईँको शुभकामना शुभेच्छाहरू तपाईँकै आवाजबाट सुन्नेछौ। यति बेला म ढिला नगरिकन फोन कलतर्फ लाग्न चाहन्छु। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, हजुर नमस्कार, शिवारोको बोल्दै हुनुहुन्छ? सुमी लिम्बू तेह्रथुमबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, आराम हुनुहुन्छ सुमीजी?
1: हजुर एकदम आराम कुशलै भन्नुपर्छ है।
0: हजुर, अनि कार्यक्रम सुनिरहनु भएको छ?
1: कार्यक्रम सुन्न चाहिँ पाएको छैन है मैले आज।
0: ए, सुन्न पाउनु भएको छैन तर फोन चाहिँ गर्नुभयो है?
1: हजुर।
0: ठिक छ, अनि तपाईँको शुभकामना शुभेच्छा कसको लागि छ राख्नुहोस् न त।
1: शुभकामना सन्देश तपाईँलाई प्राप्तिक मित्रलाई शुभ दिन, अनि आशिष नयन बस्ने ढकाल धर्मराज र जन्मदिनको तयारीमा रहनुहुने अमित अनन्त सुनार अनि हर्पल रोशी राजेश कुमार माझी अनि हाम्रो राज बान्तवराई उहाँ सबैजनालाई चाहिँ मेरो भाग चाहिँ हात्ती बर्थडे टु यू वरुण सञ्चाली अनि रूपा राई उर्मिला राई राई अनि शुभ कुमारी राई सबैजनालाई आजको दिन शुभ दिनु शुभकामना। नमस्ते।
0: ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सुमी लिम्बू, हामीलाई फोन गर्नुभयो र आफ्ना शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट छुटिसक्नु भएको छ। पालो तपाईँको हो, अर्को साथीको पनि आगमन भइसकेको छ, स्वागत गरौं। हेलो
2: नमस्ते, रिफ्रेसिङ गुड मर्निङ दे।
0: हजुर नमस्ते, गुड मर्निङ बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हरपल रोशनी धनकुटाबाट आउँदै हुनुहुन्छ। अनि के छ रोशनीजी, तपाईँको खबर, आराम हुनुहुन्छ?
2: खबर एकदम राम्रो छ, ठिक छ। मौसम पनि बिहान त ठिकै छ, अब भोलि चाहिँ के कस्तो हुने थाहा छैन। यताको मौसम कस्तो छ?
0: हजुर यताको मौसम ठिकै छ, मन्द मन्द घाम लाग्न थालेछ बिहानी पखबाटै होइन, अरू समग्रमा आराम छौ, ठिकठाक छौ, सन्चै छौ। अनि रोशनीजीले कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन भन्नुहोस् त?
2: कार्यक्रम फेसबुक लाइभबाट
0: सुन्दै हुनुहुन्छ, ल खुसी लाग्यो जोडिनु भएको छ। अब शुभकामना शुभेच्छा तर्फ लागौँ न।
2: हस् हुन्छ, विशेष तपाईँ हाम्रा सैनिका टिमलाई विशेष कार्य सफलताको धेरै
0: शुभकामना।
2: अनि अन्य भन्नुपर्दा आगामी दिनमा बर्थडे मनाउने दादा अमित अनन्त सुनवार, दादा चन्द्र बस्ने दुवै जन्मदिनको अग्रिम शुभकामना, सबै साथीहरूमा आफ्नो आफ्नो क्षेत्रको कार्य सफलताको शुभकामना, शुभ दिन भन्दै छुटिन्छु। बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हरपल रोशनी धनकुटाबाट फोन गर्नुभयो अनि शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट सुनिसक्नु भएको छ। यो सोडिम बिहानीमा तपाईँले आफ्ना शुभकामना शुभेच्छा आफ्ना आफन्तजन यस्तो मित्रहरूलाई राख्नु भयो भने उहाँहरूको जीवनमा उहाँको आजको दिनमा थप ऊर्जा ऊर्जा मिल्नेछ होइन, त्यसैले तपाईँको शुभकामना शुभेच्छा छ। आजको दिनमा उहाँहरूको लागि विशेष केही भन्न चाहँदै हुनुहुन्छ भने चाहिँ फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते, गुड मर्निङ, बोल्नुभयो हजुर कुन ठाउँबाट? पाँच खबनबाट हजुरको शुभ नाम?
3: चन्द्रमाया।
0: ए चन्द्रमाया बोल्दै हुनुहुन्छ, के छ, आराम हुनुहुन्छ चन्द्रमायाजी? हजुर मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ? मजाले सुन्दै हुनुहुन्छ, ओके ल जोडिनु भयो। अब यो बिहानीबाट तपाईँको शुभकामना सन्देश कसको लागि छ? थ्याङ्क यू सो मच.
1: हुन्छ, अनि हामी चाहिँ मेरो भदैनी मेरिना क्लास रानीसँग नै आज शुभ दिन भन्न चाहन्छु. अनि साथीहरू हुनुहुन्छ है तिर्खारालाई नै आज पनि शुभ दिन भन्न चाहन्छु. अनि सुनिता यादव, भौजी प्रसन्न तामाङ, अनि बाबामा मगर, दिदी सानो कमला, अनि सोजिन हुन्छ युनिता तामाङ, प्रसिन तामाङलाई आज पनि शुभ रहोस् भन्न चाहन्छु. अनि मिटा प्रेमी मेर्का सुनिपा ठुलो साथीहरू त धेरै हुनुहुन्छ, सबै सबै साथीहरू आज पनि शुभ रहोस् भन्न चाहन्छु ल. नमस्ते, टेक केयर, बाई बाई.
0: ओके, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो चन्द्रमायाजी, पाँच खबरबाट आउनुभयो. उहाँसँग पनि म छुट्टी. तपाईँ पनि जोडिन चाहनुहुन्छ, आफ्ना शुभकामना शुभेच्छाहरू राख्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ. 9840 68 68 23 नम्बर खुल्ला छ. प्रवासी मनहरूले वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ. भन्दै म फेरि पनि फोन कलतर्फ नै लाग्न चाहन्छु. साथी लाइनमा हुनुहुन्छ. हेलो, गुड मर्निङ. हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
3: म तारा शङ्कर, कुमाल टारबाट.
0: कुमाल टारबाट, के नाम भन्नुभयो?
3: तारा शङ्कर, कुम्मा 15 है, कुम्मा 15.
0: कुम्मा 15 तारा
3: शङ्कर.
0: ओके, कुम्मा 1 भने पछाडि. ठिक छ, अनि के छ, आराम हुनुहुन्छ? हजुर, मेरो खबर एकदम ठिक छ. अनि हामी रेडियो होल इन्टायर टिम पनि एकदमै ठिकठाक छौँ, सन्चै छौँ. ताराजी, अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हाम्रो बाटो अलिक बज्दैन, लाइफबाट चाहिँ सुन्दा चाहिँ मिल्छ. अहिले चाहिँ अब अलिक कार्य व्यस्तताको कारणले गर्दाखेरि
0: ठिक छ. जे भाइ पनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, खुसी लाग्यो. अब तपाईँको शुभकामना सबै छतर्फ लाग्छौ नि है ताराजी.
3: सर्वप्रथम स्वरमा कार्यक्रम चलाउँछ हजुर, प्राविधिकमा हुनुहुन्छ हजुर. होल इन्टरटेनमेन्ट आजको दिनमा नभई बाँकी पल्ट सफलताको लाखौँ लाखौँ शुभकामना है सर.
0: हस्, थ्याङ्क यू सो मच.
3: नमस्कार गरे. अनि नम्बर एकमा हुन्छ कलामाको समान्तजीलाई नै शुभकामना गीत गर्छु. दुई नम्बर हुन्छ राम यस्तोलाई नै शुभकामना. तिन नम्बर हुन्छ शुक्र राजीलाई नै शुभकामना गीत गर्छु. चार नम्बर हुन्छ अरुणिता राईलाई नै शुभकामना गीत गर्छु. पाँच वर्षमा थापा भगवान् तथा साथी जीवन जातीय सिकाई भन्दा छुट्टी थियो मलाई.
0: छुट्टी आउँ साथी हुनुहुन्थ्यो तारा शङ्कर. कुम्माएकोबाट हामीलाई फोन गर्नु भएको थियो, उहाँसँग म छुटिसकेकी छु. पालो तपाईँको हो सुनिरहनु भएको छ भने 9840 68 68 23 नम्बर खुल्ला नै छ. यति बेला वाट्सएप मार्फत एकजना मित्रको आगमन भएको छ. कहाँबाट गर्नुहुन्छ, स्वागत गर्छु. हेलो,
4: हेलो, नमस्ते,
0: नमस्कार, गुड मर्निङ. हजुर गुड मर्निङ, को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम? जुनिता चामलिङ राई आउनुभयो पाँचवर्गको मित्र. हाल चाहिँ कुविदबाट. हजुर, अनि के छ खबर खबर, सन्चै हुनुहुन्छ जुनिताजी? हजुर, मेरो खबर त एकदम ठिक छ, आराम छु, सन्चै छु. होइन, हामी रेडियो होल इन्टायर टिम एकदमै ठिकठाक छौँ. अनि कार्यक्रममा आउनु भएको छ, अब तपाईँको शुभकामना शुभेच्छा कसको लागि छ जुनिताजी, राख्न सक्नुहुन्छ?
4: ओके, मेरो शुभ चाहनु पर्दाखेरि चाहिँ सर्वप्रथम हजुरलाई आजको दिन शुभ रहोस् शुभ दिनको कामना हुन चाहन्छु.
0: थ्याङ्क यू सो मच.
4: हुन्छ, अनि मेरो केही साथीहरू सम्झिनु पर्दाखेरि कि नेपालतिर हुने प्यारी भुना देउजालाई, अनि भावनामा गएर अनि दुर्गा खटवाललाई आज शुभ रहोस् भनेको कामना धेरै माया मिठो सम्झना गर्न भन्न चाहन्छु. अनि मलाई चाहिँ के हुने प्यारो मान्छे रवि परिलाई पनि धेरै माया मिठो सम्झना आज शुभ रहोस् भनेको कामना भन्न चाहन्छु. अनि मलाई चाहिँ त्यही हुनुहुन्छ अर्ची जीवन हाविन स्कुलको सलामलाई चम्बियानी सोना मम्मी लुदो छिम जीवन सुन्दर सम्पूर्ण लिम्बू बसन्त शेष
0: नमस्ते. साथी हुनुहुन्थ्यो जुनिता चामलिङ राई, हामीलाई पाँच थरको मित्र, हाल प्रभास कुवेतबाट फोन गर्नुभयो. धेरै साथीहरूको नाम लिनुभयो होइन, धेरै साथीहरूको नाम लिनुभन्दा पनि विशेष शुभकामना शुभेच्छाहरू छन् भने चाहिँ कार्यक्रममा चाहिँ टक्क हुन्छ है.

0: हजुर मोरङको रतुवामईबाट शंकर ढकाल बोल्दै हुनुहुन्छ। के छ खबर खबर?
1: खबर राम्रो छ, बिहानीको समय छ, शीतल शीतलै छ भन्नुपर्छ। दिउँसो चाहिँ अब निकै गर्मी हुने समय आएको छ, गर्मी हुन्छ, घाम लागेपछि पानी आएको छैन दुई तिन दिन,
0: त्यही त होइन। ल ठिक छ, आउनुभयो, जोडिनु भएको छ होइन। अब साथीहरूको लागि केही शुभकामना सन्देशहरू छन् भने राख्न सक्नुहुन्छ नि त शंकरजी? यतातिर ठिक छ, त्यति धेरै गर्मी हुन्न, दिउँसोखेरि त हल्का फुल्का हुन्छ, तर बिहानी पक्षीतल छ तपाईँले भने चाहिँ बाहिर हल्का घाम लाग्दै गरेको अवस्था छ, अरू सबै ठिकठाक छ है त।
1: हुन्छ, अब शुभकामना सन्देश दिनुपर्दा फर्स्ट अफ अल त हजुर अरुण एफएम होल युनिटलाई शुभ दिन भन्न चाहन्छु, बाँकी पक्षीबाट होस् मंगलमय शुभकामना व्यक्त गर्दछु। अब आज अब आउँदै गरेको पाँच गते हाम्रो झापा निवासी चन्द्र बस्नेतको शुभ जन्मोत्सव आउँदैछ, उहाँलाई अग्रिम जन्मोत्सवको मंगलमय शुभकामना। अनि शुभकामना सन्देश भन्नु पर्दाखेरि हाम्रो भोजपुरतिर हुनुहुन्छ राजु कटवाललाई पनि शुभकामना भने, बाँकी पक्षबाट होस् भने, तीर्थमतिर हुनुहुन्छ बहिनी सुमी थामी सुमी लिम्बू उहाँलाई पनि शुभ दिन भन्न चाहन्छु। अनि यता शङ्करतिर हुनुहुन्छ मन कुमारी कान्छी कुलुङ
0: हजुर लगायत सम्पूर्णलाई सम्पूर्णलाई
1: शुभ दिन भन्दै बिदा हुन चाहन्छु।
0: साथी हुनुहुन्थ्यो शंकरजी, उहाँसँग छुटे मोरङको रतुवामईबाट फोन गर्नुभयो। यो बिहानीको बसाईमा चाहिँ शुभकामना सुविचारहरू लिने गर्छौं हामीले, जहाँ चाहिँ धेरै साथीहरूले एकदमै धेरै साथीहरूको नाम लिने गरिरहनु भएको हुन्छ होइन, त्योभन्दा पनि साथीहरूलाई चाहिँ आजको दिनमा बरु एउटा शुभकामना सन्देश राख्नु सोटो मिठो कुराकानी गरौं, धेरै साथीहरूलाई जोड जस्तो लाग्छ मलाई चाहिँ। धेरै साथीहरूको नाम लिन होइन, धेरै साथीहरू सम्झिनको लागि त अन्य थुप्रै कार्यक्रमहरू छन् नि त, ती कार्यक्रमहरूमा तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। हेलो
2: हजुर, गुड मर्निङ। नमस्ते।
0: नमस्ते, गुड मर्निङ को बोल्नु भयो, शुभ नाम तपाईँको?
2: म बोल्दैछु रमा चामलिङ।
0: ओहो, रमा चामलिङ
2: हजुर,
0: कुन ठाउँबाट हो? शुभ नाम त ठ्याक्कै मिल्यो तपाईँको र मेरो है। तपाईँ निकै जोक गर्नुहुन्छ कि कसो हो? त्यही त तपाईँ है अभागी मनिषा पोया, अब चिनेको मान्छे होइन, किन के भइरहेछ भन्ने लागेको थियो। अनि के छ मनिषाजी, खबर खबर सुनाउनुहोस् त।
2: एकदमै ठिकै छ भनौँ न, वेदरको बारेमा कुरा गर्नु त मन मलाई घाम लागिरहेछ, अनि तपाईँहरूको खबर के छ, सन्चै हुनुहुन्छ, बिरामी त हुनु भएको छैन होला नि?
0: ओहो, म बिरामी भए भने त यसरी जोडिन सक्दिनँ होला सायद होइन, निकै गाह्रै भयो भने त, अनि सन्चै छु, आरामै छु, त्यो भएर तपाईँहरूसँग जोडिएर म चाँडै कुराकानी गर्न सकिरहेकी छु मनिषाजी, आशा गरौँ सधैँभरि आराम रहँ है। अनि के छ तपाईँको चाहिँ सुनाउनुहोस् त।
2: हजुर,
0: के छ तपाईँको जे सुनाउनुहोस् त, के गर्दै हुनुहुन्छ?
2: एकदमै ठिकै छ, म त बसिरहेको छु, कार्यक्रम सुन्दै भनौँ न, अब साढे नौतिर चाहिँ अब बजार कोदो रोप्न आउँदैछु भनौँ।
0: कोदो रोप्न बजारतिर भन्नाले?
2: बजारमा खोइ 0.8 भन्दै हुन्छ, दिदीसँग जाने भनेको, दिदीले बोलाउनु भएको थियो, अनि त्यही भन्छ।
0: ओके, ल ठिक छ ठिक छ, मजाले कोदो रोप्नु होला है। अनि अहिले भने चाहिँ अब कुराकानीलाई छुट्याउँदै शुभकामना शुभेच्छा तर्फ लाग्नुपर्छ, कसको निम्ति सर राख्नुहोस् है राम।
2: शुभकामना सन्देश राख्नुपर्दा त कसो पर्दा तपाईँ त टेक्निसियन मारा मित्र हाम्रो अरू नेसनको इन्डिया टिमलाई अझै साह्रै सफलताको थियो, त्यो शुभकामना बाँकी दिन पनि अस्तु भरस भन्न चाहन्छु। वेलकम। अनि त्यसरी दानखुटा दिइरहन्छ बुनु कुसुम तामाङलाई विशेष कार्य सफलताको धेरै शुभकामना बुनु भन्न चाहन्छु। अनि त्यस गरी हुन्छ दिदी सानो कमललाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यात्रामै 9 बजीतिरको यात्रामै हुनुहुन्छ दिदी मन्जु तामाङलाई शुभ यात्रा राम्रोसँग जम्मा दिदी भन्न चाहन्छु। अनि त्यस गरी हुन्छ पूर्वेली खुसी ममता पोया त्यसरी सन्तोषको विशेष कार्य
0: सफलताको
2: धेरै शुभकामना धेरै शुभकामना व्यक्त गर्दै अझ जति सारले कार्यक्रम
0: अभागी मनिषा पोया हामीलाई चैनपुरबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु, फेरि ढिला नगरिकन कल तर्फ नै लाग्न चाहन्छु। वाट्सएपबाट मित्र जोडिनु भएको छ, स्वागत गर्छु। हेलो हजुर, सेवा सेवा हजुर, गुड मर्निङ, हजुरको शुभ नाम कहाँबाट बोल्दै हुनुहुन्छ?

0: सुरज राई तुम्छा आउनुभयो मलेसियाबाट. के छ तपाईँको खबर, आराम हुनुहुन्छ?
1: मेरो खबर एकदम ठिक छ, आराम कुशल छु भन्नुपर्छ. हजुरहरूको के कस्तो छ?
0: हजुर हाम्रो पनि एकदम ठिक छ सुरजी, आराम छौ, सन्चै छौ, समग्रमा सबैलाई ठिक ठाकै छ है. अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर
0: ल ठिक छ, हुन्छ, जोडिनु भयो, आउनुभयो, खुसी लाग्यो. अब शुभकामना सन्देश राख्नुहोस् न है.
1: हुन्छ, आजको मेरो विशेष शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट म हजुर लगायत रेडियो टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु. भने हाल कुवेततिर हुनुहुन्छ हाम्रो करिना मगरको जन्मदिन परेको रहेछ, अनि त्यस्तै गरेर हाम्रो एकजना करुणा शङ्कर हुनुहुन्छ, उहाँको उहाँ दुवैजनाको जन्मदिन परेको रहेछ. उहाँ दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना छ यी भन्न चाहन्छु. भने बाँकी मलाई चिन्नुहुने सबै सबैलाई कार्य सफलता र शुभ दिनको कामना भन्दै हजुरको बसैबाट छुट्टी नमस्ते.
0: नमस्ते छुट्या साथी हुनुहुन्थ्यो सुरज राई तुम्छा, हामीलाई मलेसियाबाट फोन गर्नुभयो, बहुत स्वर्ग मित्र हुनुहुन्छ. तपाईँ पनि आफ्ना शुभकामना शुभेच्छाहरू छन् भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ, कमेन्ट बक्सबाट सहभागिता पनि जनाइरहनु भएको छ. हरपल रोशनीजीले पनि हामीलाई लाइभ मार्फत पनि सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो. कल्पना साम्पाङ हुनुहुन्छ, काठमाडौँबाट सुन्दैछु भन्नुभएको छ. अनि गेटविल सन ओके उहाँले चाहिँ ओके मामु अन्जान यात्री प्यारी साम्पाङ अनि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राई दुवैजनालाई गेटविल सन भनेर लेख्नु भएको रहेछ. हुन्छ, धेरै धेरै धन्यवाद छ मेसेजको लागि. लाइभ मार्फत सुन्दै हुनुहुन्छ शान्ति बिसी हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु रोल्पाबाट, शान्ति बिसी हो, सबैलाई सम्झेको छु भन्नुभएको छ. अनि रामकुमार लिम्बू हुनुहुन्छ, रामकुमारजीले तेह्रथुमको छथरबाट हामीलाई सुनिरहनु भएको छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ. धेरै साथीहरूको नाम लेख्दै सबैलाई शुभदिनको कामना भन्नुहुन्छ. भावना मगर हुनुहुन्छ, भावनाजीले पनि हामीलाई इण्डियाबाट अहिले सुनिरहनु भएको छ, सन्तोष काफ्लेले गुड मर्निङ भनेर मेसेज पठाउनु भएको छ. जीवन फाविन हुनुहुन्छ, जीवनजीले पनि गुड मर्निङ रमा नाना, इट्स मी जीवन फाविन, संखुवा सभा राइट नाउ मलेसियाबाट सुन्दैछु, सबैलाई शुभदिन भनेर लेख्नुहुन्छ. कृष्ण तामाङले हिजो जन्मदिन मनाउने साथी सुजन थापालाई ह्याप्पी बर्थडे टु यू, अनि मम्मी जुनिता चामलिङ, पापा जीवन फाविन, बाजे लिम्बु विजय लगायत सबैलाई शुभदिन भन्नुभएको छ. अनि त्यसै गरेर संगीत राईले सबैलाई सम्झिँदै मेसेज छोड्नु भएको छ. त्यसै गरेर सुमित्रा लिम्बुले शुभदिनको कामना अल फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ. ओके, तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु. रमिला राईले सबैलाई शुभदिन भन्नुभएको छ. लिम्बु विजयले गुड मर्निङ एण्ड अल माई फ्रेन्ड्सलाई फ्रम संखुवा सभा भनेर मेसेज छोड्नु भएको छ. तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ. फुङसा लिम्बुले हाई सेवा श्रेया लिम्बु हो, आजको दिन शुभ रहोस् सबैको भन्नुभएको छ. हुन्छ श्रेयाजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. त्यसै गरेर अर्को साथी हुनुहुन्छ रोमन मोक्तान तामाङ. रोमनजीले हेलो, गुड मर्निङ, नमस्ते फ्याफुला, म भोजपुरे जेनजी भोजपुर घरमै हाल सात समुद्र पारीबाट भन्नुभएको छ. सबैलाई शुभदिनको कामना, मेरो घर परिवारमा विशेष सम्झना भनेर लेख्नुहुन्छ. मीडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, चाहना मीडिया ग्रुपको मेम्बर, पाँचखप नगरपालिका आठ सुङखुरुङबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ. अनुसा माङफाङ हुनुहुन्छ, भोजपुरको मित्र, हाल सुनसरीबाट सुन्दै हुनुहुन्छ. अनि लेख्नु भएको छ उहाँले बेस्ट विशेष ह्याप्पी बर्थडे टु यू छोरी सिन्मी बोङलाई भनेर लेख्नु भएको छ. त्यसै गरेर अर्को साथी अर्जुन याखा हुनुहुन्छ, धर्मदेवी दुई तामाफोकबाट हामीलाई सुनिरहनु भएको छ. रजिना घतानी हुनुहुन्छ, हाई मी रजिना घतानी, चैनपुरबाट हो है भन्नुभएको छ, धन्यवाद छ तपाईँलाई. सुनिता घिसिङले सुन्दैछु, तामकोबाट सुनिता घिसिङ हो भन्नुभएको छ. नवीन गुरूङले पनि सुनिरहनु भएको छ. सुभाषपी तामाङ हुनुहुन्छ, उहाँले पनि खानबारीबाट हामीलाई सुन्दै हुनुहुन्छ, आजको दिन सबैको शुभ बितोस् भनेर लेख्नु भएको छ. चन्द्रमाया तामाङले पनि हामीलाई पाँचको वनबाट सुनिरहनु भएको छ. अनिता नखोक हुनुहुन्छ, अनिताजीले पनि भोजपुरबाट सुन्दै रहेको जानकारी गराउनु भएको छ. अस्मिता लोहरुङ एआर हुनुहुन्छ, उहाँले पनि सभा पोखरीबाट सुनिरहनु भएको छ. सबैलाई शुभदिनको कामना भन्दै मेसेज पठाउनु भएको छ. हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ. कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. यो बसाईमा तपाईँको शुभकामना शुभ इच्छाहरूलाई मैले सङ्खाली भएकी छु. अब म कार्यक्रममा एउटा मिठो गीत राख्न चाहन्छु. यो गीत पश्चात फेरि बाँकी साथीहरूसँग जोडिनेछु. 9840868023 नम्बर खुल्ला नै रहेको छ. हामीलाई सुन्दै हुनुहुन्छ भने फोन डायल गर्दै रहनुहोस्. अहिले भने यो सुमधुर देशभक्ति भावले समेटेको गीत तपाईँको निम्ति राख्न चाहन्छु.

0: मेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: लु, समस्याको समाधान भनेकै म हो।
3: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ, त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएर के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथोसिस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जन संख्या सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिचो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा तनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संख्या सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संख्या सभा मोबाइल नम्बर 9852055079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376, इमेल pmamp.piu.sankhyasabha@gmail.com, वेबसाइट www.pmamp.sankhyasabha.gov.np। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संख्या सभा।

0: गुड मर्निङ को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? घर यहाँको पाँच खपन हाल चाहिँ कुवेतबाट फोन गर्दै हुनुहुन्छ सानुमाया शेर्पा। हजुर, अनि के छ खबर खबर सानुमाया दिदी, सन्चै हुनुहुन्छ?
1: हजुर, मेरो ठिकै छ दिदी, सन्चै छु। अनि तपाईँलाई कस्तो छ?
0: हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन सानुमाया दिदी?
1: सुनिरहेको छु, अब मेरो चाहिँ सुत्ने टाइम हो, म सुती भयो भने हल्का कार्यक्रम सुन यसो सुनेर होइन साथीहरू सुतौँ भनेर।
0: ए ल, ठिक छ, ओके ल, हुन्छ। अब यहाँको फोन लागिसकेको छ, त्यस पश्चात मजाले सुत्नुहोला। अब साथीहरूको लागि केही शुभकामना सन्देशहरू छन् भने राख्न सक्नुहुन्छ है त?
1: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा त फर्स्ट म तपाईँलाई नै आजको दिन शुभ रहोस् शुभ दिन भन्न चाहन्छु, साथमा मिठो माया सम्झना भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच।
1: अनि मेरो पाँच फोनतिर हुनुहुन्छ बाबा मम्मी सबै घर परिवारमा शुभ दिन साथमा सम्झना भन्न चाहन्छु। अनि साथीहरू त धेरैजना हुन्छ, सबै सबैमा शुभ दिन साथमा मिठो माया सम्झना भन्दै छुटे ल, बाई
0: बाई। सानुमाया शेर्पा पासकपन गर्वै हाल प्रवासबाट फोन गर्नुभयो, उहाँसँग म सुनिसकेकी छु। पालो तपाईँको हो, यति बेला साथी हुनुहुन्छ फोन लाइनमा। हेलो हेलो, नमस्ते। हजुर
2: नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? वरुण चन्चले भोजुरबाट आउँदै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ वरुणजी?
2: ठिकै छ, राम्रै छ, सन्चै छु भनौँ न।
0: कार्यक्रम सुनिरहनु भएको छ?
2: कार्यक्रमको साथमै छु, अघि त अलिक बिजी बिजी थिएँ, अहिले चाहिँ अलिक फ्री भयो अनि यसको फोन ट्राई गरेको, ठ्याक्कै फोन मिलायो।
0: ए ओके ल, हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अब शुभकामना सन्देशतर्फ लागौ न त।
2: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्यक्रम धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच।
2: अनि आज जन्मदिन मनाउने अब एकदम मिडिया चाहिँ साथी हाम्रो करिना मगरलाई चाहिँ एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि बिहान बिहानै अब हाम्रो सानु कमलाको चाहिँ एकदम खुसी खबर सुन्न पाइयो, सानु कमललाई चाहिँ एकदम कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु। अनि त्यसरी हाम्रो आशिष नयन बस्नेतलाई आजको दिन एकदम शुभ रहोस् भन्न चाहन्छु। हाम्रो ढकाल धर्मराज अनि प्रवीण निमा सुनु सुनिता लगायत धेरै साथी हुनुहुन्छ, हाम्रो चामलिङ निर्मला लगायत सबै सबैलाई
0: ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चन्चले, हामीलाई भोजपुरबाट फोन गर्नुभयो, उहाँसँग म सुटी शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट सुटिसक्नु भएको छ। पहिला तपाईँको हो, अर्को साथी हुनुहुन्छ व्हाट्सएपबाट जोडिनु भयो, स्वागत गर्छु। हेलो हेलो, नमस्ते हजुर, हेलो हेलो, नमस्ते हजुर, नमस्ते। ओके साथी व्हाट्सएपबाट जोडिनु भएको छ, उहाँलाई मैले अनुरोध गरे तर उहाँको आवाज मैले सुन्न सकिनँ या त उहाँ बोल्नु भएन कि जस्तो लाग्यो। ठिक छ, तपाईँ फेरि पनि जोडिनुहोला, उहाँ सुजन थापा हुनुहुन्थ्यो सम्भवतः। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ, स्वागत गर्छु। हेलो हजुर, दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ? स्काई नवीन इलामबाट बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ नवीनजी?
3: मेरो एकदम ठिक छ।
0: कार्यक्रम सुनिरहनु भएको छ?
3: सुन्दैछु।
0: ओके ल, हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अब तपाईँको शुभकामना सन्देशतर्फ लाग्छौ नि है?
3: पास्टरको हिरो छ अहिले दुबईतिर, दीपक विवर सिंह सिन्हा, उसको भान्जाको बर्थडे छ है झापातिर छ, बासु खुयाल उसलाई नै जन्मदिनको धेरै शुभकामना दिन चाहन्छु। त्यसपछि हाम्रो संसद लिम्बू छ धनकुटामा, अनि बाबु श्रेष्ठ र हरिराज पौडेल छ डोको टापेजुङमा, ढका धर्मराज छ दुबईतिर, अनि त्यसपछि हाम्रो सञ्जय नेपाल र डेभिड बस्नेत है गणतन्त्र ट्रेन धरानतिर, अन्तिममा भन्नुपर्दाखेरि हाम्रो
0: स्काई नवीन हामीलाई इलामबाट फोन गर्नुभयो, शुभकामना सन्देश राख्दै यो व्यवसायबाट सुटिसक्नु भएको छ। पालो तपाईँको हो, सुनिरहनु भएको छ भने 9840668823 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथीको पनि आगमन भइसकेको छ, स्वागत गरौं। हेलो
4: हेलो सिस्टर, गुड मर्निङ, नमस्कार, अनि ज्ञान मात्रै हुनु।
0: हजुर नमस्ते, नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
4: हजुर म काठमाडौँबाट एबिसी तासपुरिया।
0: काठमाडौँबाट एबिसी तासपुरिया भन्नुभयो कि भन्नुभयो?

0: तपाईँको नाम त कस्तो एक्स्ट्रा लाग्यो है मलाई त, तपाईँले पक्कै पनि यो निकनेम राख्नु भएको हुन सक्छ हो?
1: हजुर हजुर, यो मेरो यो सफामा हो एबिसी।
0: ठ्याक्कै एबिसी कस्तो मिलेको है?
1: हजुर हजुर, कस्तो मिलेको क्या, ठ्याक्कै यो मेरो फुलफामा पनि फेरि अजय बिन्दास चञ्चले छ क्या।
0: ए हजुर, त्यही त एबिसी अजय बिन्दास चञ्चले राम्रो हजुर राम्रो लाग्यो है, राम्रो लाग्यो तपाईँको सर्ट फर्मले त झन् कस्तो होइन कसरी एबिसी भयो भन्ने चाहिँ जुन कौतूहल त हुन्छ नि त्यो टाइपको लाग्यो कि तपाईँको सर्ट फर्मले चाहिँ।
1: हजुर हजुरलाई धेरै धेरै धन्यवाद,
0: ए हजुर हजुर ल हुन्छ, खुसी लाग्यो जोडिनु भएको छ। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ एबिसी जी?
1: एकदमै राम्रो छ। अब अर्को कुरा त अब रेडियो अरुणमै एकदमै पहिलोचोटि आज हजुरसँग फर्स्ट टाइम अनि हुँदैछु है।
0: हजुर पक्कै पनि
1: एकदमै अचाटै
0: हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु होइन। अनि हामी रेडियो होल इन्टरटेन एकदम ठिकठाक छौँ, आराम छौँ है। अनि आउनुभयो, जोडिनुभयो, तपाईँ नयाँ साथी हुनुहुन्छ, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु। बाँकी बसाइमा पनि तपाईँसँग यसरी नै जोडिएर कुराकानी गर्न पाइरहौँ है त।
1: धेरै धेरै धन्यवाद, आज पहिलोचोटि सामको अन्तिम दिन फेरि जुडेको रहेछ
0: है, पक्कै पनि
1: मलाई पनि एकदमै धेरै खुसी लागिरहेको छ। सुरुदेखि नै ट्राई गर्दै थिएँ, फोन लाउन एकदमै निकै गाह्रो हुन्छ, धेरै साथीहरूले माया गर्नुहुन्छ रेडियो अरुणलाई है,
0: त्यही
1: भएर एकदमै फोन ट्राई गर्दै साथ दिइरहेको
0: थिएँ,
1: लाग्यो धेरै खुसी
0: लागिरहेको छ। हुन्छ एबिसी, अब समय पनि छोटो छ, सकिने बेला भइसकेको छ निर्धारित समय, त्यसैले हामी शुभकामना सन्देशतर्फ लागौँ है त।
1: हस् हुन्छ, सर्वप्रथम त हजुर स्वास्थ्य हाम्रो रेडियो अरुण 97.6 मेगा अल इन्डिया टिमलाई नै कार्यक्रमलाई शुभ दिनको कामना गर्न चाहन्छु।
0: जन्मदिनले
1: मुरौको गच्छतिर बहिनी निशा चौधरी राजवंशी बहिनीलाई नै एकदमै जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगति सुस्वास्थ्य सिरियाईको कामना गर्न चाहन्छु भने अन्य क्षेत्रको शुभकामना सन्देश राख्नु पर्दा झापा मेची नतिर रहनुहुने दिवन साथी जलसरी राजवंशी छोरा सनि सर्जन त्यसरी भाइ नवीन चौधरी लगातार रेडियो अरू 97.6 मेगाहर्ज सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभमिठो भन्दै
0: बाई बाई। साथी हुनुहुन्थ्यो एबिसी ताजपरिया, हामीलाई फोन गर्नुभयो नयाँ मित्र, उहाँसँग म छुटिसकेकी छु, अब चाहिँ समयले पनि नेटवर्क काट्नै लागिसकेको छ, अन्तिममा एकजना साथीसँग छोटो कुराकानी गर्छु। हेलो
2: हेलो दिदी,
0: गुड मर्निङ, नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ हजुरको ठाउँबाट? शुभ नाम यहाँको
2: म यता सिराहाबाट बोल्दैछु, यता सरोज मैथिली।
0: सरोज मैथिली सिराहाबाट आउनुभयो, के छ तपाईँको खबर, सिराहातिर कस्तो छ सुनाउनुहोस् त?
2: मेरो खबर एकदम ठिकै छ पनि रहेछ, सन्चै आरामै छु। सिराहातिरको मौसमको बारेमा पनि एकदमै गर्मी रहेको छ भन्नु भइसकेर, यतातिरको मौसम कस्तो छ अनि तपाईँको खबर?
0: हजुर मेरो खबर एकदम ठिक छ सरोजी, आराम छु, सन्चै छु, यताको मौसम ठिकै ठिकै छ, बाहिर मन्द मन्द घाम लागिरहेको अवस्था छ है। हुन्छ, अब समय पनि एकदमै छोटो छ सरोजी, कुराकानी गर्ने मन त धेरै थियो, बाँकी बसाइमा गरौँला। अहिले भने साथीहरूलाई शुभकामना सन्देश राख्नुहोस् अनि हामी छुट्नुपर्छ है त।
2: हुन्छ, फर्स्ट अफ अल त तिमी पनि प्रोग्राम सञ्चालन गर्नुहुन्छ, हजुर लगायत अनि हाम्रो प्राविधिक मित्रले गायत अरू एकजा तिन परिवारलाई नै आजको दिन मात्रै नभएर बाँकी बोलहरू पनि एकदमै दृश्य होस् शुभ दिनको कामना भन्ने चाहन्छु।
0: थ्याङ्क यू सो मच,
2: मोस्ट वेलकम। अनि भदौ 5 गते जन्मदिन आउँदैछ हाम्रो भाई चन्द्र बस्नेत अनि दिदी कल्पना रोशनी, उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामनाहरू गर्दैछु। मेरो मेरो चन्द्र बस्ने लङ लाइफ शुभकामना भन्न चाहन्छु। अनि केही साथीहरूलाई चार सबभन्दाको शुभकामना दिनु पर्छ, संसार सभा हुनुहुन्छ साथी कुमारी कान्छुन लगायत धेरैजना साथीहरू हुनुहुन्छ है, विशेष त अहिले जति पनि साथीहरूले प्रोग्राम सुनेर बस्नु भएको छ, मेरो नाम जावासँग उपस्थित भएपछि मलाई माया पनि चिन्ता गर्ने सम्पूर्ण श्रोताहरूलाई
0: साथी हुनुहुन्थ्यो सरोज मैथिल, हामीलाई सिराहाबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा माग्ने बेला भइसकेको छ, समयले नेटवर्क काट्नै लागिसकेको छ। सो तिनजेलसम्म सुनिर साथी नै तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, अनि विशेष गरी कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु नै सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको यो स्वर्णिम बिहानीको बसाईबाट सुटिएर जाँदै गर्दा कार्यक्रमको अन्तिममा तपाईँको निम्ति एउटा निकै नै मिठो गीत छोड्न चाहन्छु। जादु बोलको गीत रहेको छ, रचना रिमालको आवाज रहेको सुमधुर गीत तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम शुभ सन्देशको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रममा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्मका विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ. फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा तपाईँहरूका माझमा उपस्थित भएका छौं. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी नेपालको राजनैतिक विषयमा पछिल्लो समयदेखि फेरबदल भएको छ. नयाँ जेएनजी विद्रोह पछाडि एउटा नयाँ समीकरण सहितको एउटा दल आएको छ. दुईटै नजिकको सरकार बनेको राष्ट्रिय स्वतन्त्र पार्टी र यसका काम कारवाही पछिल्लो समय देशमा देखिरहेका केही समस्याहरूका बारेमा हामी फटक पटक छलफल र बहस चलाइरहेका छौं. आदरणीय श्रोता, यतिखेर जेएनजी आन्दोलनका आडमा पार्टी कब्जा गरेको नेपाली कंग्रेसको संस्थापनित्र पक्षले गगनलाई आरोप लगाएको छ. संस्थापनित्र पक्षले पार्टीका तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले जेएनजी आन्दोलनको सहारा लिएर अस्वाभाविक र षड्यन्त्रमूलक ढंगले पार्टी नेतृत्व हत्याउने प्रयत्न गरेको आरोप लगाइएको छ. किनभने पार्टीलाई मिलाउने कुरा गर्दै गर्दाखेरि शुक्रबारदेखि जारी नेपाली कंग्रेस संस्थापनित्र पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश पनि भएका छन्. काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र नेधेले राजनीतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गरेका छन्. र नेपाली कंग्रेसको इतर पक्षको यो राष्ट्रिय भेलाले कंग्रेसलाई मिलाउन खोजिरहेको छ वा चाहिँ आरोप प्रति आरोपमा नेता कार्यकर्ताहरूलाई उठाएर फेरि यो नेपाली कंग्रेस विभाजनको ढिलमै पुगेको हो. आजको नेपाली बहसमा हामी विविध रूपमा चर्चा परिचर्चा गर्दैछौ. विशेष गरी नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले खेल जस्तै पार्टी पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ. उहाँले आफ्नै ढंगले मनगणन्ते ढंगले पार्टी चलाउने र हिजोको दङदङ्गीले पार्टी चलाउने दिनहरू समाप्त भएको भन्दै खेलको नियम अनुसार पार्टीका पनि आफ्ना नियम हुन्छन् भन्ने दावी गर्नुभएको छ. आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ राष्ट्रिय स्वतन्त्र पार्टीले के गरिरहेको छ. अहिले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई सुशासन दिने काम गरिरहेको छ वा चाहिँ दुःख दिने काम गरिरहेको छ. ग्यास लाइनहरू व्यापक रूपमा देखिएका छन्. महँगी बढ़ेको छ, इन्धनको मूल्य बढ़ेको छ, कालो बजारी बढ़ेको छ. खै त यतिखेर त निश्चित रूपमा अनुगमन किन गर्न सकिरहेको छैन सरकारले. जनताहरू खुशी छन् त सरकारसँग. आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ र विशेष गरी अर्थतन्त्रको स्थिति पनि शिथिल अवस्थामा छ, तरल अवस्थामा छ. 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो. विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकार ले पनि गर्न सकेको छैन. समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौं. 4 महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण त हुँदैन, तर सही दिशा दिन सकेको जस्तो देखिएको छैन. पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्, तर पूर्व उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भनेकी छिन् निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ. निजी क्षेत्रले काम गर्न सकेन भने अर्थतन्त्रमा सुधार गर्न गाह्रो छ. निजी क्षेत्रलाई मनाएर अगाडि बढ्नुपर्छ. निजी क्षेत्रले यतिखेर आह्वान गरिरहेको छ. लगानीको वातावरण यो देशमा बन्नुपर्दछ. जेएनजी विद्रोह पछाडि यो देशको जुन अवस्था छ, राप्रो तापबाट आएको एउटा पार्टी छ, दल छ, यसले जनताको पक्षमा काम गर्न सक्छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ राजदूत नियुक्तिको ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यूलता बढ़दै गएको छ. फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्. अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकियो. 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था यतिखेर आएको छ. राजदूत नहुँदाखेरि कूटनीतिक क्षेत्रमा निकै ठूलो गाह्रो परेको छ. बर्खास्त गर्न सजिलो, फिर्ता बोलाउन सजिलो, नियुक्ति गर्न गाह्रो. खै त मेरिटोक्रेसी. आज विभिन्न बहसहरू चलिरहेका छन्. सरकारप्रति विभिन्न आलोचना अगाडि बढ़िरहेका छन्. उपचार प्रणालीमा सुधारका लागि पहल गर्न सकेको छैन. सरकारले स्वास्थ्य बीमा खोसेको छ, जनताले स्वास्थ्य बीमा नपाउँदाखेरि गरीबहरूले निकै ठूलो शास्ति बेहोर्नु परेको छ. विपन्नहरूलाई निकै गाह्रो भएको छ. स्वास्थ्य बीमा 3500 तिरेर 1,00,000 सुविधा लिने जनताका लागि गर्न सकिँदैन. 3500 1,00,000 धान्न सकिँदैन भन्ने अर्थमन्त्रीको डिजाइनले गर्दाखेरि आज गरीब रोइरहेको छ, विपन्न रोइरहेका छन्. आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ. आदरणीय श्रोता, प्रत्येक बिरामीले 3500 रुपियाँ, प्रत्येक नागरिकले 3500 रुपियाँ तिरेर जुन 1,00,000 बराबरको स्वास्थ्य बीमा गर्थे आज त्यो अलपत्र परेको छ. त्यसकारणले गर्दाखेरि नागरिकहरूलाई अप्ठ्यारो स्थिति भइरहेको स्थिति छ, यसमा सरकारले हेर्न सकिरहेको छ कि छैन, सरकारले यसमा ध्यान दिन सक्यो कि सकेन। आजको नेपाली बसमा हामी स्वास्थ्यको विषयलाई पनि जोड्नेछौं, स्वास्थ्यका कुरा पनि गर्नेछौं। आदरणीय श्रोता, निजी सम्पत्तिमाथि आक्रमणमा जीरो टोलरेन्स हुनेछ, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको नीति छ। हिजो निजी क्षेत्रै तोडफोड भए, हिजो सरकार अहिले बन्दै गर्दाखेरि जेएनजी विद्रोहमै प्रत्यक्ष रूपमा सहभागी भएका व्यक्तिहरू आज संसदमा छन्, सदनमा छन्, मानव अधिकारको प्रतिवेदन ल्याउनेहरूलाई आरोपी तुल्याएको छ, तर त्यो प्रतिवेदन पनि कानूनमा आउन सकिरहेको छैन। त्यसैले गर्दाखेरि आजको नेपाली बसमा हामी भन्न चाहन्छौ, देशको सुशासन कसरी हुन्छ, कसरी बढ्छ देशको सुशासन, अगाडि कसरी जान्छ। शिक्षा विधेयक यतिखेर अगाडि बढ़ेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपकट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालाहरूसँग छलफल गरेको छ। त अब शिक्षकहरू आन्दोलित हुने भनिसके पछाडि, शिक्षकहरू अब भाद्रमा फेरि काठमाडौँ आउने तयारी गरिसके पछाडि सरकारले शिक्षा विधेयकलाई अगाडि बढ़ाएको छ, तर शिक्षकले माग गरे अनुसार शिक्षा विधेयक अगाडि आउन सक्छ त? आजको नेपाली बसमा चर्चा गर्छौ, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स, चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 9841066022।
4: चाहना हेर न, गरगहनाले त देउलीले कस्तो सुहाएको छ है,
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
6: के को खास खास कुछ चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए देउलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ, शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: यदिखेर हाम्रो बेसमा सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कंग्रेसका नेता सांसद भरत बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ बमजी।
1: अब सार्वजनिक लेखा समितिमा अस्ति जुन दृश्य देखियो, एउटा सांसदले जनताको प्रतिनिधिले एउटा विगत लामो समयदेखि चलेर आएको बलियो संगठन प्रहरी संगठनको आईजीबीलाई जुन किसिमले आलोचना गरे, जुन किसिमले मानहानी गरेको जस्तो, त्यहाँ अपमानित गरेको जस्तो दृश्य देखियो, त्यतिखेर तपाईँले रोक्न सक्नु पर्थ्यो नि त। आरोपका भरमा कसैको मानमर्दन गर्न मिल्छ र यसरी सार्वजनिक ठाउँमा?
2: तपाईँले भनेको कुरा त्यो सबै लाइभ छ, त्यहाँ मिडियाका सबै साथीहरू छन्, सबै लाइभ नै हुन्छ र कुनै पनि सभा सम्मेलनदेखि लिएर व्यक्तिगत रूपमा हरेक मान्छेले शिष्ट सभ्य र संयम भएर शालीन तरिकाले प्रस्तुत हुनुपर्ने कुरा मानवीय हिसाबले सबैको कर्तव्यभित्र पर्छ।
1: तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीमाथि जुन किसिमको बीच बमन गरे आरोपकै भरमा, त्यो प्रमाणित होइन फेरि, तर त्यो दृश्य चाहिँ कता कता नमिठो लाग्थ्यो, नराम्रो देखियो क्या।
2: अनि जस्तो सार्वजनिक लेखा समितिमा जुन कुराहरू आएको छ त्यो सबैलाई थाहा छ र बीचमा पनि मैले के भने भन्दा यो समितिलाई मर्यादित बनाउनको लागि सबै सांसद र सहभागी मित्रहरूको सहयोग चाहिन्छ। किन भन्दा कुनै पनि कुरा राख्दा आफ्नो मर्यादा, पदको मर्यादा, सभाको मर्यादा, अर्को पक्षको पनि मर्यादा राखेर नै बोल्ने हो। त्यो नै सबैभन्दा उत्तम चाहिने कुरा हुन्छ। हामीले त्यो संस्कारको विकास गर्नैपर्छ। निश्चित रूपमा तपाईँले भने जस्तो केही कुराहरू संसदीय समितिमा संसदीय शब्दहरू प्रयोग नै हुनुपर्छ, त्योभन्दा बाहिर हामीले जानु हुँदैन। किन भन्दाखेरि यदि त्योभन्दा बाहिर गयो भने त्यसले राम्रो रिजल्ट पनि दिँदैन। अब जहाँसम्म मलाई एउटा कुरो के लाग्छ भन्दाखेरि हामीले त्यहाँ पारदर्शी ढंगले सबै मिडियाका चाहिने मिडिया कर्मीहरू हुन्छन् त्यो लाइभ हुन्छ र कुन सांसद कसरी प्रस्तुत भए, कसरी कार्य सम्पादन या सभामा कसरी प्रस्तुत हुन्छन्, कुन शब्दको चयन हुन्छन्, कुन दृष्टिकोण राख्न सक्छन् भन्ने कुराहरू सबै पब्लिक माझमा यो लाइभ हुन्छ। त्यसरी हाम्रो पनि मूल्याङ्कन हुन्छ। मलाई जहाँसम्म लाग्छ तपाईँले भने जस्तो त्यो दिन केही असहज जस्तो नभएको होइन, त्यसलाई पछि हामीले सामने पनि पार्यौं। एउटा तपाईँले भने जस्तो शान्ति सुरक्षाको जिम्मा दिएको संगठन का आईजीपीदेखि लिएर गृह सचिव जस्तो व्यक्तिहरूलाई हामीले मनोबल कमजोर गरेर जानु हुँदैन। किन भन्दा यो सुरक्षाकर्मी भएन भने एक सेकेन्ड पनि राज्य चल्दैनन्, नागरिकहरू स्वतन्त्र र निर्भीक भएर आफ्नो पेसा गर्न पाउँदैनन्। यो चाहिने संवेदनशीलतालाई मैले पनि बुझेको छु, सबैले बुझिया छु। त्यसैले गर्दाखेरि उहाँहरूलाई डिस्करेज गर्ने होइन कि इन्करेज गर्ने, कतिपय विषयवस्तुहरूमा शिष्ट र सभ्य तरिकाले आफ्नो कुरा राख्नुपर्छ। मलाई लाग्छ यस्तै घटनाक्रमबाट आउने प्रतिक्रिया सुझावबाट पनि अब परिष्कृत हुँदै परिपक्व हुँदै आगामी दिनमा यस्ता घटनाहरू नदोहोरिन सक्छन्, मैले त्यो अपेक्षा राखेको छु।
1: तर कति सजिलो रहेछ कि सामान्य लेखा समितिमा यति राम्रो सजिलो रहेछ, कसैलाई चाहिँ आफ्नो भएका मनका सबै बहर ओकल दिएर चाहिँ कुरुकको झोलासम्म मात्रै हिँड्न पनि मिल्ने रहेछ नि, होइन? त्यो देखियो
2: अब अब यसलाई बङ्गी के गरौँ भन्दाखेरि त्यो तपाईँले सोधेको कुरा ठिक छ, मैले भने कुरा पनि एकदम ठिक छ, तर अब यसलाई धेरै अब हामी नगिजिलौं। किन भन्दाखेरि कहिलेकाहीँ नोकझोक हुन्छ, अब सबैको अस्तित्व स्वीकार गर्नुपर्छ, सबैलाई सम्मान गर्नुपर्छ,
1: होइन पावरमा छ भन्दैमा चाहिँ कसैमाथि चाहिँ त्यस्तो अपमान गर्न मिल्दैन,
2: गर्नु हुँदैन। जो पावरमा भए पनि गर्नु हुँदैन र सबै नागरिक, सबै पेसाका मान्छे सबै मान्ने, हामी मात्र मान्ने होइन, हामीले हामीलाई मात्र मान्ने नसम्झे हुन्छ, सबै नागरिक मान्ने हुन्, सबै पेसाका जिम्मेवार कर्मचारीदेखि मिडियाका सबै मान्ने हुन् यो देशका। त्यसैले हरेकको अस्तित्व स्वीकार गरेर सभ्य शिष्ट र शालीन भाषामा शालीन तरिकाले प्रस्तुत हुनुपर्छ, भाषा शैली शब्द पनि त्यस्तै हुनुपर्छ। आगामी दिनमा मलाई लाग्छ यो कुरा महसुस भएको होला सम्बन्ध पक्षलाई दोबारा यो घोषणाहरू गर्दैन, यसलाई अब धेरै गिजुल्नु पनि हुँदैन, यसलाई सहजीकरण भइसकेको छ।
1: होइन सभापतिज्यू, त्यति मात्र कहाँ हो र त्यस पछाडि त्यहाँबाट बम्किएर गइसके पछाडि खगेन्द्र सुनारजीले दानबहादुर कार्कीजीले नै रचना गरेको आमा म त खरानीबाट उठेर आए, आजबाट गीत फेरियो, आमा म त खरानीबाट उठेर आए, खरानी भएको देश लुटेर आए, भ्रष्टाचारको आरोप लागे के भयो त, आफ्नै आफ्नै थिए मिलाएर छुटेर आए, जुत्ता लगाउने हो खाने होइन सम्मान लेख्नु भयो। हेर्नुहोस् त
2: मैले त्यो पनि पढेको छु। अब बिस्तारै त्यो कुराहरू सहजीकरण भइसकेको छ, अब यसलाई धेरै नगिजिलौ।
1: अनुशासनको दायरामा राख्ने सभापतिको पनि त कर्तव्य होला नि त्यहाँ होइन?
2: बिल्कुल बिल्कुल बिल्कुल
1: सक्नुहुन्छ तपाईँ कन्ट्रोल गर्न?
2: बिल्कुल बिल्कुल सक्छु, बिल्कुल सक्छु। त्यो दिन पनि पछि सबै सहजीकरण गरेर नै सबैलाई चाहिँ पठाएको छु। अब उहाँको उहाँले बस्नु पर्थ्यो, बस्नु भएन, त्यो उहाँको कुरा हो, पछि उहाँले त्यो कुरालाई पनि रियलाइजेसन गर्ला।
1: एउटा नियम ल्याउन सक्नु पर्यो नि त, अति आवश्यक काम बाहेक चाहिँ सबैका कुरा सुनेर जानुपर्छ भन्ने कुराको एउटा मापदण्ड होला नि त
2: होइन? एउटा कुरो के हो भन्दाखेरि त्यस्तो नियम त हुँदैन, ल्याइँदैन त्यो सदनमा पनि होइन, अब विधायकहरूको पनि काम पर्न सक्छ, तर उहाँले जाँदाखेरिमा पनि सभापतिलाई सोधेर जानकारी गरेर जान बेस हुन्छ, जान पाउँछन्, तर अर्का आफूले कुरा राखिसकेपछि अर्का कुरा पनि सुन्नु पर्यो, त्यो पनि धैर्यता राख्नुपर्छ। तर जाँदाखेरिमा पनि चेयर गर्ने मान्छेलाई उसको अनुमति लिएर म जान्छु भन्दा राम्रो हुन्छ। अब त्यो कुरालाई उहाँले रियलाइजेसन गर्नुहोला, अब विगत अब त्यस्तो दुर्घटना नहोला, अब त्यस्तो असहज आउँदैन भन्ने मलाई विश्वास छ। म त्यो कुरालाई अझ फेरि सहजीकरण गरेर समितिलाई एकदम सहज सभ्य र पारदर्शी ढङ्गले नै अगाडि बढाइन्छ। यो कुरा मैले धेरै ठुलो थामिया छैन मेरो लागि।
1: एउटा कुरा त अब प्रतिबिम्बका रूपमा तपाईँहरूले पनि त लिनु भएको होला नि त, त्यहाँ आइजिपी साहबले भन्नुभयो नि हामी पाषाण युगमा प्रवेश गरे हौ कि कस्ता व्यक्तिबाट साचित हुनु पर्ने हो भन्ने शब्दहरू त निकै चोटिला र गहिरा शब्दहरू छन् नि त्यहाँ होइन?
2: होइन, मैले सबै कुराहरू बुझेको छु, सबै शब्दहरू बुझेको छु, चेयर गर्ने मान्छे भएको नाताले यी सबै कुराहरूलाई मैले

0: राजनीतिक दलका नेताहरू सांसदहरू छन् सबैलाई राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा एउटा सरसल्लाह गर्ने समन्वय गर्ने एउटा साझा धारणा बनाउने काम उहाँको हो नि. अहिले त यो देशको नेता भनेको सम्माननीय प्रधानमन्त्री वीरेन्द्र शाहजी हुनुहुन्छ नि. त्यसैले उहाँको यो पटक्कै भूमिका देखिएन. पोलिटिकल कल्चर पनि भएन, एउटा संस्कार पनि भएन. आखिरी कसैले माने पनि नमाने पनि त जितेरै आएका हौ हामी पनि. कसैलाई मन पर्ला नपर्ला त्यो उनको कुरा हो. हामीले पनि पब्लिक जनताले भोट दिया हो, उहाँहरूलाई पनि भोट दिया हो. त्यसैले गर्दाखेरि कसैको पनि अस्तित्व स्वीकार गर्नुपर्छ. त्यो हाम्रो संविधानमै देखेको कुरा, डेमोक्रेटिक सिस्टम त्यसैका लागि ल्याएको हो. त्यसैले गर्दाखेरि उहाँको जुन यो सरकार चलाउने कुराहरू मलाई लाग्छ उहाँको पार्टीमा पनि त्यो असहज भएको मैले महसुस पाएको छु.
1: अब सरकारमा प्रधानमन्त्री संसदमा आउने कुरा नआउने कुरा त एउटा पाटो होला, तर तपाईँलाई थाहा छ नि ग्यासको लाइन त्यत्तिकै छ, इन्धनको मूल्य त्यस्तै छ, कालोबजारी बढ़िया छ, जनताहरू हाजिर छन् घर घरमा पासपोर्ट भन्दै गर्दाखेरि, राजधानीमै गएर पनि समयमा पासपोर्ट छैन, विदेशीहरूको संख्या त्यस्तै छ भन्दा जो आए पनि एउटै त रहेछ भन्ने खालको माहौल
0: बन्दी. तपाईँले सान्दर्भिक कुरा उठाइदिनु भयो, मलाई के लाग्छ भन्दाखेरि जो आए पनि यस्तै हो भन्न लाग्यो. यो किसिमको निराशा जनतामा बढ्यो भने ठूलो दुर्घटना हुन सक्छ. त्यो निराशाले जब उग्र रूप लिन्छ अनि त्यो कन्ट्रोल भन्दा बाहिर जान्छ, त्यो सिम्टमहरू पनि देखिएको छ. तपाईँले भन्नुभयो ग्यास, अहिले ग्यासको लाइनमा लाग्नुपर्ने, त्यो पनि समयमा नपाउने देखिहाल्नुभयो. आज संवैधानिक अङ्गका प्रमुखहरू देखेर पदाधिकारीहरूलाई मनोवैज्ञानिक दबाव दिने अनि कर्मचारी तन्त्रमा षड्यन्त्र डर धम्कीका आधारमा काम गराउने, शिक्षक साथीहरूको चाहिने यत्रो चाहिने नबुझे विगतका सरकारले सम्झौता गरिरहेको छ, एउटा सामुदायिक विद्यालयलाई संस्थागत त्यसको विकास र शिक्षकको त्यो मर्यादालाई कसरी चाहिने हामीले चाहिने कायम राखेर रा चाहिने एउटा सामुदायिक विद्यालयहरूलाई एउटा क्वालिटीको शिक्षा दिने वातावरण बनाउने कुरामा पनि सरकारको ध्यान अहिले सुरुवातै भएको छैन र शिक्षकहरू आन्दोलनमा छन्, कर्मचारी त्राही त्राही छन् होइन. राजनीतिक दलहरूलाई एउटा पूर्वाग्रहका दृष्टिकोणले व्यवहार गर्ने काम भएको छ. त्यसैले गर्दा मलाई के लाग्छ भन्दाखेरि अब यो सुकुम्बासीको देख्नुभयो विचल्ली छ. वैकल्पिक व्यवस्था गरेर उनलाई ठिक छ, जमिन अधिकरण गरेको छ भने त्यो गैर कुरा हो, तर उनको वैकल्पिक व्यवस्था गर्नुपर्छ. त्यो त यसै राज्यका नागरिक हुने, तिनको बन्दोबस्त त हामीले गर्ने हो नि, राज्यले गर्ने हो, तिनको कसले गर्ने त, कुन देशका नागरिक हुन्? अब उनीहरूलाई बिचल्ली बनाइएको छ. तपाईँले भने जस्तो हरेक क्षेत्र अहिले त्रासी अवस्थामा चाहिँ चलेको छ. सरकारप्रतिको भरोसा टुट्दै गएको छ. यसरी त देश चल्दैन. सरकारले जुन कार्यशैली दिएको छ धम्कीको भरमा बलको भरमा चल्दैन. यो लोकतन्त्र हो. विधि पद्धति प्रणाली र सबै जनतालाई एउटा भरोसा दिलाएर लिडरसिपले प्रधानमन्त्रीले यो देशलाई अगाडि बढाउने हो. त्यसरी मात्र देश अगाडि बढ्न सक्छ. तर सरकारको नेतृत्वको कार्यशैली, मन्त्रीहरूका कार्यशैली, मन्त्रीहरूका शब्द चाहिँ हेर्ने हो भने कहिलेकाहीँ

0: जाने हो भने मलाई लाग्दैन एक डेढ वर्षभित्र हामी गम्भीर दुर्घटनामा पर्दैछौ. हामी त्यो पाइपलाइनमा छिर्दैछौ. त्यो दुर्घटना भनेको अब अधिकारको लागि हुँदैन
1: होइन, जादुको छडी त चल्दैन. केही अब सिम्टमहरू देखाउनु पर्ने हो. मर्निङ सोज द अफ द डे भन्छ त्यसलाई चाहिँ अलिकति त्यो ढङ्गले अगाडि बढ्न त पर्ने हो, तर त्यो बढ्न सकेन भन्ने एउटा आलोचना चाहिँ भइ नै राखेको छ. तर प्रतिपक्षीहरूको भूमिका, अन्य दलहरूको भूमिका, राष्ट्रिय एकताको पहल होइन, कसरी चाहिँ अब सरकारलाई यो नयाँ नयाँ छ सबै कुराहरू, धेरै कुराहरू बुझ्न अझै पनि गाह्रो छ. कर्मचारीहरू एकातिर त्रासमा छन्, शिक्षकहरू फेरि आन्दोलनमा आउने भन्ने ढङ्गले चाहिँ चलिरहेका छन्. सुकुम्बासीहरूलाई चाहिँ जिल्ला फर्काइदैछ.

0: अहिलेको प्रतिपक्षी त्यति ऐश्वर देखिँदैन, धेरै कुरा उठाएका छन्, सुझाव दिएको छ, सरकारलाई हामी साथ दिन्छौ, तर यो सरकारले जुन ढंगले चल्नुपर्ने हो त्यो भएन, यसले दुर्घटना हुन्छ भनेर नै प्रतिपक्षीहरू बोलिराखेका छन् सदनमा। तपाईँहरू त एउटा मिडियाको अब्बल व्यक्तित्वहरू हुनुहुन्छ, सुनिराख्नु भएको छ
1: हजुर। यो सरकारका कुरा भए होइन, सरकार त अब आफ्नो गतिमा अगाडि बढिरहेको होला, देशलाई अब सुशासन दिला होला, किनभने म्यान्डेट छ 5 वर्ष राम्रो गरे राम्रै होला, नराम्रो गरे फेरि अर्को पुस्ताले विद्रोह गर्नुपर्ने होला होइन, एउटा पाटो छ। तर नेपाली कंग्रेसको स्थिति पनि हेर्दाखेरि हेर्नुहोस् न, हिजो संस्थापन इतर पक्षले व्यापक रूपमा आलोचना गरिरहेको छ, जेएनजे आन्दोलनका आडमा पार्टी कब्जा गरेको आरोप छ, यो किन कब्जा
0: गर्नुभयो? होइन, एउटा कुरो यो पार्टी कसैले कब्जा गरेर कब्जा हुँदैन, त्यो एउटा संस्था हो। फेरि नेपाली कांग्रेसको इतिहास धेरै लामो छ, नेपाली कांग्रेसको एउटा आफ्नो संविधान छ जसलाई हामी विधान भन्छौं, जुन विधानलाई नेपालको संविधानले नियमन गर्छ। तपाईँले कुरा उठाइहाल्नुभयो, हामी नियमित महाधिवेशन गर्नुपर्छ भनेर 4 वर्ष हाम्रो कार्यकाल हो, त्यो पूरा भइसकेको छ। नियमित महाधिवेशनमा जाउँ, नियमित महाधिवेशनमा नगइकन यो आम चुनावमा जाँदाखेरि हामीलाई राम्रो रिजल्ट आउँदैन भनेर हामीले नियमित महाधिवेशनको कुरा उठायो, र सँगसँगै यदि नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन भनेर हामीले दर्ज गर्यौं। त्यसमध्येमा म पनि हुँ। हामीले त्यो तत्कालीन कार्यवाहक सभापति पूर्णजीलाई त्यो संस्थागत ढंगले सानेपामा हामीले दर्ज गरेको कुरा हो, तर उहाँ यो के छ भन्दाखेरि 40% महाधिवेशन प्रतिनिधिहरूले दस्तखत गरिसकेपछि, विशेष महाधिवेशन बोलाउन दस्तखत गरिसकेपछि हाम्रो विधानमा विशेष महाधिवेशन बोलाउनु पर्ने म्यान्डेटरी व्यवस्था छ, बाध्यात्मक व्यवस्था छ। उहाँहरूले न नियमित न विशेष यो विधानको परिपालना गराउनुपर्ने र गर्नु मान्नुपर्ने कुरा सभापतिको हो, संस्थागत ढंगले। जब उहाँले मान्नु भएन, कुनै कुरा पनि गर्न नमानेपछि, विधान विपरीत उहाँहरू गएपछि संस्थागत ढंगले प्रशासनिक रूपमा र संस्थागत ढंगले महामन्त्रीले त्यसलाई बोलाउने अधिकार छ, उहाँले बोलाउनुभयो, र विधिवत ढंगले दुनियाँको सामान्यमा पारदर्शी ढंगले त्रिकुटी मण्डपमा हामीले शुरूआत गर्यौं विशेष महाधिवेशनको। करिब 62-64% पछि गएर चाहिने समर्थन जनाएको चाहिने,
1: अब अहिले फेरि अदालतमा मुद्दा गएको छ होइन, पुनरावलोकन भएको छ, अब यसमा चाहिँ फैसला जे पनि हुन सक्छ, अब 14 महाधिवेशनकै नेतृत्वबाट आगामी 15 महाधिवेशन गरौं भन्ने उहाँको मध्यमार्गी प्रस्ताव छ क्या?
0: अब एउटा कुरो सुन्नुहोस्, अब त्यो धेरै अगाडि बढिसक्यो, चुनाव भइसक्यो, आम चुनाव भइसक्यो, सारा कुरा भइसक्यो, निर्वाचन आयोगमा दुईटै पक्षको सुनवाई भएको छ, निर्वाचन आयोगले निर्णय गरेको छ, सर्वोच्च अदालतले निर्णय गरेको छ, अब यो सुनवाईको लागि जो सर्वोच्च अदालतमा पढेको छ त्यो पनि होस्, किनभने हामी सम्मानित अदालतलाई सम्मानै गर्छौं र उसले विधि पद्धति नेपालको संविधान हेरेर नै व्याख्या गर्ने हुन्, त्यसमा हामीलाई कुनै अदालतका प्रति कुनै किसिमको चाहिने हाम्रो गुनासो अहिले कुनै छैन। त्यहाँ न्यायाधीशहरू विवेकी हुन्छन्, विवेकपूर्ण तरिकाले निर्णय गर्छन्, त्यो सर्वोच्च अदालतको निर्णयले राष्ट्रलाई कुन किसिमको चाहिने दीर्घकालीन अल्पकालीन असर पुग्छ भन्ने कुराहरू न्यायमूर्तिहरूलाई थाहा हुन्छ, र कानूनलाई पनि उहाँहरूले राम्रो बुझिया हुनाले हाम्रो अदालतका प्रति विश्वास छ। त्यसैले गर्दाखेरि अब यो जस्तो उहाँहरूले राष्ट्रिय भेला बनाएको छ, अब त्यो भेला बनाउने डेमोक्रेटिक पार्टीमा हामीले त्यसलाई कुनै अन्यथा सोचेका छैनौं, अब त्यो भेलाबाट पार्टी एकता गर्नका लागि हो कि के हो, अब हामी त्यो हेरिरहेछौं। र मेरो एउटा कुरो छ बुमजी, तपाईँले सोधिहाल्नुभयो, सम्माननीय हाम्रो पूर्व प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर दाईलाई, उहाँलाई त्यो गुटमा प्रवेश गराउनु हुँदैन थियो, मैले केही उहाँका साथीहरूसँग पनि नजिकका उहाँलाई चाहिने कुनै गुटमा प्रवेश नगराऊ, उहाँलाई एउटा त्यही रूपमा गार्जियनसिपको रूपमा सबै पक्षलाई मिलाउने हिसाबमा उहाँको भूमिका बनाइदिउ, कुनै गुटमा मिसाउँदाखेरि उहाँ नै एउटा बेग्लै पार्ट हुन्छ, त्यसैले उहाँको कद घट्छ भन्दा पनि सिधै उहाँलाई ल्याएर चाहिने सभापति शेरबहादुर देउवा भनेर चुनदेवीमा नेम प्लेट राखेर अब हिजो उहाँलाई त्यो गुटकै भेलामा सम्बोधन गराइसकेपछि

0: मलाई के लाग्छ भन्दाखेरि त्यो गराउनु हुँदैन थियो, त्यो कुरा साथीभाइ र नेताहरूले त्यहाँका भूल नै गरेको जस्तो लाग्छ। उहाँलाई त्यो कुनै गुटमा होइन, यतापट्टिको पनि उतापट्टिको पनि नराखेर दुईटै पक्षलाई एउटा गार्जियनसिप दिने किसिमको हैसियत उहाँको बनाउनु पर्थ्यो, तर उहाँलाई नै एउटा मुद्दाको प्रमुख पात्रको रूपमा राखिदिनुभयो, यसले सबैलाई नोक्सान गरेको छ। तर मलाई के लाग्छ भन्दा त्यतातर्फ पनि खारिएका नेताहरू साथीभाइहरू चिन्तित छन्, धेरैजसो जिल्लाबाट आएका साथीभाइ पनि पार्टी फुट्नु हुँदैन भन्ने मानसिकतामै त्यहाँ छन्, पार्टी जुट्नै पर्छ भन्ने हिसाबले त्यो भेलामा आएका जस्तो मलाई लाग्छ। मैले त्यो अन्यथा सोचेको छैन, धेरैको मानसिकता 80-90% मानसिकता पार्टी फुट्नुहुन्न भन्ने किसिमले भेलामा आएको जस्तो लाग्छ। त्यसैले गर्दा सबैको चिन्ता पार्टी एकता हुनुपर्छ। अहिले यो प्रतिपक्षमा बसे पनि यो पार्टी संस्थापन पक्ष हो यो मुलुकको, यो पार्टीको ठूलो भूमिका हुन्छ। अहिले तपाईँलाई म भन्दैछु, मैले यो कुरा पार्टीको केन्द्रीय समितिमा पनि राखिसके, अब यो मुलुकमा यो अहिलेको सरकारको यो कार्यशैलीले ढिलो चाँडो कुनै दुर्घटना हुन्छ, अब दुर्घटनाको प्रकृति भयानकै हुन्छ। त्यसैले गर्दाखेरि कंग्रेसको नेतृत्व र अहिलेको कंग्रेसले यो दुर्घटना न्यूनीकरण गर्ने या यसलाई व्यवस्थापन गर्ने हैसियत निर्माण गर्छ कि गर्दैन, त्यो बारेमा पनि हामी गम्भीर छलफल गरेर अब हुने दुर्घटना मुलुकको लागि घातक हुन्छ, अधिकारको लागि हुँदैन, घातकै हुन्छ, त्यसलाई रोक्न सक्ने क्षमता अब कांग्रेसले बनाउनु पर्छ। त्यो एकताको कांग्रेसमा त्यो बढी ताकत हुन्छ, त्यो कुरा पनि हामी सोचौं। परिस्थिति राम्रो देखिएको छैन, अहिले गगन थापा शेरबहादुर ठूलो होइन, यो मुलुक सबैभन्दा ठूलो कुरो हो, हाम्रो पद ठूलो कुरो होइन, राष्ट्र ठूलो कुरो हो, जनता ठूलो कुरो हो, त्यसलाई मध्य भागमा राखेर नै हामीले काम गर्ने हो। यदि यो अहिले पनि हामीले गल्ती गर्यौं भने इतिहासले हामीलाई कुनै हालतमा माफ गर्दैन, त्यसो भएका कारणले कंग्रेस सत्ताभन्दा बाहिर गए पनि यो संस्थापन पक्ष भ्याउँदाले कंग्रेसका नेता र कार्यकर्ताहरूले अरूको पार्टीको जस्तो हिसाबले दिनु हुँदैन, यो संस्थापन पक्ष पार्टी हो, यसको जवाबदेहिता यो मुलुकका प्रति र लोकतन्त्र र जनताका प्रति भ्याउँदाले हामी संवेदनशील बन्नु मैले आवश्यक ठाने।
1: आसियाको महत्वपूर्ण समय र सम्वादका लागि भरत बहादुर खुराजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: बमजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद, तपाईँको एउटा पपुलर मिडियाबाट मेरा पनि केही कुराहरू राख्ने पटक पटक मौका दिनु भएको छ, तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद, जय नेपाल।
1: थ्याङ्क यू भेरी मच। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता सांसद एवं सार्वजन लेखा समितिका सभापति भरत बहादुर खड्का। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइन गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै दुई नम्बर सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल, चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।

0: नमस्कार, म गायक अशोक मुकारुम। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचकुथुम रेडियो अरुण।
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाई चाहिँ नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। हिजो सर्वोच्च बार इकाइको निर्वाचन थियो, त्यहाँ चाहिँ हाना नै भएछ नि त, होइन?
2: सर्वोच्च बार होइन, हाम्रो
1: उच्च अदालत बार इकाइको, उच्च अदालत बार,
2: उच्च अदालत पाटन बारको निर्वाचन थियो। त्यो निर्वाचनमा निर्वाचन धाँधली भएको प्रश्न उठ्दा त्यहाँ हाम्रा साथीहरूलाई चाहिँ प्रहरी लगाएर कुटपिट गर्ने काम भएछ।
1: तर कतिजना घाइते हुनुभयो? सुकेश घाइते हो वा चाहिँ सामान्य चोटपटक मात्र लाग्यो?
2: होइन, चोटपटक त सामान्य नै हो, सामान्य भए पनि घाइते घाइते नै हो, चोटपटक सामान्य हो। हाम्रा सात आठजना साथीहरू घाइते हुनु,
1: तर पराजित हुने भइसके पछाडि खालि आरोप मात्र लागेको हो भन्ने आएको थियो हिजो मलाई फोन आएर उताबाट।
2: होइन, पराजित भन्ने कुरै थिएन क्या त्यहाँ। उहाँहरू सबै एकातिर मिल्नु भएको, मिलेर उठ्नु भएको थियो, हामी सिङ्गल थियौँ। अब हामी सिङ्गल उठेको साथीहरूको बीचमा यहाँ पराजित र जितको कुरै थिएन, स्वच्छ निर्वाचन भएन भन्ने विषय थियो। जित त हाम्रो निश्चित थियो त्यहाँ।
1: अब कसरी जित निश्चित हुन्छ? उतातिर लगिसक्यो नि सबै, होइन?
2: होइन, लान त लगे नि। अब एकलौटी रूपमा धाँधली गरेर निर्वाचन गरेपछि निर्वाचन स्थलमा उपस्थित नभएको उनाउ व्यक्तिको नाममा मत हालेपछि, सुनसरी भएका मान्छेहरूको मत हालेपछि, अनि गैर कानुन व्यवसायहरूलाई उपस्थित गराएर मत हालेपछि त्यो जित त हुने नि भने, त्यो जित धाँधलीको जित हो त्यो।
1: तर प्रहरी लगाएर नै हातपात गरियो भन्ने खालको कुरा गर्नुभएको थियो। अब तपाईँ नै मान्ने हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद हुनुहुन्छ, यस्तो पनि हुन सक्थ्यो र त्यहाँ?
2: होइन, प्रहरी लगाएर हातपात गरेको कुरामा विवादै छैन। हेर्नुहोस्, त्यहाँ भिडियोहरूमा पनि देखिन्छ, सरकार हुँदैमा प्रहरीले हातपात गर्दैन भन्ने कुरा त हुन सक्दैन, होइन? तर जुन ढङ्गबाट त्यो अमानवीय व्यवहार गरियो त्यो ठिक भएन भन्ने हो।
1: के हुन्छ अब चाहिँ? अब निर्वाचनको परिणामलाई त स्वीकार्नै पर्छ, होइन सबैले?
2: होइन, निर्वाचनको परिणामले यस्तो छ, तपाईँको धाँधलीपूर्ण निर्वाचन हो, धाँधलीपूर्ण निर्वाचन भए हुनाले हामी चरणबद्ध आन्दोलन गर्छौँ बारको विरुद्धमा।
1: स्वीकार्नुहुन्न यो परिणामलाई?
2: होइन, यो धाँधलीपूर्ण निर्वाचनलाई कसरी स्वीकार्न सकिन्छ? गैर कानुन व्यवसायले हालेको मतलाई कसरी स्वीकार गर्न सकिन्छ?
1: गैर कानुन व्यवसायहरूले कति जति मत त्यहाँ खसेको आरोप हो तपाईँहरूको चाहिँ?
2: होइन, त्यहाँ धेरै नै मत खसेको छ, यति नै भनेर यकिन हुन सकेको अवस्था छैन। हामी पनि त्यसको खोज अनुसन्धान गरिरहेछौँ अब, र कति मान्छेले त्यहाँ गैर कानुन व्यवसाय उपस्थित भएर मत हाले भन्ने कुरा हामी हेर्नुपर्ने छ। जो जो मान्छे त्यहाँ उपस्थित भएर गैर कानुन व्यवसायले म कानुन व्यवसाय भनेर मत हाले, तिनका उपर पनि कारवाही चल्छ।
1: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गरौँ न, नयाँ सरकार छ, तपाईँ मान्ने पनि बन्नु भएको छ, कानुनको पनि एकदमै नजिकको जानकार पनि हो। अहिलेको यो समग्र अवस्था हेर्दाखेरि देशमा त उकुस मुकुस सुरु भयो नि त मधु चौलागाईजी, किन?
2: होइन, यो यस्तो छ, अब सबैलाई म एउटा विनम्रतापूर्वक के अनुरोध गर्छु भने, 36 वर्षदेखिको उकुस मुकुस छ, अहिले 5 महिनामा नै यो उकुस मुकुस सर्लक्क घट्छ, अनि त्यस पछाडि नागरिकहरूको बीचमा चाहिँ राम्राज्य हुन्छ परिकल्पना गर्नुपर्ने मिथ्या हुन्छ। हेर्नुहोस्, होइन, त्यो एकातिर गयो अर्कोतिर भत्किन्छ, अर्कोतिर गयो अर्कोतिर भत्किन्छ, त्यस्तो अवस्था छ। यो 36 वर्षसम्म बिग्रेको चिजलाई केही समय धैर्य गरिदिनुपर्ने अवस्था देखिन्छ। नागरिकलाई म त्यही आह्वान गर्न चाहन्छु।
1: मोर्निङ स्वाब्स द जय भन्छ नि त, होइन? 4 महिना भइसक्यो नि त, होइन? अहिले त अलिअलि त यसो सिम्टमहरू त दिनुपर्ने हो नि त, त्यो त उद्योगपतिको तर्फमा गइरहेछ त पर्फर्मेन्सहरू त।
2: होइन, यस्तो छ, अब थोर थोरै हाम्रा साथीहरूको बीचमा जो सरकारमा बस्नु भएको छ, सरकारमा बसेका साथीहरूको बीचमा कार्यशैली नमिलेको कारणले गर्दाखेरि केही कुराहरूको कमी कमजोरी भएको देखिन्छ। कार्यशैली सुधारेर जाँदाखेरि फेरि त्यसलाई हामीले ट्र्याकमा ल्याउन सक्छौँ।
1: अब अहिले ग्यासको लाइन यहाँले देखिसक्नुभयो, इन्धनको मूल्य 200 पुगिसकेछ, पेट्रोलको मूल्य यसो हाल्न जाँदाखेरि, होइन? त्यसपछि अब बजारमा अलिक कालो बजारी बढेकै छ। पहिला त उपभोक्ता सङ्घ भन्ने हुन्थे, उनीहरूले अनुगमन पनि गर्थे, अलिअलि रिपोर्ट बुझाउँथे, अहिले त्यो पनि छैन। मन पनि छ नि त जताततै।
2: अनि यस्तो भएको छ, तपाईँको यो ग्यासको पेट्रोलियम पदार्थको भाउ बढ्नुको पछाडिको समस्या भनेको चाहिँ यो अन्तर्राष्ट्रिय समस्या हो, किनभने अहिले इरान र अमेरिकाको बीचमा जुन द्वन्द छ, त्यो द्वन्दले हर्मुज नाका बन्द छ, हर्मुज नाका सहज ढङ्गबाट चल्न सकेको अवस्था छैन। त्यो नाका सहज ढङ्गले नचल्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा नै यो पेट्रोलियम पदार्थको अभाव हुने र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको कारणले गर्दाखेरि अहिले बजारमा मूल्य वृद्धि भएको हो। त्यो नेपालमा मात्रै मूल्य वृद्धि भएको होइन, यो संसारभर नै मूल्य वृद्धि भएको अवस्था छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगसँगै पेट्रोलियम पदार्थ नै ढुवानीमा प्रयोग हुने भएको कारणले गर्दाखेरि अब त्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदाहुँदै एकाएक सबै चिजको मूल्य वृद्धि हुँदो रहेछ। त्यसले गर्दा केही समय हामीले मूल्य वृद्धिको यो अवस्थालाई चाहिँ बिहोर्नै पर्ने अवस्था देखिन्छ।
1: तर सरकारले त्यसका लागि नियमनका लागि अलिकति जनतालाई चाहिँ थोरै भए पनि राहत दिनका लागि काम गर्नुपर्नेमा झन् थप नुनचुक छर्ने काम भयो भनेर आलोचना.
2: होइन, मैले अघि नै भने हाम्रो जो सरकारमा बस्नु भएको छ, मन्त्रीको रूपमा बस्नु भएको छ साथीहरू, उहाँहरूको त्यो दूरदर्शिताको अभाव मैले यहाँ प्रष्ट रूपमा देखेको छु. जस्तो तपाईँले अघि नै प्रश्नमा उठाइसक्नु भएको थियो ग्यासको विषय. ग्यासको विषय अब ग्यास हामीले आधी सिलिन्डर ग्यास दिइराखेका थियौँ. आधी सिलिन्डर ग्यासबाट एकाएक फेरि हामी भरि सिलिन्डर भर्ने भनेर जानुभन्दा पहिला हामीले बजारमा हामीले ल्याएको आयात गरेको कति छ त, ग्यासको स्टक कति छ हामीसँग, त्यसलाई पनि आकलन गर्नु पर्थ्यो. र यदि आयातले पुग्दैन भने आयातको कोटा वृद्धि गर्नलाई हामीले भारतसँग भन्नु पर्थ्यो र कोटा वृद्धि गरेर अनि मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो. त्यो नगरेर सरकारले एकाएक फुल सिलिन्डरमा जाने गर्दाखेरि फुल सिलिन्डरहरू भर्न नपाएर नागरिकहरू एकातिर चाहिँ कसै घरमा तीन चारवटा भरेर राखियो, कसै घरमा एउटा दुईवटा मात्रै सिलिन्डर थियो. त्यो सिलिन्डर खाली हुने बित्तिकै समस्या देखियो र सडकमा त्यसको लाइन देखियो. कम्ती यो कुरोलाई सरकारले पहिल्यै लेखाजोखा गर्नु पर्थ्यो, त्यो सम्बन्धित मन्त्रीले पहिल्यै लेखाजोखा गरेर मात्रै जानु पर्थ्यो. यो समस्याले एउटा नयाँ चिजको आवश्यकताको महसुस गराइरहेको छ. त्यो के हो भने हामीले अहिले जस्तो 14.5 ग्यासको सिलिन्डर प्रयोग गर्छौँ भने त्यो हाफ सिलिन्डर दिने भन्दा हाफ सिलिन्डर भयो कि भएन भनेर नि नागरिकहरूले चाहिँ त्यो शङ्कामा बस्नुपर्ने अवस्था छ. त्यसको लागि अब हामीले सिलिन्डरको साइज नै हाफ बनाएर पनि हामी त्यो एउटा अभ्यास चाहिँ गर्नुपर्ने हो कि भन्ने, त्यो इन्डियामा पनि देखिन्छ त्यस्तो, होइन? फाइबरका सिलिन्डरहरू, साना पुन्टी सिलिन्डर भन्छ त्यसलाई, साना सिलिन्डर, त्यो 7 केजीका सिलिन्डरहरू बनाएका हुन्छन्, त्यस्तो सिलिन्डर पनि बनाएर राख्नुपर्ने र नागरिकलाई यस्तो अवस्थामा ती सिलिन्डरहरू वितरण गरेर घर घरमा कम्तीमा नागरिकले सुविधा पाउनुपर्ने त्यस्तो खालको अवस्था सिर्जना गर्नुपर्ने पनि देखिन्छ. अब यो चाहिँ काम सरकारको काम हो. हेर्नुहोस्, जो सरकारमा बस्नु भएको छ, सरकारमा बस्नु भएको मन्त्रीज्यूले गर्ने काम हो. सरकार र पार्टी होइन, सरकार एकातिर छ, पार्टी अर्को कुरा हो. सरकार र पार्टी बीचको दूरी बढ्ने भन्ने कुरा होइन, किन पार्टीकै उसमा गठन भएको सरकार हो. त्यसले गर्दा पार्टी र सरकारको बीचमा दूरी बढ्ने भन्ने कुरा चाहिँ होइन. चाहिँ विषय के हो भने सरकारमा बसेका मान्छेहरूको कामप्रति चाहिँ असन्तुष्टि बढेका छ. त्यो असन्तुष्टि अब नागरिकमा मात्रै होइन, हामीलाई पनि यो काम गर्ने तरिका भएन, यो काम भएन है, यसरी काम हुँदैन, यो कच्चा भयो, तपाईँहरूको केटाकेटी बन्द भयो, हामी आफै पनि भनिरहेका छौँ. त्यसले गर्दाखेरि हामीले त्यो भन्नुको पछाडिको कारण के हो भने तपाईँहरू सुध्रिनुहोस् है, तपाईँहरू कार्यशैली फेर्नुहोस् है भने हो. हामीले त्यसलाई असहमति गरे दूरी बढाएको भनेर भन्न मिल्दैन.
1: तर एउटा कुरा, मन्त्रीहरू पनि भागा के भने क्या, बस्तीमा चाहिँ पहिरो जान्छ जोखिम छ भन्दा बस्ती नै सारदिउँ होइन, अब म यता काठमाडौँबाट होइन बुटो लडाई एक महिना सरकार चलाइदिन्छु होइन, त्यसपछि किन चाहिँ गाडी हुँकाएर हिँडेको ठुलो हो र भन्दाखेरि सडकको चेक जाँच गर्दैछु, यो यस्तो खालको स्टन्टबाजी किन चल्दैछ?
2: होइन, मैले अघि नै भने अब यो केटाकेटी पन जस्तो पनि भएको छ, यसरी हुँदैन. सरकार भने चाहिँ एउटा राष्ट्रको अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तित्वहरूको त्यो जमात हो. त्यो राष्ट्रको रूपमा अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तिहरूले यस्ता गरिदिने कुराहरू गर्ने अनि केटाकेटी कुराहरू गरेर हिँड्ने यो सुहाउने कुरा होइन, होइन? तर जस्तो बस्ती सार्ने कुरा चाहिँ के हो भने हामी एउटा कुरा कहाँ चुकिरहेछौँ भने कहीँ असुरक्षित बस्तीहरू छ भने त्यो बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रूपमा लानुपर्ने, नेपाल लामो समयदेखि यसमा चुकेको छ र अव्यवस्थित बसोबासी, त्यस पछाडि गएर जोखिमपूर्ण बसोबास, यसको कारणले गर्दाखेरि हामीले धेरै ठुलो नोक्सानी बिहोर्नु परेको छ. हिजो अस्ति मात्रै रोल्पामा जुन घटना भयो त्यो जोखिमपूर्ण बस्ती धेरै लामो समयदेखि त्यहाँ बसेका थियो, त्यो बस्तीलाई सरकारले स्थानान्तरण गर्ने र सुरक्षित ठाउँमा एकीकृत बस्तीको रूपमा विकास गर्ने काम यसभन्दा धेरै अगाडि गरिदिएको थियो भने आज ती नागरिकहरूलाई हामीले गुमाउनु पर्दैन. त्यसले गर्दा हामीसँग भएको यो अव्यवस्थित बस्ती, त्यस पछाडि यो तपाईँको चाहिँ जोखिमपूर्ण बस्तीहरू हामीले एकीकृत गर्नै पर्छ. अब कहाँ गर्ने, कहिले गर्ने भन्ने विषय त हेर्नुहोस्, जोखिमको हामीले आकलन नगरिकन कुन कुन ठाउँमा जोखिमयुक्त बस्तीहरू छन् त्यसलाई नहेरिकन हामीले यसै भन्न सकिँदैन. फेरि भिजिटमा जाने, भिजिटमा गएर यो बस्ती चाहिँ म सारिदिन्छु भनेर भन्दा त्यो लहरी हुन्छ.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. मधु कुमार चौलागाईजी,
2: समय दिनुभयो त्यसका लागि धन्यवाद.
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार मधु कुमार चौलागाई आज श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ. विश्रामपछि पुनः उपस्थित.
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिमी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुवनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702692, फोन नम्बर 98423549।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यति राम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व मन्त्री बद्री पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, धन्यवाद।
1: यतिखेर एकातिर सर्वोच्च अदालतको पुनरावलोकनमा छ नेपाली कंग्रेसको आधिकारिकता विवाद, त्यसमा पूर्ण इजलासमा गएको छ मुद्दा। अर्कोतिर राष्ट्रिय भेला चल्दैछ, पूर्व सभापति शेरबहादुर देउवा सभापतिकै हैसियतमा त्यो भेलालाई उहाँले उद्घाटन गर्नुभयो। यो कंग्रेसलाई मिलाउने भेला हो कि यो कंग्रेसलाई चाहिँ चाँडै विभाजन गर्ने भेला हो?
2: मिलाउनतिर केन्द्रित गर्नुपर्छ, त्यतैतिर केन्द्रित छ भनेर हामीले उद्घाटन समारोहको मन्तव्य सुन्दा धेरैजना वक्ताहरूले एकताका निम्ति गरिएको भेला हो भनेर भन्नुभएको छ। बन्द सत्र पनि सम्भवतः एकता लक्षित नै होला भन्ने ठान्छु म। त्यसैले एकापट्टि केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ र अर्कोपट्टि भेला चलिरहेको छ। दुवैतिर आफ्नो आफ्नो जिकिर त हुने नै भयो, किनकि आफ्नो पक्षधरताकै कारण चाहिँ दुई ठाउँमा अलग अलग गतिविधि र अलग अलग वैश्विक भेला भइरहेको हो। तर पनि बीचको बाटो, जुन बाटोले पार्टीलाई एकताबद्ध गर्छ, एक ठाउँमा उभ्याउँछ, दुवैतिरबाट त्यो सद्भाव, त्यो सत्प्रयास हुनुपर्छ भन्ने ठान्छौँ हामी।
1: पार्टीका पूर्व सभापति देउबा नेपाल फर्किँदै गर्दाखेरि उहाँलाई चाहिँ एउटा गुटको नेता बनाउन हुन्थेन यसरी उहाँ जतिको व्यक्तित्वलाई भन्ने आरोप वा चाहिँ बहस एकातिर चल्या छ भने अर्कोतिर वर्तमान सभापति नै गएर एयरपोर्टबाट स्वागत गरेर ल्याइदिए भए के बिग्रन्थ्यो र भन्ने खालको अर्को बहस पनि चल्या छ। तपाईँलाई के लाग्यो?
2: अब उहाँ आउनुभएको आज 3 दिन भइसक्यो, 28 पछि आज 31 गते भयो। यो बीचमा पनि मलाई लाग्छ उहाँहरूको बीचमा सम्बद्ध सम्पर्क संवाद र भेटघाट भएको छैन। त्यो एयरपोर्टमा भन्नुहोस् अथवा कतै भन्नुहोस्, श्रद्धे नेता शेरबहादुर देउवा नेपाल आउनुभएपछि गगन थापाजीले जो वर्तमान पार्टी सभापतिको रूपमा हुनुहुन्छ, उहाँले संवादमा जाने कुरा ढिलाइ गर्नुहुन्न। जसले गरे पनि हुन्छ संवाद, यो पनि म भन्दिनँ कि गगनजीले नै गर्नु पर्थ्यो भन्दिनँ, जसले गरे पनि हुन्थ्यो कि यो संवादमा अब ढिला नगरिकन। तर म के ठान्छु भने, म अपेक्षा के गर्छु भने, म सधैँ आशावादी हुने मान्छे, अब भेलाको व्यस्तता एकातिर छ, केन्द्रीय कार्य समितिको व्यस्तता अर्कोतिर छ, यो दुवै टुङ्गिएपछि आफ्नो आफ्नो कामहरू सम्पन्न भएपछि यथाशीघ्र उहाँहरूका बीचमा भेटघाट होला, संवाद होला। विशेष अधिवेशनमा किन जानु परेको थियो उहाँले भन्नुहोला, किन गइएन भन्ने कुरो अर्को पक्षले भन्ला, त्यसरी अब समाधान के हो भन्ने कुराको गहन ढंगले छलफल होला भन्ने ठान्छु। त्यसको लागि शुरूआत चाहिँ निवर्तमान सभापति र वर्तमान सभापतिका बीचमा बसाई हुनुपर्छ, छलफल हुनुपर्छ, कुरा हुनुपर्छ भन्ने ठान्छु म। यद्यपि अब अदालतमा पुनरावलोकनको हुने भनेर निश्चय दिइसकेको अवस्था छ, यतिखेर वर्तमान र निवर्तमानकै पनि विवाद छ, यसमा पनि हामी धेरै अल्झिनु परेन। विशेष अधिवेशनबाट निर्वाचित सभापति र 14 अधिवेशनबाट निर्वाचित सभापति दुईजनाका बीचमा छलफल हुने स्वाभाविक छ कि वर्तमान विशेष अधिवेशनबाट निर्वाचित सभापतिले यसलाई पहल गर्नुहोस् अथवा 14 अधिवेशनबाट निर्वाचित सभापतिले एउटा पार्टीको अभिभावकको हिसाबले पहल गर्नुहोस्, अथवा उहाँहरूबाट पहल भएन भने कसैले अरू कसैले पहल गरेर पनि हुन्छ, एक ठाउँमा आउने, छलफल गर्ने, खुला ढंगले कुरा गर्ने, विभिन्न विकल्पहरू यस बीचमा पनि सुझेका थिए, सुझाइएका थिए, ती विकल्पहरूमाथि कुराकानी गर्ने, अदालतको पुनरावलोकनको फैसला कुर्नुभन्दा पहिले नै हाम्रो पार्टीलाई हामी राजनीतिक रूपमा मिलाउँछौ भन्ने त्यो सामर्थ्य देखाउनु पर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने ठान्छु म।
1: तर एउटा कुरा के, पार्टीलाई अब भ्याकुम राख्न त नमिल्ला, किनभने अहिले संस्थापनित्र पक्षको एउटा अडान वा दावी के छ भने अब अदालतमा निस्ता दिइसकेका छ, अदालतले पुनः इजलासमा गइसकेका छ, 14 महाधिवेशनले 15 महाधिवेशन गर्छ, उसैको नेतृत्वलाई स्थापित गरेर अगाडि जाँदा यो बराबरको राम्रो र यो बराबरको मध्यमार्गी बाटो अरू हुन सक्दैन भन्ने उहाँहरूको अडान रहेछ। यतापट्टि अब त्यसलाई मान्ने कुरा पनि भएन, किनभने 14 महाधिवेशन वा विशेष महाधिवेशनले आधिकारिकता पाइसकेको पक्षले त्यो छोड्ने कुरा पनि भएन, यसले त झन् बल्झियो नि त होइन खेल त।
2: अब यो बीचमा अलिक सजिलो थियो, यो निशा प्राप्त हुनुभन्दा पहिले मिलाउने कुरा अलिक सजिलो थियो र त्यसमा विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको सभापतिले त्यसलाई निर्णायक परिणाममा पुर्याउन सक्नुहुन्थ्यो, किनभने उहाँलाई मान्दैनौ कसैले भनिरहेको अवस्था नै थिएन त्यो बेला। तपाईँलाई मान्छौ तर तपाईँले मिलाएर लैजानुहोस् भनिएको अवस्था थियो, त्यो समय चुक्यो हाम्रो, त्यो गुज्र्यो। गुज्रेपछि अब अहिले तपाईँले भने जस्तै समस्या देखिएको छ, त्यसका बावजुद पनि हामीले चाहिँ अदालतमा पुग्ने हो भने यतिखेर 50-50% भनौँ न हामी 50-50% 14 अधिवेशनको पक्षमा आउँछ कि विशेष अधिवेशनको पक्षमा आउँछ, अदालतमा गएपछि त आधा आधी नै आशा अथवा विश्वास गर्न सकिने ठाउँ भयो। त्योभन्दा बढ्ता चाहिँ हामी 100% नै आफ्नो पक्षमा पार्दै हो भने हामी आफै मिल्दा हुन्छ, विन विनको सिचुएसन चाहिँ हामीले निर्माण गर्न सक्छौ। आखिर यस यतिखेर चाहिँ पार्टीलाई लानुपर्ने कहाँ छ भने 15 महाधिवेशनमा लानुपर्ने त, 15 महाधिवेशनमा लानुभन्दा धेरै काम गर्नु नै छैन यो बीचमा, कसैले मन्त्री बन्नु छैन, प्रधानमन्त्री बन्नु छैन, कुनै यो बीचमा टिकट दिनु छैन, राजनीतिक हिसाबले हेर्दा पनि कुनै पावर एक्सर्साइजको त्यो अवसर पनि छैन। मात्र महाधिवेशनमा 15 महाधिवेशनमा लानु छ भने हामीले विन विन सिचुएसन कसरी बन्छ भन्ने कुरामा ठन्डा दिमागले सोच्नु जरुरी छ। रियलाइज त सबैले गर्नु पर्यो, रियलाइज किन गर्नु पर्यो भने तत्कालीन कार्य समितिले 14 अधिवेशनबाट निर्वाचित कार्य समितिले पनि हामीले विशेष अधिवेशनमा आधा मान्छे जाने आधा मान्छे नजाने अवस्था कसरी सिर्जना भयो, त्यो स्थितिलाई कसरी सम्हाल्न सकिएन भन्ने कुराको रियलाइजेसन 14 महाधिवेशनबाट निर्वाचित सभापतिले पनि सोच्नु पर्यो, विशेष अधिवेशनबाट निर्वाचित सभापतिले पनि के रियलाइज गर्नु पर्यो भने सबैजना उपस्थित गराएको विशेष महाधिवेशन पो विशेष महाधिवेशन हुन्थ्यो, कोही उपस्थित हुनुभयो कोही उपस्थित हुनु भएन, उपस्थित भएका मध्येबाटै म आफू सभापति भए कार्य समिति बन्यो, त्यसैले मैले पनि कमी कमजोरी गरेँ कि मैले पनि सबैलाई लिएर गएर महाधिवेशन विशेष महाधिवेशन सम्पन्न गरेको भए यो अवस्था आउँदैन थियो भन्ने कुराको रियलाइज उहाँले पनि गरेर अब उपायहरूको खोजी गर्नु पर्यो, विकल्पको खोजी गर्नु पर्यो। योभन्दा पहिले डाक्टर शेखर कोइरालाले प्रस्तुत गर्नुभएका विभिन्न विकल्पहरू छन्, त्यसै गरी उपसभापति विशेष अधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विकल्प छ, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्गाले पनि बडो मिहिनेत गरेर यो पार्टी मिलाउँ भनेर उहाँले पनि विभिन्न विकल्पहरू त्यो बेला दिनुभएको छ, हामीसँगैको भेटघाटमा पनि उहाँले विभिन्न विकल्पहरू सुझाउनु भएको छ। यी सबै विकल्पहरूलाई एक ठाउँमा राखेर यो मोडालिटीमा यस्तो यसको नेतृत्वमा यसरी महाधिवेशनमा जाँदा ठिक हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि चाहिँ संवादै चाहिन्छ। त्यो गहिरो संवाद चाहिँ मैले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र त्यसको नेतृत्व, विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको नेतृत्वको बीचमा त्यस्तो खालको गहिरो संवाद, परिणाममुखी संवाद भएको नै मैले पाएको छैन। औपचारिकताका लागि भेटे जस्तो, त्यो भेट अधुरो भए जस्तो, त्यसलाई टुङ्गोमा पुर्याउन नखोजेको जस्तो, परिणाममा पुर्याउन नखोजेको जस्तो, त्यसको फलोअप नभएको, त्यसलाई टुङ्गोमा पुर्याएरै छोड्छौ भन्ने, आज बस्ने भोलि बस्ने बिहान बस्ने बेलुका बस्ने त्यस्तो तदारुकता नदेखिएको यो कति महिना बित्यो यो बीचमा मैले गरेको अनुभव, विशेष गरी फागुन 21 निर्वाचनपछि हामी फर्केपछि त्यतापट्टि हामी होमिहाल्नु पर्ने लागिहाल्नु पर्नेमा त्यो तदारुकता नदेखिएको देख्छु। तदारुकताका साथ हामी समाधान गरेरै छोड्छौ, आज मिलाउँछौ भोलि मिलाउँछौ यो हप्तामा मिलाउँछौ मिलाएरै छोड्छौ भनेर एक ठाउँमा बस्ने हो भने आखिर काँग्रेस त एउटा परिवार हो, यो परिवारले अरू यतिखेर गर्नुपर्ने केही पनि छैन, मतभेद गर्नुपर्ने विवाद गर्नुपर्ने केही पनि छैन, सबैजनालाई 15 महाधिवेशन कसरी लिएर जाने भन्ने कुरा मात्रै सोच्ने र गर्ने कुरा हो। त्यति गर्न सकिन्छ भन्ने लाग्छ मलाई।
1: अब एउटा कुरा नि, नेपाली कंग्रेसको विवादको अब मुख्य जड भनेको चाहिँ क्रियाशील सदस्यता, अब तपाईँले अघि नै भनिसक्नुभयो यो पुनः इजलासमा गइसकेपछि एउटा अर्को विवाद पनि यसमा बल्झिहाल्यो, यसलाई चाहिँ अब कसरी मिलाउने भन्दा दुईटा राम्रा पाटा पनि छन्, किनभने अब अदालतमा गइसके पछाडि दुई पक्षलाई मिल्ने बाटो पनि स्पष्ट रूपमा चाहिँ सकारात्मक वेले सम्झिने हो भने मिल्ने लाइनमा पनि जान सक्छ नेपाली कंग्रेस, होइन अब चिल्ने लाइनमै जाने हो। अब पूर्व सभापति शेरबहादुर देउवा अहिले चुनदेवीमा बस्नु भएको छ सभापतिको हैसियतमा, जहाँ चाहिँ मिराकल पार्टी प्यालेसमा जुन राष्ट्रिय भेला चलिरहेको छ, त्यसले अब एकताको सन्देश दिनका निम्ति त यता सानेपाले मात्र पहल गरेर पनि नहोला, चुनदेवीले मात्र पहल गरेर पनि नहोला, दुवै पक्ष त्यसका लागि तयार हुनु पर्ला। र दुवै पक्षले चाहिँ विन विन सिचुएसन यहाँले भनेको छ, कम्प्रोमाइज गर्न त दुवै पक्ष तयार हुनु पर्यो नि त, होइन? एउटा पक्ष कम्प्रोमाइज गर्न तयार छैन भने त यो त विवाद त जस्तो छैन नि त, होइन?
2: निश्चय नै दुवै पक्ष तयार हुनु पर्यो। म यसमा सबैभन्दा बढी अपेक्षा कसको गर्छु भने हाम्रो पार्टीको अभिभावक जो बिस्तारै अब अभिभावकीय भूमिकामा जाँदै हुनुहुन्छ, कार्यकारी भूमिकाबाट 14 अधिवेशनबाट निर्वाचित सभापति हाम्रो पार्टीको सिनियर श्रद्धेय नेता शेरबहादुर देउवा, उहाँले म यो पार्टीलाई मिलाएर छोड्छु भन्ने अठोट गर्ने काम जिम्मेदारी उहाँको पनि हो। त्यसै गरी 14 अधिवेशन होइन कि त्यसपछि विशेष अधिवेशनबाट निर्वाचित सभापति गगनजी, जसको भविष्य छ, सुन्दर भविष्य छ र लामो भविष्य छ, उहाँले यो पार्टीलाई मैले एकजुट गरिन मिलाउन सकिनँ भने मेरो पनि भविष्य के बाँकी रहला र भन्ने त्यो कोणबाट पार्टी मिलाउने कुराको तदारुक त उहाँले पनि लिनु पर्यो। त्यसै गरी बीचमा जस्तो डाक्टर शेखर कोइरालाले आफूलाई मध्यमार्गी भन्नुभयो र यो पुनरावलोकनको निशा आइसकेपछि मैले उहाँसँग व्यक्तिगतै पनि समूहगतै पनि के पनि भनेको थियो भने यो मध्यमार्ग झन् प्रबल भएर आएको छ, मिलाउने जुन मध्यमार्गको प्रतिनिधित्व गर्नुहुन्छ डाक्टर शेखर कोइराले, यो प्रबल भएर आएको छ र दुवै पक्षलाई जो चाहिँ दुईतिर जान खोजिरहेको अवस्था छ, दुवै पक्षलाई एक ठाउँमा बसाल्ने समाधानका विकल्पहरू सुझाउने यसको पनि भूमिका चाहिँ यो मध्यमार्गको भूमिका पनि प्रबल भएर आएको छ। त्यो भूमिका उहाँले पनि देखाउन सक्नुहुन्छ अथवा पार्टीको चाहिँ तलैदेखि सबैतिरबाट चाहिँ पार्टी मिलाउनुपर्छ भन्ने कुराको दबाब सिर्जना कार्यकर्ता पंक्तिबाट गर्ने, हाम्रा मतदाता शुभेच्छुकहरूबाट गर्ने सिनियर नेताहरूले चाहिँ त्यो दबाब फिल गरेर चाहिँ मिलाउने र मिलाउनका लागि दुवै पक्ष एकै ठाउँमा स्वाभाविक रूपमा आउनका लागि जसले बोलाए नि हुन्छ, जसले निम्त्याए नि हुन्छ, जसले पहल गरे पनि हुन्छ, त्यो हुन सकेन भने मध्यस्थताको भूमिका निर्वाह गर्नुभएको, यो बीचमा मलाई भएको अनुभव चाहिँ डाक्टर शेखर कोइराला र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मिलाउनका लागि हर सम्भव प्रयास गरेको म आफूलाई पनि जानकारी छ, उहाँहरूले पनि यो काम गर्न सक्नुहुन्छ। त्यो तहको त्यो ढङ्गको त्यो तदारुकताको र पार्टी मिलाउँछौ भन्ने चाहिँ इच्छा शक्ति भयो भनेदेखि कुनै त्यस्तो इस्युमा कन्टेन्टमा त्यति ठूलो समस्या मैले देखिरहेको छैन।
1: हस्, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बद्री पाण्डेजी नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता एवं पूर्व मन्त्री बद्री पाण्डे। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिता चाहन्छु। नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा पहिरोमा परेर 1-1 जनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि 1 ज्यान गएको छ। पहिरोमा पुरिएका 3 अवस्था थाहा हुन सकेको छैन, अरू 7 घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 उमासिंह खत्री, चिसापानीका 70 भीम बहादुर कार्की र अर्का 1 खोजी भइरहेको छ। घाइते भएका 7 मध्ये 5 जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 थप उपचारका लागि सुर्खेत पठाएको प्रहरले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, गोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन्। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिदा 72 अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्दा गए रातिदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मोगलिङ प्रहरीका अनुसार रूखसहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। 5 डोजरको प्रयोग गरी पहिरो पन्छ्याएर बिहान 6:15 सड़क खुलेको छ। पहिरो पन्छ्याएसँगै यसअघि रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुगलिन काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड़ने प्रमुख राजमार्ग हो, तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सी मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसूनी गतिविधि सक्रिय रहेकाले 3 नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सीसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराति दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालिनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्राण्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरवनबाट नेपाल ग्यास र एचपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्राण्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर भवनमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। मेलामा 53 नयाँ मोडलका गाड़ी पनि सार्वजनिक गरिएको छ। कांग्रेस संस्थापन इतर पक्षको 80 देखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा शुरू भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न 5 प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रमन महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोरला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवाजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जूनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ़ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि शुरू भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 जनाको ज्यान गएको छ। जून महिनामा अमेरिकाको मध्यस्थतामा युद्धविराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कार्यवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाई छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सिजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्यूट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू, अलाभेस र सेभिल्लाको विजय शुरूआत।
2: एनडीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क हो
1: डिस्क हो खुशी को कनेक्शन
2: साली नदी को सीर
3: मणि चूड़ को काख
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
3: शांति र आनंद को अनुभूति
2: भीड़भाड़ बाट टाड़ा
3: शहर बाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चाड भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पातालाई बिउताइएको छ। नमूना मच्छिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। ऐतिहासिक प्रमाणका आधारमा लगभग सम्बत 2050 देखि 750 सम्मलाई लिच्छवीकालीन समय मानिएकाले यो सप्त पाताल झण्डै 1500 वर्ष पुरानो रहेको अनुमान छ। पोखरीको आड़ैमा बगैंचा घाँसे मैदान र फूलहरू रोपिएको छ। पोखरीको बाहिर 3 फल्चा समेत निर्माण गरिएको छ। पोखरी सहित आसपासको क्षेत्रफल 42 रोपनीमा फैलिएको छ। 4,72,00,000 लागतमा पुननिर्माण भएको पोखरीमा 51,00,000 लिटर पानी खनाइएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घर भई ललितपुर महानगरपालिका एक बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका मध्ये हर्ष नारायण चौधरीले इजरायल पठाइदिने भन्दै 5,00,000, पदम बहादुर खड्काले अमेरिका पठाइदिने भन्दै 3,10,000 तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै 22,46,000 रकम लिएको पीड़ितको आरोप छ। पीड़ितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। र नूरगंगा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। गुठीले हिजो काठमाडौँमा आयोजन गरेको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका 10 स्रष्टालाई नगद सहित पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा नूरगंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रूपियाँको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा नेउपाने र ङ्जाका देवी प्रसाद वनवासीलाई जनै 50,000 रूपियाँ प्रदान गरिएको छ। त्यसै गरी नूरगंगा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रूपियाँको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरूङ र कास्कीका पूर्ण नेपालीलाई जनै 50,000 रूपियाँ प्रदान गरिएको छ। यस्तै नूरगंगा साहित्य क्षेत्रमा स्थापित प्रतिभा पुरस्कारबाट रूपन्देहका वनमाली निराकारलाई 50,000 रूपियाँ तथा नूर संगीत लोक गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलप्रासीका पद्मध्वज केसीलाई 50,000 रूपियाँ प्रदान गरिएको छ। नूरगंगा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आचल श्रेष्ठलाई 20,000 तथा नूरगंगा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई 30,000 रूपियाँ प्रदान गरिएको गुठीले जनाएको छ। त्यही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्राध्यापक डाक्टर सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 को ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन्। र नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताको संख्या 1,50,000 नाग्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-7118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20, बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well managed classroom, scholarship up to 100%, peaceful environment.

0: थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 98421-25969 98420-52496 98431-96686 र 98420-76778 संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 संखुवा सभा
1: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
2: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, जिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029-575-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या, प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 029-570-123,
6: मोबाइल नम्बर 9841-0662।

सबैलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गरेका छन्। ओलीले प्रधानमन्त्री बालिन शाहप्रति लक्षित गर्दै सरकार संचालनलाई कला र अनुभवसँग तुलना गरेका छन्। नयाँ बनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम तथ्य समेत नभएको उनले टिप्पणी गरेका छन्। अनुभवहीन सरकारले जे गर्न सक्थ्यो त्यही मात्र गरिरहेको उनले बताएका छन्। खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने उनले जिकिर गरेका छन्। सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टे क्षति पुगिरहेको उनको भनाइ छ। ओलीले सिप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणाम जस्तै वर्तमान सरकारको अवस्था रहेको बताएका छन्। त्यस्तै ओलीले सरकारले जे गर्न सक्थ्यो त्यही गर्दैछ, अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ, खाना पकाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काटेदेखि चिया बनाउनेसम्म सबै कुरा बिगार्न सक्छ, नाच्न नजान्नेलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कदैन, शासन चलाउन पनि त्यस्तै अनुभव क्षमता र ज्ञान चाहिन्छ, जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उडन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ उनले भनेका छन्। टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका तीनका 65 वर्षीय ईसनलाल गणेशको मृत्यु भएको हो। टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बेतामोड स्थित बीएनसी अस्पतालमा हिजै मृत्यु भएको हो। दुर्घटनापछि भागेका टिप्पर चालक झापा गाउँपालिका तीन कामाटोलीका 36 वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिप्पर समेत तोडफोड गरेका छन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान बाढ़ी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न 29 जिल्ला भई बहनी साना नदीहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कनकाई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तलै रहेको छ। यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक, मकवानपुर आसपासका जिल्ला भई बहने साना नदीहरूमा भाव उल्लेख्य पर्ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। त्यसै गरी भोलि र पछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा भाव आकस्मिक रूपमा बढ़न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। त्यस्तै कर्णाली नदीको आछाम स्थित चितवन जलमापन केन्द्रमा जलस्रोतले सतर्कता तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 9:05 बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ़दो क्रममा रहेको जनाएको छ। महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानका वासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले जाजरकोटमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री साईले विपदमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन्। शनिबारदेखि परेको अविरल वर्षाका कारण जाजरकोटको बेरी नगरपालिका वडा नम्बर 2 रिसाङ लगायतका क्षेत्रमा पहिरोमा परि एकजनाको ज्यान गएको छ भने 3 जना बेपत्ता भएका छन्। मुख्यमन्त्री साईले विपदमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाएका छन्। मुख्यमन्त्री साईले जाजरकोटको विपद लगत्तै प्रदेश सरकारले सक्रियता देखाएको बताएका छन्। उनका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सुरक्षा निकाय र संघीय गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जानु।
3: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
6: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

रेडियो काठमाडौं 92.1 द्वारा उत्पादित लोकप्रिय कार्यक्रम इन्द्रेणी चन्द्रमणि गौतमको साथमा रेडियो काठमाडौं नेटवर्कबाट देशैभरि

रेडियो शीर्षकमा आइसकेको छु। फरक बार 2.1 द्वारा प्रसारित रेडियो काठमाडौँ समय र श्रावण महिनाको अन्तिम दिन पनि हो र यो सुमधुर दिनलाई अझ सुमधुर बनाउन म चन्द्रमणि आइसकेको छु। टेक्निकल सपोर्टमा मुसु मुसु हाँस्दै यतिखेर हाम्रो इशाले साथ दिइरहनु भएको छ। हामी दुईजना स्टुडियोमा छौं भने यो आवाजलाई संसारभर पुर्याउनको लागि हाम्रा देशैभर रहेका साझेदार रेडियोले त्यो भूमिका निर्वाह गरिरहनु भएको छ अनि जुन जुन रेडियो स्टेशनमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनु पर्छ भन्न लागिरहनुभएका तमाम हाम्रा रेडियोका सम्पूर्ण मनहरूलाई नमन गर्छु। तपाईँको महत्वपूर्ण साथका कारण आज इन्द्रणीको बसाई साँच्चीकै भन्नुपर्दा एकदम यादगारमय बन्दै अगाडि बढ़िरहेको छ। यसको लागि म तपाईँ सबै मित्रहरू जसले माया गरिरहनु भएको छ यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु हृदयदेखि नै। अब आजको यस कार्यक्रममा हामी नयाँ नयाँ गीतहरू सुनाउँछौ। हुन त अब नयाँ नयाँ गीत भन्ने बित्तिकै अब हरितालिका तीज 2083 लक्षित गरी साङ्गीतिक बजारमा तीजका गीतहरू आउन थालिसकेका छन् र एउटा खुशीको कुरा यो वर्ष भने हामीले त्यति कराउनु परेको छैन है। तीजमा विकृति भित्रियो भनेर त्यति धेरै आवाज उठाउनु परेको छैन। त्यो आवाज नउठाउनको लागि कलाकारले जुन भूमिका खेल्नुभयो यसका लागि म नमन गर्छु। अब कहिले काहीँ एक दुईवटा आउँछन् तर ती एक दुईवटालाई पनि हामी भित्री रूपमा सुल्झाउने प्रयास गरिरहेका छौं जसका कारण यो क्षेत्र अझ राम्रो बनोस्। साँच्चीकै महिला दिदीबहिनीहरूको हरितालिका तीजले विकृति विसङ्गति नल्याओस् भन्ने चाहिँ चाहना त्यही चाहना पूरा गर्नको लागि हामी छौं र सबैजना आफ्नो ठाउँहरूबाट लागिने रहेका छौं। अब मैले भन्दै थिएँ नयाँ गीतका प्रसंग गर्नुपर्दा नयाँ गीत तीजका आइसकेका छन्। अब केही दिनपछि हामी तीजका भाकाले पनि यहाँलाई त्यो रौनकता थप्छौं साङ्गीतिकमय अनि अहिले भने अलि बेला भएको छैन कि भन्ने कुरा किनभने यो साउनकै महिना छ। साउनको महिना अनि भाद्रको अन्तिममा चाहिँ तीज परेको छ त्यसैले एक महिना चाहिँ अब तीजका गीतहरू भाद्र महिनाभर बज्नुपर्छ र भाद्र महिनाबाट नै अब तीजका गीतहरू हामी प्रसारण गर्छौं। हुन त हामीले श्रीकृष्ण जन्माष्टमी पछि नै त्यसरी गीत संगीतहरू अथवा त्यो हिसाबले कुन हिसाबले चल्न सकिन्छ भन्ने कुराहरू ती मध्यनजर गर्दै अगाडि बढ़िरहेका हुन्छौं तर अहिलेको पाली भने हामीले विशेष गरी जनै पूर्णिमा भन्दा केही समय अगाडिबाट गीतहरू बजाउनु पर्छ कि भन्ने पनि हामीलाई लागेको छ। खैरजे भए पनि संचारकर्मी नेपालले त्यो एउटा बैठक बसेर निर्णय गरेछ र त्यही निर्णय अनुसार हामी संचारकर्मीहरू अगाडि बढ्नेछौ भन्ने जानकारी पनि म यहाँहरूलाई चाहिँ अवगत गराउन चाहन्छु। यात्रा नेपाली लोक तथा दोहोरीकी संगीतको आजको कार्यक्रमलाई नेपाल टपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाल टपलाई मेरा साथीहरूले सम्झनु होला। घर बनाइरहनु भएको छ पीपीआर पाइपको आवश्यकता परेको छ अन्य किन खोज्ने होइन। चन्द्रमणिले मजासँग रेडियोबाट भट्टाइरहेको

त्यसले गर्दा अन्य समयभन्दा पनि साथीहरूले सुन्न हेर्न सुन्न पाउनुहुन्छ कार्यक्रमलाई. कति विद्यालयहरू लागेका छन्, कति विद्यालयहरू लागेका छैनन् होइन, नलागेका विद्यालयका साथीहरूले पनि सुन्दै हुनुहुन्छ. धेरै साथीहरूले म तपाईँको कार्यक्रम सुन्छु भन्न मलाई भन्नुहुन्छ. भेटका क्रममा विद्यार्थीवर्गका साथीहरूले तपाईँलाई पनि धन्यवाद छ अनि विदाको दिन सुन्नुहुन्छ जस्तो लाग्छ. खै तपाईँ जे जस्तो जुन अवस्थामा रहेर भएर पनि साथ दिइरहनु भएको छ, सबैलाई म नमन व्यक्त गर्न चाहन्छु. हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ. हाम्रो हर्क महतले हेलो दा गुड मर्निङ नमस्कार, म पनि सुन्दैछु. दुबईको खाडीबाट मेरो घर चाहिँ यता केसिङ गाउँपालिका भन्नुभएको छ. गंगा खड्काले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ. प्यारो मान्छे राजन केसी नमस्कार, मेरो घर रुकुम पश्चिम बाफीकोटमा पर्छ र दुलियो मेरो घर भन्नुभएको छ. अहिले भने म अमेरिकाबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ. यहाँलाई पनि धन्यवाद छ होइन. सात समुद्र पारी रहेर नेपाली गीत संगीतको विकासका लागि यतिखेर त उहाँ अब रातको समय भइसकेको छ होइन, इन्द्रणीको बसाइलाई सुनिरहनु भएको छ, खुशी लाग्छ. ओम बोहराजी यहाँलाई पनि धन्यवाद, इन्द्रणीको बसाइलाई माया गरिरहनु भएको छ. जीवनजी अनि अर्को साथी उहाँ चाहिँ को हुनुहुन्छ त भन्दाखेरि हाम्रो राजेन्द्र भण्डारी दर्शन दाजी जय इन्द्रणी हुनुभएको छ. नमस्कार जय इन्द्रणी. एउटा हाम्रो राजेन्द्र भण्डारीको नयाँ गीत पनि छ, हामी अहिले एउटा गीत सुनाउने रहर हामीलाई जागेको छ, त्यो गीत हामी सुनाउँछौ. त्यसपछि चाहिँ तपाईँलाई हामी सुनाउँदैछौ राजेन्द्र भण्डारीको गीत पनि सुनाउँछौ. राजेन्द्र सुन्दै रहनुहोला. अनि हाम्रो कलावती डाङ्गीले यति धेरै माया गर्नुहुन्छ इन्द्रणीलाई है, कहिले गीत गाउनुहुन्छ, कहिले बसाईमा आएर चाहिँ आफ्ना विचार राख्नुहुन्छ, कहिले चाहिँ सम्झनाहरू छोड्नुहुन्छ. हाम्रो कलावती डाङ्गीजी यहाँलाई पनि धन्यवाद छ. सुदूरपश्चिम डडेलधुला परशुराममा रहेर यो आवाजलाई सुनिरहनु भएको छ, नमन गर्न चाहन्छु. अनि अर्को साथी चाहिँ हाम्रो सानुजी, ल सानुजीले पनि हेरिरहनु भएको छ. सँगै हाम्रो अर्को साथी रिताले पनि हेलो दाई भन्नुभएको छ. बाँच्नै पर्दो रहेछ यो जिन्दगी, यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ. नबाँचे त सुखै छैन, बाँच्नै पर्छ होइन. उहाँ चाहिँ रेडियो बेलौरी 105 कञ्चनपुरबाट प्रसारण भइरहेको इन्द्रणी सुन्दैछु भन्नुभएको छ. नमस्कार है, बाँच्नै पर्दो रहेछ जिन्दगी, तपाईँले पनि यो साथ हामीलाई दिनुभएको छ होइन. अनि तपाईँ चाहिँ दिनेश ओझा जस्तो लाग्छ मलाई. हो, दिनेश ओझा नै हुनुहुन्छ उहाँ चाहिँ. दिनेशलाई पनि म नमन गर्न चाहन्छु. प्यारो भाइ राजकुमार दुधराजले तेस्रोङ पालुङबाट हामीलाई साथ दिइरहनु भएको छ. पुरूषोत्तम राउतले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ. रत्न मगरले पनि के छ सन्चय हुनुहुन्छ, सल्यानको मान्छे अहिले म काठमाडौँबाट दाईलाई सुन्दैछु भन्नुभएको छ. प्रकाश मगरजी यहाँलाई पनि धेरै धन्यवाद छ. नवीना लामी छानेले यतिखेर हामीलाई भियतनाममा रहेर इन्द्रणीको बसाइलाई सुनिरहनु भएको छ, यहाँलाई पनि म नमन गर्छु. अनि ठकुरी बुवाई कुवेतबाट हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ. नेपालमा हुँदा यति धेरै सुन्ने कार्यक्रम मध्ये पर्थ्यो यो, आज त समय अभाव, त्यही पनि छुट्याएर सुन्छु भनेर लेख्नु भएको छ. अनि हाम्रो टीका राम यो नामबाट हामीलाई भ्रिकुटी मण्डपबाट सुन्दै हुनुहुन्छ. हामी भ्रिकुटी मण्डप हेर्नुहोस् त, भ्रिकुटी मण्डप भन्ने बित्तिकै साहित्यभित्रको ठूलो बजार होला नि है, कस्तो रमाइलो हुन्छ त बजार झिरेपछि. यताबाट गएर बाहिर निक्लिँदाखेरि कहाँ पुगेरी थाहा हुँदैन, कहिलेकाहीँ त हराएको जस्तो हुन्थ्यो सानो सानो बेलामा चाहिँ. अब अहिले चाहिँ त्यो अवस्था नहोला, तैपनि सानो साना भाइ बहिनीहरूको लागि त हुन्छ नि त्यो होइन. त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ प्रकाश जी, ल धन्यवाद यहाँलाई. केही छिनपछि बाँकी रहेका कमेन्ट पढाउला नि है. अब भने इन्द्रणीमा राख्दैछु अर्को गीत. यो गीत पनि साह्रै सुमधुर छ.

0: साँच्चै
1: साँच्चै के भन्नु पर्दा नेपाली लोकदोरीमा कस्तो पन्त रामजी खानहरू जोडिएका गीतहरू साँच्चै के भन्नु पर्दा असाध्यै लोभ लाग्दा हुन्छन् है। जुनको ज्योति यो पनि रामजी खानको कस्तो पन्तको सहकारी हो। जुनको ज्योति यहाँलाई सुनायौं कस्तो लाग्यो? सल्लाह सुझाव कलाकारलाई दिनुहोला, रामजी खानलाई अफिसियलमा गएर दिनुहोला, कस्तो पन्तलाई फेसबुकमा सर्च गरेर मैसेन्जर मार्फत जानकारी छोड्नुहोला गीत कस्तो लाग्छ। मैले किन यो भन्दा छु भने तपाईँलाई मनपर्ने कलाकारले जब राम्रा गीतहरू ल्याउँछन् नि त्यो बेलामा धन्यवाद नदी अगाडि बढ्न सकिँदैन, त्यो भएर पनि मैले यहाँलाई चाहिँ यो अवगत गराएको छु। अब यी कुराहरूलाई कति साथीहरूले मान्नुहुन्छ अनि कार्यक्रम सुन्दै गर्दा यो कार्यक्रममा मैले तपाईँलाई सुने होइन, यहाँ चाहिँ राम्रो रहेछ, राम्रो गीत बजिया थियो, अब तपाईँ उकाली ओह्राली, भन्ज्याङ चौतारी, घरदेश परदेश जहाँ भयो भने तपाईँले जानकारी गराउँदा चाहिँ कलाकारको मन नहो हजुर खुसी भइहाल्छ कि, त्यही भएर पनि मैले यो जानकारी गराइरहेको छु। हामी नेपाल टपद्वारा प्रायोजित इन्द्रणीको आइतबारे श्रृंखलामा छौं। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाल टपलाई चाहिँ सबैजनाले सम्झनु होला, मैले यो अब जानकारी यहाँलाई गराइरहेको छु। र यतिखेर भने चन्द्रमणि बिसीले पनि सुन्दै हुनुहुन्छ, यता हेर्दैछु हजुर भन्न लेख्नु भएको छ, हस् थ्याङ्क यू यहाँलाई पनि भन्छु। अनि हाम्रो पदम सिद्धि लामाले परिवर्तन सम्भव छ, हेर्दै र सुन्दैछु मलेसियाबाट, सम्पूर्णलाई धेरै धेरै सम्झना भन्नुभएको छ। हेलो हेलो गुड मर्निङ बैतडी, रोशन सिंह बैतडी, म पनि सुन्दैछु काठमाडौँबाट, घर मेरो बैतडी जिल्ला शिवनाथ गाउँपालिका वडा नम्बर एकमा पर्छ भन्नुभएको छ। शम्भु बराइलीले सुन्दै हुनुहुन्छ, रेवन्त गौतमको मैले जानकारी गराइसकेको छु। अनि अर्को साथी हुनुहुन्छ विनोद जैसीले पनि काठमाडौँबाट हामीलाई सुन्दै हुनुहुन्छ, देवी श्रेष्ठले नमस्कार भन्नुभएको छ। अनि अर्को साथी निसुम हुनुहुन्छ गुल्मीदेखि हजुर भनेर उहाँले निसु मगरले लेख्नु भएको छ, धन्यवाद यहाँलाई पनि निसु, कार्यक्रममा साथ दिनुहुन्छ खुशी लाग्छ, तिमी बिनाको जीवन यो नामबाट हेर्दै गर्दा सबैलाई सम्झना। प्यारो भाइ तीर्थ पाखरिनले पनि हामीलाई सुन्दै हुनुहुन्छ, केशव खड्कादेखि रोशन सिंह सबैको जानकारी मैले गराइ नै रहेको छु। अब यतिखेर फेरि पनि हामी अर्को एउटा गीत सुनाउने रहरमा छौं, त्यो रहर यतिखेर पूरा गर्दैछौं।

कस्तो रमाइलो लाग्यो होला तपाईँलाई यो गीत है, मलाई त असाध्यै मन पर्यो। हाम्रो राजेन्द्र भण्डारीको हो, सर्वत्र बजारमा छ। चमेली बालाई ल्याएर नेपाली लोकदोहोरीमा स्थापित गराउन सफल हाम्रो राजेन्द्र भण्डारी, जसका अधिकांश गीतहरूलाई तपाईँले मन पराउनु भएको छ। प्रतिमा अरियालको साथ रहेको मोटो ग्रुपको प्रस्तुति यहाँलाई प्रस्तुत गरिसकेपछि म फेरि पनि मेरा प्यारा प्यारा मनलाई स्वागत गर्न चाहन्छु। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रेणी सुनिरहनु भएको छ, यहाँहरू सबैलाई नमन छ। अनि म जानकारी गराउँछु, अब महिलाहरूको महान पर्व हरितालिका तीज आउँदै गर्दा राष्ट्रिय लोकसंचारका नेपालले यो वर्ष पनि सामूहिक विमोचनको कार्यक्रमको संस्कृतिलाई अघि बढाउने भएको छ। यही भाद्र 7 गते कार्यक्रम इन्द्रेणीको स्थल भनेको कृष्ण कणेलद्वारा संचालित इन्द्रेणीको स्टुडियो इन्द्रेणी सांस्कृतिक विकास समाजमा सो कार्यक्रमको आयोजना हुँदैछ, र जहाँ चाहिँ धेरै कलाकार साथीहरूले विशेष गरी नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गरी ल्याएका गीतहरूको एक किसिमको विमोचन जस्तै, सार्वजनिक जस्तै होइन, अनि एउटा पत्रकार भेटघाट जस्तो, अनि त्यहाँ चाहिँ केही हाम्रा चाहिँ कलाकार जो नारीहरू महिला दिदी बहिनी कलाकारहरू चाहिँ लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँहरूलाई नगद राशि सहित चाहिँ सम्मान गर्ने एउटा परम्पराको पनि हामीले विकासलाई अगाडि बढ़ाएका छौं। र तपाईँ कलाकार साथी महिला दिदी बहिनी जो हामीलाई सुन्दै हुनुहुन्छ, अनि सर्जक साथीहरू सुन्दै हुनुहुन्छ, संचारकर्मी नेपालले गर्ने सामूहिक विमोचन कार्यक्रममा सहभागिताको लागि म यहाँलाई अनुरोध गर्न चाहन्छु। तपाईँले संस्थाका सचिव कमल सरगम, प्रवक्ता शेखरजंग श्रेष्ठ र सो कार्यक्रम तीजको हुँदैछ, सो कार्यक्रमको संयोजक महिला विभाग प्रमुख सविता पोखरेलज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ, अथवा अध्यक्ष म आफै छु नि त होइन, चन्द्रमणि तपाईँको मनको मान्छे, मलाई नै सम्पर्क गर्न सक्नुहुन्छ, र तपाईँ सहभागिता जनाउनको लागि मैले यहाँलाई अनुरोध गरेको छु। हुन त गीतहरू आइसकेका छन्, धेरै गीतहरू हामीलाई उपलब्ध भइसकेका छन्, लगभग अहिले हामीसँग 12-14 गीतहरू चाहिँ हामीलाई फिक्स भइसकेको छ। अब त्यहाँ थप्ने नथप्ने के छ, यसका लागि तपाईँको साथ चाहिन्छ, तपाईँले चाहिँ सम्पर्क गर्नुहोला र विमोचन संस्कृतिलाई अगाडि बढाउन विमोचन समारोहमा सहभागिताको लागि अनुरोध गर्न चाहन्छु। अब यो अनुरोध सँगै हामी गीत बजिरहेका छन्, मजा आइरहेको छ, बाहिर हाम्रो हिसाब त कहिलेकाहीँ यस्तो नाप्दिनु हुन्छ गीत बज्दै गर्दा बाहिर होइन, फन आना घुमेर नाप्दिने, म त हेरेहेरै हुन्छु कहिलेकाहीँ। ल ठिक छ जे भने, किनभने नाच्नु स्वास्थ्यको लागि राम्रो है ईसा, तिमी जति नाचेका छौ अझै राम्रो नाच्नु है। कलावतीले पनि सुन्दै हुनुहुन्छ, गोकुल साउदले सबैलाई सम्झना गुड मर्निङ भन्नुभएको छ। यतिखेर चाहिँ मेरी प्यारी बहिनी कविता गौतम जो अस्ट्रेलियामा छिन् है, कविताले पनि इन्द्रेणी सुन्दै रहेछन्, आज धेरै दिनपछि दाईको कार्यक्रम सुन्न पाएको हो कि जस्तो लाग्यो है मेरी बहिनी कविताले, कवितालाई पनि धेरै सम्झना छ। निर्मा खड्काले पनि नमस्कार भन्नुभएको छ, पम्फा थापा बुढा थोकीले पनि कार्यक्रम सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना भन्नुभएको छ, म पनि सुन्दैछु है, आराम हुनुहुन्छ दाई भन्न शम्भु बराई ले भन्नुभएको छ, शम्भु एकदम ठिक छ, बरु यहाँलाई के छ, ज्योतिमान लोहारले पनि सुन्नुहुन्छ, सूर्य विनायकबाट भीआईपी मोमोबाट मोमो बनाउँदै सुन्दैछु भनेर कपिलले भन्नुभएको छ है, ल एकदम नमन छ, भीआईपी मोमो पसलबाट मोमो बनाउँदै बिहानीको समयमा इन्द्रेणी सुन्दै क्या रमाइलो भइरहेको होला है साथी, ल थ्याङ्क यू भन्न चाहन्छु। खेमलाल रितालले पनि सबैलाई सम्झना भन्नुभएको छ, ईपी ढकालले देउराली चार, यता काभ्रे चौरी देउराली चाल चारको मान्छे अहिले चाहिँ कुवेतबाट सुन्दै हुनुहुन्छ, मेरो जिल्लावासी हुनुहुँदो रहेछ। अनि अर्को साथी पम्फा थापा ओमसरा मगर ओमसराले पनि लाइभ हेरेर आइरहेछन्, ओमसरा सायद उता रुममा बसेर हेर्दैछन् होला। अनि हाम्रो कञ्चन खत्री श्रेष्ठले पनि सम्झना गर्न चाहनु भएको छ, सँगै राजेन्द्र भण्डारीले थ्याङ्क यू दादा हजुर, दादा छौन्जेल नेपाली गीत संगीत कहिले मर्दैन, सलुट दादा भन्नुभएको छ हाम्रो राजेन्द्र भण्डारी, ल थ्याङ्क यू सो मच भन्न चाहन्छु। नवराज निराश पुरानो मित्र, पत्र पढाउने बेलादेखि है, म कहिले काहीँ ठ्याक्कै नवराजको त्यो एसएमएस आउँदै गर्दा पत्रै आयो कि के आऊ जस्तो मलाई फिल हुन्छ, उहाँले पहिला लामो पत्रहरू हामीलाई पठाउनुहुन्थ्यो मजासँग, नवराज निराश केवलपुर दुई धादिङ भनेर मजाले लेख्नुहुन्थ्यो, एकदम अहिले पनि एसएमएस गरिरहनुहुन्छ, धन्यवाद दिन चाहन्छु। अब एउटा गीत सुनाउँछु, हस भन्नुभएको छ, अब सुनाउँदैछु यो गीतलाई।

देशै भरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। सामाजिक सञ्जाल मार्फत हामीलाई विश्वभरबाट इन्द्रणीको बसाईलाई सुन्दै अनि यो आँखालाई टक्क आनन्द दिँदै हेर्दै हुनुहुन्छ। लाइभमा हेर्ने त्यतिखेर चन्द्रमणि बोलिरहेछ, चन्द्रमणिलाई टक्क देख्नु भएको छ, रमाइलो लागिरह होला होइन। अनि त्यसपछि प्रसंगहरू विविध आउँछन्, साथमा नेपाली लोकदोहोरी गीतहरू त सुनाइ नै रहेको छु। हामी नेपाली साँच्चीकै भाग्यमानी पनि छौं, किनभने हामीले हाम्रा लोक संस्कृतिलाई चाहिँ हाम्रो संस्कृतिभन्दा गर्वका साथमा विश्वमा भन्न पाएका छौं। अनि यिनै लोक संस्कृतिको अवलोकन गर्न अनि यिनै लोक संगीतका बारेमा चाहिँ बुझ्न होइन विश्वबाट विभिन्न मुलुकहरूबाट नेपाल आउनुहुन्छ। अनि नेपालीहरूले पनि हाम्रा कला संस्कृति हाम्रा लोकदोहोरी गीतलाई विश्वभर जाँदै गर्दा ती ठाउँमा रहने स्थानीयहरूसँग पनि हाम्रा गीतहरूका बारेमा कहिलेकाहीँ प्रसंग चल्दा गीत बज्दै गर्दा उसले नबुझ्दा सोद्धाखेरि चाहिँ यी यस्ता खालका गीतहरू है भन्न भन्ने होला जस्तो लाग्छ। अनि अर्को एउटा अलौकिक एकदम आनन्द लाग्ने चाहिँ के हो भने हामी नेपालीले धेरै चाडपर्वहरू मान्छौं होइन, अनि ती चाडपर्व विशेषका गीतहरू पनि हुन्छन् अनि समय खालका समय विशेष गीतहरू पनि हुन्छन् होइन। बिहानीको समयमा सुन्ने गीतहरू, दिउँसोको समयमा सुन्ने गीतहरू, अनि साँझको समयमा मजाले होइन आनन्दसँग घरमा बसेर अथवा कति बेडमा बिस्तारामा पल्टेर सुन्ने गीतहरू पनि हुन्छन्। ती गीतहरूले पनि समय निर्धारण गरिदिन्छन् के, त्यसैले पनि अझ रमाइलो हुन्छ जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं र संसारको नेपालले गर्ने विमोचन कार्यक्रममा कलाकार सहभागिताको लागि मैले अनुरोध पनि गरिरहेको छु। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ भने यही भाद्र 7 गते हुने विमोचनमा यहाँहरू सहभागिता जनाउन सक्नुहुन्छ। र अहिलेसम्म अब धेरैजना कन्फर्म भइसकेको जानकारी मलाई संस्थाका सचिवले गराउनु भएको छ, एकदम धन्यवाद छ सहभागिताको लागि। एकदम जुट्नुहोला साथीहरू, सबैलाई मेरो आग्रह पनि छ। नेपाल टपद्वारा प्रायोजित व्यवसायमा यात्रा गर्दै गर्दा रमाइलो भइरहेछ, अब ढिला नगरौं, इन्द्रणीमा राख्दैछु अर्को गीतलाई।

स्टेशनबाट इन्द्रेनीलाई सुनिरहनु भएको छ। बोकी फुल बोलको यो गीतलाई हामीले सुनायौं। कार्यक्रम सुन्दै गर्दा सल्लाह सुझाव प्रतिक्रियाहरू यहाँले दिइरहनु भएको छ। अब हामी लगभग अन्त्यतिर पनि छौं, धेरै समय छैन। केही कमेन्टहरू मलाई प्राप्त भएका छन्, ती कमेन्टहरू मैले पढ्नै पर्छ किनभने प्यारा साथीहरूले मलाई माया गरेर कमेन्ट गरिरहनु भएको छ। राष्ट्र सेवक यो नामबाट पनि हामीलाई सुन्दै अनि हेर्दै हुनुहुन्छ। मनोज बोगटी, नमस्कार सर, म कालीकोटबाट तपाईँलाई सुन्दै र हेर्दैछु भनेर लेख्नु भएको छ। शारदा तिमल सिन्हाले काठमाडौँको नयाँ बानेश्वरबाट इन्द्रेणी सुनिरहनु भएको छ। अनि हाम्रो हरेन्द्र बुढाले पनि सुन्दै र हेर्दै गर्दा अनुरागी यो नामबाट पनि सुन्दै हुनुहुन्छ। सँगै यतिखेर चाहिँ नवीनाजी धन्यवाद धेरै सुनिरहनु भएको छ। अनि हाम्रो आइसा यो नामबाट पनि सुन्दै र हेर्दैछु भन्नुभएको छ, रोमानियाबाट हुनुहुन्छ। सबैलाई मिठो सम्झना सुनाइदिनु है इन्द्रेणी मार्फत भनेर लेख्नु भएको छ। ओम गिरीले पनि नमस्कार, म पनि सुन्दैछु भन्नुभएको छ। मनको साथी जीवन कार्कीले पनि इन्द्रेणीको बसाईलाई नछुटाइ सुनिरहेको जानकारी गराउनु भएको छ। अनि मनिता तामाङ शेर्पा, नमस्कार म पनि सुन्दैछु हजुरको कार्यक्रम भन्नुभएको छ। छेत्री रामले पनि सबैलाई सम्झना, अब बज्ने गीत सुनाउँछु है भन्नुभएको छ। सुनिता घिमिरे, आहा कति मिठो गीत, पहिले पहिलोचोटि सुन्दैछु यस्तो राम्रो गीत भनेर लेख्नु भएको छ। बिनो घान तामाङले पनि सबैलाई सम्झना, अब बज्ने गीत सुनाउँछु भन्नु लेख्नु भएको छ। अनि पोखरेली नमस्कार भन्दै आइरहने साथी पोखराबाट, मनको मान्छे जीवनले सबैलाई फेरि पनि सम्झना गर्न चाहनु भएको छ, जीवनलाई पनि नमन छ। दुर्गा पराजुलीले पनि इन्द्रणी को बसाईलाई सुनिरहनु भएको छ। दुर्गाजीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ कमल राणा, सिन्धुलीको मान्छे भक्तपुरबाट हामीलाई सुनिरहनु भएको छ। विनोदले पनि सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भन्नु लेख्नु भएको छ। सबै सबैलाई नमन गर्न चाहन्छु भन्नुभएको छ, धन्यवाद छ यहाँलाई पनि। कलावती दाईको मैले धेरै पटक भनिसकेको छु। कोपिला हुमागाईले पनि मलाई सुन्दै र हेर्दै हुनुहुन्छ, धेरै समयपछि आए इन्द्रणी सुन्न, राम्रो लाग्छ इन्द्रणी सुन्छु बेला हुँदा समय हुँदा भनेर लेख्नु भएको छ, यहाँलाई पनि म नमन गर्छु। ज्योतिमान लोहारको मैले जानकारी गराइसकेको छु। अन्य धेरै साथीहरू, मेनुका गुरूङले सामाखुसी काठमाडौँबाट सम्झना म पनि सुन्दैछु भन्नुभएको छ। गोपी ढुङ्गानाले पनि जोरपाटीको नयाँ बस्तीबाट सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। सम्झना कटुवालले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि म नमन गर्न चाहन्छु, इन्द्रणीको बसाई सुनेर हामीलाई साथ दिइरहनु भएको छ। उहाँले पनि सुन्ने सुन्ने सबैलाई सम्झना भन्नुभएको छ। जानकी गौतमले नयाँ बस्तीबाट सुन्दै गर्दा सबै सबैलाई धेरै धेरै सम्झना भन्न लेख्नु भएको छ। दुर्गा सापकोटाले नारायणटारबाट यतिखेर बिहानीको समयमा भान्जाको कार्यक्रम सुनिरहेछौं, रमाइलो भन्नुभएको छ। हुन पनि हो, बिहानभरि लगभग सँगै नै थियौं हामी होइन, अनि सुनिरहनु भएको छ अहिले चाहिँ खुसी लाग्यो। अब चाहिँ म छुट्टिन्छु, समय त छैन अब धेरै हामीसँग, समय भइसकेको छ विदा हुने। यतिन्जेलसम्म यो साथ सपोर्ट र मायाको लागि म मेरा सम्पूर्ण साथीलाई धन्यवाद दिन चाहन्छु। भोलिको बसाईमा यहाँसँग आउनेछु, तपाईँसँग आएर अझ सुमधुर गीत संगीतहरू सुनाउने नै छु। अब तीजको रौनक त बढ्दैछ, विभिन्न देशहरूमा विभिन्न खालका कार्यक्रमहरू भइरहेका छन् होइन। हाम्रो यतिखेर चाहिँ अब विभिन्न देशहरूको चाहिँ कार्यक्रमहरू गर्ने क्रममा विभिन्न ठाउँमा छ। यसै सिलसिलामा अस्ट्रेलियामा पनि कार्यक्रमहरू भइरहेका छन् होइन, सिडनीदेखि लिएर अस्ट्रेलियाका विभिन्न शहरहरूमा पनि कार्यक्रम भइरहेको छ, जहाँ चाहिँ अर्जुन सापकोटादेखि लिएर मन्जु पौडेलदेखि लिएर पशुपति शर्मादेखि लिएर होइन धेरै धेरै कलाकार साथीहरू, कुलेन्द्र विश्वकर्मा पनि अब चाँडै नै बाहिर जाँदै हुनुहुन्छ, विभिन्न देशहरूमा हुने कार्यक्रमको लागि सहभागिताको लागि कलाकार साथीहरूलाई अब पर्व आए जस्तै छ। एकदम नमन गर्न चाहन्छु त्यहाँ रहने हाम्रा धेरै साथीहरूले सो कार्यक्रमलाई चाहिँ आयोजना गरिरहनु भएको छ। त्यहाँ रहेका सम्पूर्ण कलाकार साथी, प्यारो भाइ यता सुमन पोखरेल जो अहिले चाहिँ अस्ट्रेलियामा हुनुहुन्छ, अनि बिन्दु पौडेल यहाँहरूले यो कार्यक्रमहरूको आयोजना गरिरहनु भएको छ, यहाँहरूलाई पनि नमन गर्न चाहन्छु। भव्य र सभ्य रूपले कार्यक्रम सम्पन्न होस् सबै ठाउँहरूको, यही सफलताको शुभकामना व्यक्त गर्दै इन्द्रणीको बसाईबाट आजको लागि नेपाटपलाई आभार व्यक्त गर्दै म चन्द्रमणि बिदा भई, यहाँको पल शुभ रहोस्, परिवर्तन सम्भव छ।

0: रेडियो अरो टाइम चेक
1: अहिले बिहानको 11 बज्यो।
2: पतञ्जली अर्पण गर्ने प्रधान सेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ। साथै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधान सेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम भएको छ। भारतीय प्रधान सेनापतिलाई नेपालको र नेपाली प्रधान सेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा करिब 7 दशक अघिदेखि चल्दै आएको छ। सैनिक मुख्यालय जग्गीअड्डाका अनुसार यस्तो परम्परा सन् 1950 चल्दै आएको हो। नेपाली सेनाका बालवाला प्रधान सेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। 27 मंगिर 2081 नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मूले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। जागरकोटको भेरी नगरपालिका 2 फारूनलामा पहिरोमा परि बेपत्ता भएका आमा छोरा मृत फेला परेका छन्। शनिबार खसेको पहिरोमा परि बेपत्ता भएका रति खत्री र उनका छोरा 54 वर्षीय उमसिम खत्री मृत फेला परेका हुन्। पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान उनीहरूको शव फेला पारेको हो। शनिबार बेलुकी नै सोही ओडाको चिसा पानीमा पनि पहिरो खसेको थियो। पहिरोमा परि 70 वर्षीय भीम बहादुर कार्की बेपत्ता छिन् भने 52 वर्षीय केदार कार्कीलाई उद्धार गरी उपचारका लागि नेपाल गंज पठाउने क्रममा बाटोमै मृत्यु भएको थियो। पहिरोमा परि 6 जना घाइते भएका छन्। उनीहरूको सुर्खेत तथा जाजरकोट अस्पतालमा उपचार जारी छ। अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिएका छन्। घटनास्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सड़क अवरूद्ध बनाएको कारण समस्या भइरहेको समेत जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गरेका छन्। ओलीले प्रधानमन्त्री बालन शाहप्रति लक्षित गर्दै सरकार संचालनलाई कला र अनुभवसँग तुलना गरेका छन्। नयाँ भनिएका राजनैतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरेका छन्। अनुभवहीन सरकारले जे गर्न असक्थ्यो त्यही मात्र गरिरहेको उनको भनाइ छ। खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने समेत उनले जिकिर गरेका छन्। सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको समेत उनको भनाइ थियो। वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थाको दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि 20 वाणिज्य बैंक मध्ये 5 बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। यद्यपि अधिकांश वाणिज्य बैंकहरूले पनि साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नरिल प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा एनएनबी सानिना माछा पुछ्रे कृषि विकास नेपाल एसबीआई एभरेस्ट हिमालयन लगायतका 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा पनि परिवर्तन गरेका छन्। अघिल्लो महिनाको विपरीत घट्दो ब्याजदरको यस प्रवृत्तिका बीच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याजदर पनि बढ़ाएका छैनन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ मांगसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाचिरिङ सल्फा सिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
4: जीवन खाबेन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाल चामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्ररात याखा चैनपुर नगरपालिका 10 खरान संखुवा सभा
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
4: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
4: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
4: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
4: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा 5 सोपन नगरपालिका 8 छुङखुरुङ संखुवा सभा
4: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
4: किशोर कोइ राई केपिलासरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
3: सुजता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
4: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदारी नगरपालिका 4 गैरीताङमा संखुवा सभा हाल कुबेत
4: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
4: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
4: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ।

हाई, गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। तपाईँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ। तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। अनि विशेष गरी यो कार्यक्रमलाई भने मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ, जसको निम्ति तपाईँले रेडियोको अफिसियल फेसबुक पेजमा जोड़िनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने रेडियोको अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोड़िनुहोला, लाइक गर्नुहोस्, फलो गर्नुहोस् पेजलाई। र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू लेखी पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई मैले वाचन गर्नेछु। अनि तपाईँलाई ती मेसेजसँगै कुनै पनि गीत संगीत सुन्न मन लागेको छ, गीत मन परेको छ भने गीतको बोल प्रष्ट रूपमा लेखी पठाउनुहोस्। होइन, तपाईँका रोजाइका ती सुमधुर गीत संगीतहरू तपाईँको निम्ति अवश्य पनि मैले प्रस्तुत गर्नेछु, तपाईँलाई सुनाउने नै छु। तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर खबर के छ, कसो छ, यी सबै कुराहरू मेसेज मार्फत लेखी पठाउनु हुने नै छ, मैले यही अपेक्षा गरेकी छु। विशेष आज चैनपुरतिर अलि शीतल नै छ, आज त्यति धेरै घाम लागिरहेको छैन, मौसम एकदमै ठिक छ। तपाईँकोतिर के छ, कसो छ, तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न नपाए तापनि मेसेजको माध्यमबाट, तपाईँको ती सन्देशहरूको माध्यमबाट तपाईँको हालखबर बुझ्न सकु। यही भन्दै अब ढिला नगरिकन तपाईँले नै पठाउनुभएका तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, आजको लागि पहिलो मेसेजको रूपमा शिशिर चञ्चलेले मेसेज पठाउनु भएको छ। उहाँले लेख्नुहुन्छ, नमस्कार रमा नाना, सन्चै हुनुहुन्छ? म शिशिर चञ्चले हो, पाँच खबरबाट कार्यक्रम मार्फत स्पेशल घर परिवारमा सम्झना अनि नाना हजुर पनि सम्झना, नाना हजुरलाई पनि सम्झना माया भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ। लगायत कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झना भन्दै छुटिनु भएको छ। ओके, धेरै धेरै धन्यवाद छ शिशिरजी मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ जुनिता बम्जन। जुनिताजीले लेख्नु भएको छ, हाई सिस फ्याफुल्ला, नमस्ते, म जुनिता बम्जन भोसरबाट हो, बस्ने गीत सबैको लागि मिस यु एण्ड ह्याभ वन्डरफुल डे अल भनेर लेख्नु भएको छ। निमा शेर्पाले, नमस्कार, म निमा शेर्पा काठमाडौँबाट, जानुका राईको हिमाल पारी चलचित्र विनायकको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ, मिस यु अल भनेर लेख्नु भएको छ। अन्तिममा थ्याङ्क यू सो मच निमाजी। त्यसै गरेर अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, कमलजीले लेख्नुहुन्छ, आज मलाई मन अधिकारी र समुद्रा परियारको आवाजमा रहेको तीज भाका नाकको फुली खोई भन्ने भाका चाहिँ यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल भन्नुभएको छ। हेलो हजुर, नमस्कार, म तिनजुरी मीडिया ग्रुपको सदस्य तेह्रथुमको फिर्दाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव भास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, त्यसै गरेर राजन खोतिवडा, चितयोगी अनि कार्की सुशीला, सरला राई, मीडिया प्रेमी निर्मला मुनिम, पूजा माध्यम लिम्बू, फुलमाया आङ्खेवा लिम्बू, टीकाराम सुनवान, त्यसै गरेर मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय दिनुहोला भन्दै विदा हुन्छु। ओके, बाई बाई भन्नुभएको छ। हस्, थ्याङ्क यू सो मच मेसेजको लागि कमलजीलाई। अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले लेख्नु भएको छ, हेलो, गुड मर्निङ, नमस्कार रमा, सिस नि सपना तामाङ मोक्तान फ्रम संखुवा सभाको पाँच खबरबाट हो, मजाले प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। अनि आज एउटा सङ रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् न है, अन्जु पन्तको तिम्रै माया लाग्छ कसम भन्ने गीत उहाँले रोज्नु भएको छ। अनि अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउँदै अनि मिठो माया सम्झना भन्दै गए ल, ओके, बाई बाई भन्नुभएको छ। हस, थ्याङ्क यू सो मच सपनाजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ राजकुमार भुजेल,
उहाँले लेख्नुहुन्छ, नमस्ते नमस्कार हजुर, म राजकुमार भुजेल भोजपुर प्याउलीबाट हो, मिस यू अल माइ फ्रेन्ड्स भन्नुभएको छ। अनि माया मदन तामाङ फेसबुक आइडी भएको साथीले मिस यू अल, मलाई सङ प्ले गरिदिनु ल, के सोचे थिए जिन्दगीमा के भयो आज भन्ने सङ हो, मिल्छ भनेर लेख्नु भएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ रोयल सरोज, सरोजजीले पनि मिस यू अल भन्ने सबै सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ सरोजी मेसेजको लागि तपाईँलाई। अर्को साथी धर्मराजजी हुनुहुन्छ, दर्शन नमस्ते, म ढकाल धर्मराज बिर्तामोड झापा गर्दै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई गोविन्द पौडेलको सुनिरहन पाऊ सानो तिम्रो बोली बुलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झनुपर्दा साथीहरू आशिष नयन, सुमी लिम्बू, हिमा राई, त्यसै गरेर वरूण चञ्चली, सम्दिनी सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बू, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बबुश्री मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, वसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एकसन विराज राई, मन्दना राई, कालीकमला वनिम, अभागी सृजना, राज घले मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, विष्णु खनाल अनि जीवन फाबेन, एलिना राई, समीसा राई, अनुसा राई, त्यसै गरेर रत्न बहादुर थापा, गगनते रथुमे, गीता भण्डारी, तारा भुजेल, सहयात्री सरू, सरिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हरपल रोशनी, ट्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, त्यसै गरेर मेनुका श्रेष्ठ लगायत एकदमै धेरै साथीहरूको नामको लिस्ट पठाउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाई सुनिरहनु भएको छ। यस बसाईमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गर्छु मैले। अहिले भने कार्यक्रममा तपाईँको निम्ति पहिलो सांगीतिक सेवी स्वरूप यो मिठो गीत राख्न चाहन्छु। मिठो गीत रहेको छ जानकार राईको आवाज रहेको यो गीतलाई निमा शेर्पाले रोजाईमा पार्नु भएको छ। तसर्थ यो सुमधुर गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै मिठो गीतमा साथ तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ अनि फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, के छ तपाईँको गाउँठाउँतिरको खबर होइन, मेसेज मार्फत पठाउनुहोस्। लाइभबाट सुन्दै हुनुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट पनि यसो सहभागिता जनाउनुहोस् होइन। अनि सँगै तपाईँले तपाईँको मेसेज रिड आउट होस् जस्तो लागेको छ होइन, मैले पठाएको मेसेज बाँच्नुहोस् नै भन्न चाहनुहुन्छ भने चाहिँ हामीले स्ट्याटस पोस्ट गरेका हुन्छौं, जुन चाहिँ लाइभ भन्दा अघिल्लो स्ट्याटसमा चाहिँ कमेन्ट बक्समा गएर फटाफट आफ्ना मेसेज पठाउनुहोला। तपाईँका ती मेसेजहरूलाई मैले बोल्छु अनि तपाईँकै रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु। अब म फेरि पनि ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला कुमारी योङहाङ लाउतीले मेसेज पठाउनु भएको छ, नमस्ते सबैमा सम्झना फ्रम पासर भनेर लेख्नु भएको छ। त्यसै गरेर सुनिता घिसिङ हुनुहुन्छ, सुन्दैछु तामकुबाट, सुनिता तामाङ हो, सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। तीर्थ राईले नमस्ते रमानाना खादबारी छ तल्लो पाङ्ठाबाट, तीर्थ राई हो कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्छा, त्यसै गरेर मीडिया प्रेमी निमो शेर्पा, त्यसै गरेर मंकी नेती माथामी भनेर लेख्नु भएको रहेछ। काली सानुमाया शेर्पा, भूमिका राई, त्यसै गरेर सपना तामाङ मोक्तान, बहिनी चन्द्रमाया तामाङ, त्यसै गरेर रंजना बाहिङ राई, रंजित राई, योगनी मिहाङ लिम्बु, सोनिम शेर्पा, दिलदुखिरिया अनि गंगारिया छेत्री, रमिला राई, घायल अभिरमान सुनवार अनि त्यसै गरेर कल्पना साम्पाङ राई सफल आयुष रास घले मगर लगायत मलाई तीर्थ भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भन्नुभएको छ। अर्को साथी राई कुमार जङ याखा हुनुहुन्छ, उहाँले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट हो, सबैमा धेरै सम्झना छ, माया छ भन्नुभएको छ। सदा माया गर्ने साथीहरू डियर बेस्ट टू मगर्नी मगर्नी हिर्सु चामलिङ राई, पवित्र राई, एल्सना कुलुङ राई, छोरी चामलिङ अम्बिका राई, त्यसै गरेर सिम्पल सरिना, त्यसै गरेर सबिना तामाङ अनि निकिता मगर, त्यसै गरेर अनिता नखोक, रंजना बाहिङ राई, यशोदा गदाल, रामदाम, कल्पना साम्पाङ राई, अनिता बाँदर, निजनिता चामलिङ राई भन्नुभएको छ अनि सपना तामाङ मोक्तान, जुनिता चामलिङ राई, त्यसै गरेर रोमिन लावती लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। ओके अन्जानजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ पूर्वेली सरोज लिम्बु, फेसबुक आइडी भएको साथीले, हेलो हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ? म चाहिँ तेह्रथुमको इसिबी घर भई हाल सात समुद्र पारेको देश मलेसियाबाट सिलसिला मीडिया ग्रुप नेपाल प्रभातको मेम्बर सरोज लिम्बु हो। अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू हुनुहुन्छ श्री प्रेयासी आङबुहाङ लिम्बु, मिलन रिजा

योगेन लिम्बू, प्रेम भण्डारी, गगन तेह्रथुमी अनि सुदीप बान्तवा, उषा किरण मुस्कान बान्तवा, शर्मिला राई, हरपल रोशनी, रीता राई अनि हरि रूम्बा, दादा देवीन किशोर अञ्जान लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। सम्पूर्ण साथीहरूलाई सम्झना गरेको छु भन्नुहुन्छ। अघि कल्पनाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँले सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँको रुचाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु मैले। अहिले पनि कार्यक्रममा दोस्रो गीतको शिर स्वरूप यो मिठो गीत राख्न चाहन्छु। साथीले रोजाइमा पार्नु भएको छ, सुन्दै रहनुहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98413-96686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: चाहना हेर न गरगहनाले त देउलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
2: ए देउलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
6: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
7: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
6: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
7: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
6: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
7: मलाई त मनोकामना सुन्छ दिपसलकै गहना चाहिन्छ नि फेरि।
6: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ दिपसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
8: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल
5: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
9: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
9: औ लु, समस्याको समाधान भनेकै म हो,
11: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छौ झुसेले।
10: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: अब त्यहीबाट जाने
9: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

गाइज वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। तपाईँले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको गाउँठाउँतिरको खबर के छ, कस्तो छ, के गर्दै हुनुहुन्छ, यी कुराहरू चाहिँ लाइभ मार्फत कमेन्ट बक्सबाट लेखिफट आउनुहोस्। र साथीहरू सम्झिनुहुन्छ भने चाहिँ हामीले एउटा स्टाटस पोस्ट गरेका छौं कार्यक्रम स्टार्ट हुँदै गर्दा, सो सही स्टाटसको कमेन्ट बक्सबाट पठाएर चाहिँ साथीहरूलाई सम्झिनुहोस्। तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ भने लेखिपठ आउनुहोस्। अवश्य पनि तपाईँका रुचाएका ती सुमधुर गीत संगीतहरू तपाईँको निम्ति सुनाउनेछु। तपाईँलाई मैले ती गीत संगीतबाट भरपूर मात्रामा मनोरञ्जन दिलाउने कोशिश गर्ने नै छु। ढिला गर्दिन म अब बाँकी रहेको साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई सन्तोष काफ्रेले सुनिरहनु भएको छ, सबैलाई सम्झना भनेर लेख्नु भएको छ। रेनी सानसनले मिठो सम्झना सबैमा भनेर लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई। अनि रिमा थामी हुनुहुन्छ, हेलो गुड मर्निङ सेवा दिज्यू, म पनि सुन्दैछु प्रोग्राम भोजपुरबाट हो रिमा थामी। अनि मिस यू प्यारी सत्यकलाई सारा मीडिया प्रेमी निमल शेर्पा, त्यसै गरेर मीडिया प्रेमी राई अनिसा दिलसा राई, त्यसै गरेर मुना बस्नेत निरुता चामलिङ राई, दिदीहरू अस्मी सोताङ, सुनिता लिम्बुखिम याखा, सानो कमला, सपना तामाङ मोक्तान, अनि चन्द्रमाया तामाङ, बिनु बिनिता शासङकर, युनिसा तामाङ, दादा शरण आली मगर, जीवन भाविन, अतितञ्जन राई, प्यारी सिस्टर जुनिता चामलिङ राई, भावना मगर, रञ्जना बाहिङ राई, अनि शमशेर लिम्बु, तीर्थ राई, सुरज राई, तुम्सा लगायत सबै साथीहरूलाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच रिमाजी म्यासेजको लागि तपाईँलाई। अर्को साथी गंगा ओके गंगा चारखोले यखा हुनुहुन्छ, उहाँले नमस्ते सिस, म पनि सुन्दैछु धनगुडाबाट हो मिस यू अल माइ फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच गंगाजी म्यासेजको लागि तपाईँलाई। लिम्बु विजयले गुड मर्निङ अल माइ फ्रेन्ड्स भनेर लेख्नु भएको छ। कृष्ण तामाङले नमस्ते वाना घर भई हाल साउदीबाट, कृष्ण तामाङ हो। बुनु दिल्सा राई, सुनिता कुलुङ, गौतम समीर, त्यसै गरेर निरू लामा, निरू लामा, सरू छेत्री, राजविरही काइला, लिम्बु विजय, जुनिता चामलिङ राई, अनि जीवन फाविन, अस्मी सोताङ, सानो सानोमा शेर्पा, सुजन थापा, सुरज राई तुम्छा, त्यसै गरेर सुरज श्रेष्ठ, ममता याखा, कल्पना तामाङ, अनि अमी राई, त्यसै गरेर राई काली, सोनिम शेर्पा, शिशिर चञ्चले, हिमा राई, वरूण चञ्चले राई, तीर्थ राई, अनि मन्जु गुरूङ, तीर्थ दुमदन लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। हस् धेरै धेरै धन्यवाद छ म्यासेजको लागि कृष्ण तामाङजीलाई पनि। हजुर त्यसै गरेर अर्को साथी हुनुहुन्छ दीपिका मेवाहाङ राई, दीपिकाजीले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। बबिता केपथाकी मगरले पनि गुड मर्निङ अल माई फ्रेन्ड्स एन्ड मिस यू भन्नुभएको छ। याम्फू सुरेन्द्र हुनुहुन्छ, सुरेन्द्रजीले पनि मिस यू अल भनेर सबैलाई सम्झिनुभयो। अस्मी सोताङले पनि सबैलाई सम्झना छोड्नु भएको छ। मीडिया प्रेमी निमु शेर्पाले गुड मर्निङ नमस्कार दिदी, म पाँचको बनार चुङखुरुङबाट निमु शेर्पा हो, बिजी छु, अल फ्रेन्ड्सलाई मिस यू भन्दै ओके बाई बाई भन्नुभएको छ। किशोर कोइ राईले हाई नमस्कार हजुर, म पनि सुन्दैछु काठमाडौँबाट हो हजुरहरूमा मिठो सम्झना। आज मलाई हेमा माबु लिम्बुको सङ माया ठुले भन्ने सङ बजाइदिनुहोस् न है भन्नुभएको छ। डेडिकेट टु अल माई फ्रेन्ड्स भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच म्यासेजको निम्ति किशोरजीलाई पनि भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ कमला वनिम लिम्बु, कमलाजीले हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुपको मेम्बर कमला वनिम लिम्बु ताप्लेजुङ घर भई हाल कुवेतबाट हो, अनि विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरूङ, मीडिया प्रेमी निर्मला वनिम, खुशी यामुना विष्ट, अतितञ्जन राई, नम्रता शेर्पा, छेम निर्दोष, रत्नबहादुर थापा, युक्त प्रसाद श्रेष्ठ, बसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, कुमार प्रजा, ढकाल दमरा, सुरज राई तुम्सा, अरूण भण्डारी, मुना मुखिया, पूर्वेली आकाश राई, रमेश साम्पाङ, तिलक साम्पाङ, हरपल रोशनी, विष्णु खनाल, दिपराज वालिङ पूर्वेली लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी बताउनु भएको छ। त्यसै गरेर अर्को साथी सुरज श्रेष्ठ हुनुहुन्छ, नमस्कार म साइला अविवाहित सुरज श्रेष्ठ भनेर लेख्नु भएको छ। बोसुर किमालुङ हाल मलेसियाबाट सम्झना सबैमा भन्नुहुन्छ। ओके थ्याङ्क यू सो मच सुरजी म्यासेजको लागि तपाईँलाई। अनि अर्को साथी राज केपथाकी मगर हुनुहुन्छ, गुड मर्निङ भनेर लेख्नु भएको छ। मर्निङ तपाईँलाई पनि। अनिता भण्डारी हुनुहुन्छ, अनिताजीले मिस यू अल भन्दै सबैलाई सम्झिनुभयो। अनिता नखोकली हेलो हजुर नमस्ते, के छ खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ। खबर एकदमै ठिक छ, आराम छु, सन्चै छु, म पनि सुन्दैछु भोजपुरबाट सबैमा मिठो सम्झना अनि माया मिस यू भन्नुभएको छ।
सुमिता लिम्बु खिम्दे, हेलो गुड मर्निङ सेवारो, म संसार सभाको खराङबाट मिडियालाई धेरै माया गर्ने मान्छे सयपत्री मिडिया ग्रुपको मेम्बर सुमियाखा हो, बिजी छु है, सबैलाई सम्झेको छु भन्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ रामलाल सुमन, नमस्ते हजुर, आरामै हुनुहुन्छ नि? म रामलाल सुमन पर्सा जिल्लाबाट कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, जमिन्दर भाउको इमान्दर छोरो, पवित्र राई, राई अनिता, सिम्पल सरिना, मिडिया प्रेमी निर्मला वनिम, कविता घतानी, सरगम राई, त्यसै गरेर घाइला वीरमान सुनवार, कुर्बान हवारी सर, बुद्ध बज्राचार्य, सम्झना टी सुनवार, अञ्जिता मल्ल ठकुरी छेत्री, फुर्ची संस्कृति लामा, सरस्वती छेत्री, सरी सरस्वती खत्री, त्यसै गरेर मनिषा छेत्री, कुमार पूर्वेली कान्छा, बुद्धवीर तामाङ, मनिषा कार्की, पवन श्रेष्ठ, त्यसै गरेर पवित्रा तामाङ, युक्त प्रसाद श्रेष्ठ, राज घले मगर अनि माया राई, कैलाश आले मगर लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, धेरै धेरै धन्यवाद छ रामलालजीलाई पनि म्यासेजको लागि भन्दै। अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीत सुनाउँछु तपाईँको लागि। साथीले रोजाइमा पार्नुभएको यो मिठो गीत रहेको छ, के सोचेथे जिन्दगीमा, के भयो आज, बोलको निकै नै मिठो फिल्मी संघलाई साथीले रोजाइमा पार्नुभएको छ। सो यो मिठो गीत त्यति बेला तपाईँको निम्ति राख्न चाहन्छु। यो गीत पश्चात फेरि म बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने यो मिठो गीत सुन्दै रहनुहोस्।

हजुर, के छ त्यति जिन्दगीमा के भयो आज साँच्चैकै समुद्र गीत उदित नारायण झा, त्यसै गरेर साधना सरगमको आवाज सराईको यो गीत तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। साथीले रोजाइमा पार्नु भएको थियो कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईको अब आखिरी समयतिर छु म, समयले नै टोकाट्नै लागिसकेको छ। तर पनि अन्तिममा अझै पनि केही साथीहरूका सम्झना सन्देशहरूलाई मैले वाचन गर्नु छ, सो ढिला गर्दिन बाँकी साथीहरूको सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला आचल योजनले मिस यू अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ मनकुमारी कान्छे कोलुङ, उहाँले मिस यू अल भन्ने सबैलाई सम्झिनुभयो। पुष्पाञ्जली राईले पनि मिस यू अल भनेर लेख्नु भएको छ। अभागी जिन्दगी फेसबुक आइडी भएको साथीले हेलो नाना सेवा के हजुर अनि के छ खबर, आज केही दिन पछि आए है भन्नुभएको छ। हराउँदै झुल्किने मान्छे घर चाहिँ माङ्पेवा हाल धरानबाट हो, किराती अर्पण कोलुङ हो अनि सङ रोजेको छु केही गरिदिनु न ल भन्नुभएको छ। बुकी फुल भेरेमा भन्ने सङ हो टेकबीसी र समीक्षा अधिकारीको। अनि साथीहरू माया राई, सुदीक्षा छोरी आरोसी कुलुङ, त्यसै गरेर अलिसा निम्बु, रिमा थामे, दिल्सा राई, मिडिया प्रेमी राई अनिसा अनि सिम्पल सरिना, आकाश राई, त्यसै गरेर निमा शेर्पा, त्यसै गरेर माधव ढुङ्गेल, ढकाल धर्मराज, वरूण चञ्चली राई, सुनिता कुलुङ, गगन तेराथुमी अनि बहिनी मनिता कुलुङ, मनकुमारी कान्छे कुलुङ, विवश कुलुङ पृथक लगायत सम्पूर्णको लागि भन्ने धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। अर्को साथी हुनुहुन्छ प्रतिमा वालाखाम, फेसबुक आइडी भएको साथीले हेलो ब्युटिफुल सिस्टर मी प्रतिमा वालाखाम फ्रम सुनसरी गेटुलसन, सुरक्षा चामलिङ एन्ड सुभाष चामलिङ राईलाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेजको लागि तपाईँलाई। हिमाल चामलिङ राईले मिस यू अल भनेर सबैलाई सम्झिनुभयो। अमिनाजीले पनि सबैलाई सम्झिनु भएको छ। सुशीला विश्वकर्मा हुनुहुन्छ मिस यू अल भन्नुहुन्छ। सन्ध्या लिम्बुले पनि सबैलाई सम्झिनुभयो। अभागी केटी सुस्मीले मिस यू अल भन्नुभएको छ। टुटेको मन छुटेको माया फेसबुक आइडी भएको साथीले पनि मिस यू अल भनेर मेसेज गर्नु भएको छ। आकाश राईले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट टू भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, सुनिता कुलुङ राई, जुना लिम्बु, अश्विनी सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु, मिडिया प्रेमी निर्मला वनिम, सुरज राई तुम्सा, सान कमला, योगिनी मिहाङ लिम्बु, फुची यामकला फुची एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। अनि चन्द्रमाया तामाङले मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। जेन्सिका श्रेष्ठले लेख्नुहुन्छ नमस्ते नाना भोसुर राइट नाउ काठमाडौँबाट, जेन्सिका श्रेष्ठ हो सबैलाई सम्झेको छ है भनेर लेख्नु भएको छ। ओके जेन्सिकाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाईमा छौं। धेरै साथीहरूका सम्झना सन्देशहरू प्राप्त छन्, ती सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु र अब भने चाहिँ कार्यक्रमलाई मैले यतैतिर बिट मार्नुपर्छ किनकि समयले नेटो काट्नै लागिसकेको अवस्था छ। सो यतिन्जेलसम्म सुनेर साथी नै तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि भने एउटा मिठो गीत छोड्न चाहन्छु। साथीले रोजाईमा पार्नुभएको गीत रहेको छ हेमामा बो लिम्बुको आवाजमा रहेको यो मिठो गीत तपाईँको लागि छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकी साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो।
3: पाइलट इरानको माग, इरानको दावी कतारद्वारा निमान। भेरी नगरपालिका 2 सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका 4 जना मध्ये उमा र रतिको शव भेटिएको हो। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमानमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइतेमध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगंज र सुर्खेत रिफर गरिएको छ। भेरी नगरपालिका 2 चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। हरिश पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। पहिरोले 8 घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेरीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले पाउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रूकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपास जिल्ला भई बहने ससानो नदीमा पानीको बाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको छ। आज पनि काठमाडौँमा खाना पकाउने ग्यास वितरण भइरहेको छ। नेपाल आयल निगमले आज विभिन्न 7 भित्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। निगमको टेको परिसर, त्यसै गरी पशु सेवा शाखा बुढा लीलकण्ठ, त्यसै गरी राधास्वामी परिसर काठमाडौँ कीर्तिपुर, नयाँ बजार नयाँ बानेश्वर, त्यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रागिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट पनि विभिन्न ब्राण्डका ग्यास बिक्री वितरण भइरहेको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्राण्डका 6802 सिलिण्डर बिक्री गरेको थियो। हिजो 6000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तोहात फर्किन बाध्य भएका थिए। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्स बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगततर्फ 0.29% र संस्थागततर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याजदर घटाएको छ। नबिल, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, सानीमा, माछापुछरी, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम, कमर्सियल र ग्लोबल आईएमई गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज तोलामा 3600 रूपियाँले बढेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढेर सुन आज तोलाको 3,05,200 रूपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रूपियाँले बढेको छ। चाँदी आज तोलाको 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 500 दिन हिजो एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी बडानका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अब विदेशको खबर। इरानले आफ्ना 3 जना पाइलटलाई कतारले नियन्त्रणमा लिएको दावीसहित तत्काल रिहा गर्न माग गरेको छ। इरान अमेरिका युद्धको शुरूआती चरणमा सैन्य अभियानको क्रममा 2 लड़ाकू विमान खसालेपछि ती पाइलट कतारको नियन्त्रणमा रहेको इरानको दावी छ। अन्तर्राष्ट्रिय रेड क्रस समितिका प्रमुखलाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेर जादेहले जवाहद सालेही, अब्दुल माजिद दस्तियान र इमरान बिहरौसियनलाई कतारले 6 महिनादेखि बन्दी बनाएर राखेको दावी गर्नुभएको हो। उहाँका अनुसार युद्धको तेस्रो दिन अर्थात सन् 2026 मार्च 2 मारिएका चौथो पाइलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको थियो, तर कतारले इरानको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका राष्ट्र मन्त्रालयका प्रवक्ता माजिद मोहम्मद अल अन्सारीले पाइलटहरूले कतारी हवाई क्षेत्र उल्लंघन गरेपछि आवश्यक कदम चालिएको बताउनु भएको छ। उहाँका अनुसार कतारी खोज तथा उद्धार टोलीले पाइलटहरूको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सीजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजयी शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सीजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह, भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए, सुनको भाव आज तोलामा 3,600 रूपियाँले बढ़्यो, कतारले आफ्ना 3 जना पाइलट नियन्त्रणमा लिएको दावी सहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार, र लालिगाको नयाँ सिजनमा अलावेस र सेभिल्लाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरू
1: 97.6 MHz हरपल हर तपाईं सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अविरल वर्षाले पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि रोल्पा बाजुरा र जाजरकोटका उच्च जोखिमयुक्त क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन टोली खटाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं मनसून प्रतिकारी कमाण्ड पोस्टका अध्यक्ष डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा आज बसेको बैठकले तीन दिनभित्र विज्ञ सहितको अध्ययन टोली फिल्डमा खटाउने निर्णय गरेको हो। टोलीले रोल्पाको थबाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका एवं जाजरकोटको भेरी नगरपालिकाका प्रभावित स्थानको भौगर्भिक अध्ययन गर्नेछ। यसै गरी प्रभावित परिवारलाई तत्काल नगद वा वस्तुगत सहायता, राहत अनुदान र घाइतेको निशुल्क उपचारको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई निर्देशन दिइएको छ। लगातारको वर्षाले हिमाली तथा पहाड़ी भूभागमा जमीन गलेर बाढ़ी, पैह्रो र गेग्रान भावको जोखिम बढ़ेकाले कमाण्ड पोस्टले मनसून अवधिभर उच्च सजगता अपनाउन भनेको छ। आगामी तीन दिनदेखि पाँच दशकसम्म काम गर्ने दीर्घकालीन कानून निर्माण गर्ने सोचका साथ नयाँ शिक्षा विधेयकका लागि सातै प्रदेशमा शिक्षा संवाद शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विराटनगरबाट प्रारम्भ गरेको यस अभियान अन्तर्गत जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहका प्रतिनिधिसँग प्रत्यक्ष सुझाव संकलन हुनेछ। कानूनी हिसाबले मस्यौदा तयार भइसकेकाले सहभागितामूलक ढंगले अन्तिम रूप दिएर चाँडै विधेयक प्रस्तुत गर्ने मन्त्रालयको तयारी छ। नेपाल शिक्षक महासंघले पनि प्रदेश स्तरीय नीति संवादमा आफ्नो संस्थागत उपस्थिति नखोजिएको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय मिल्ने अपेक्षा व्यक्त गर्नुभएको छ। काठमाडौँमा सम्पन्न इतर समूहको तीन दिने राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकाल र शाही आयोगका समयमा यस्तै अदालतले यस पटक पनि निष्पक्ष निर्णय दिने बताउनु भएको हो।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बजारमा खाना पकाउने ग्यासको समस्या चर्किएपछि सरकार र व्यवसाय बीच आरोप प्रत्यारोप शुरू भएको छ। ग्यास विक्रेता महासंघले नेपाल आयल निगम र मन्त्रालय प्रचारबाजीमा मात्र सीमित भएको आरोप लगाउँदै ग्यास उद्योग वा बिक्री केन्द्रबाट नभई तोकिएका डिलर मार्फत बिक्रीको व्यवस्था मिलाउन माग गरेको छ। यता अनुगमनका क्रममा 5 तारे ऱ्याडिसन होटलमा धेरै ग्यास भेटिएको भन्दै सरकारी पक्षबाट गरिएको टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि व्यक्त गरेको छ। ठूला होटलको दैनिक खपतलाई नहेरी व्यावसायिक प्रतिष्ठानमा आशा आउने गरी अति रंजित प्रचार नगर्नु चेम्बरले ध्यान आकर्षण गराएको हो। कानूनी मापदण्ड उल्लंघन गरी सञ्चालन गरिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका 7 वटा आँखा अस्पतालमा सिलबन्दी गरेको छ। प्रशासन र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले विराट सञ्जीवनी, हिमाल, विराट रानी, अखण्ड ज्योति, नेपाल र इफरा आँखा अस्पतालमा तालाबन्दी गरेको हो। तोकिएको अनुमति भन्दा फरक सेवा चलाएको, नाक कान घाँटीको समेत उपचार गरेको र पटक पटकको निर्देशन पालना नगरेकाले कार्यवाही गरेको प्रशासनले जनाएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक सौतारीको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम लोक सौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बिर्सेको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सौतारीमा हामी हप्ताको 6 दिन तपाईसँग जोडिने गर्छौं। आइतबारदेखि शुक्रबारसम्म तपाईसँग जोडिँदै गर्दा आज पनि हप्ताको पहिलो दिन यानि कि आइतबारको दिन आजको दिनमा हामी तपाईसँग जोडिन्छौं, भालाकोसारी गर्छौं र विशेष गरी आज चाहिँ पूर्वेली भाकाहरूसँग रम्नेछौं, रमाउनेछौं। जति पनि साथीहरू तपाईँले सुनिरहनु भएको छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनको निम्ति रेडियोको अफिसियल रेडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23 नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। सुनिरहनु भएको साथीहरूले अनि लोकभाकामा पनि विशेष पूर्वेली भाका गुनगुनाउन मन हुने साथीहरूले कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले सहभागिता जनाइसके पश्चात मिठो लोकभाका सुनाउनुहुनेछ अनि सँगै तपाईँका आफ्ना आफन्तजन इष्टमित्र साथीभाइ हुन त धेरै हुनुहुन्छ, उहाँहरू सबै साथीहरूको नाम लिन त सम्भव नहोला, तर छोटकरीमा तपाईँले 4 जनासम्म साथीहरूलाई मिठो सम्झनाको कोसेली छोड्न सक्नुहुन्छ व्यवसाय मार्फत। विशेष अब दिनभरिको थकान मेटाउँदै गर्दा अनि यो दिनभरिको थकान मेटाउने समयमा मिठा मिठा लोकभाकाहरू सुन्दै गर्दा तपाईँलाई त्यो दिनभरिको जति मेहनत गर्नु भएको छ, जति दुःख गर्नु भएको छ दिनभरि होइन, त्यो सबै थकान चाहिँ तपाईँलाई यो साँझ पखबाट मेटाउने कोसिस हामी गर्नेछौ अनि अझ साथीहरूको आवाजबाट मिठो भाका सुन्दै गर्दा तपाईँलाई छुट्टै आनन्द प्राप्त हुनेछ नै अनि केही समुद्र लोक भाकाहरूबाट तपाईँलाई भरपूर मात्रामा मनोरञ्जन दिलाउने कोसिस मैले गर्नेछु। कार्यक्रममा फोन गर्न चाहनुहुन्छ 98 40 68 68 23 नम्बर खुल्ला भइसकेको छ, फोन गर्दै रहनुहोस्। म पनि कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै सुमधुर पूर्वेली भाकाबाट। मिठो भाका रहेको छ सिरमा फूल सिउरी बोलको भाका हो यो भाका, तपाईँको निम्ति कार्यक्रमको आरम्भमा राख्न चाहन्छु। हेमा माबो लिम्बू र परिचयको आवाज भनेको यो सुमधुर भाका यति बेला तपाईँको निम्ति।

0: हजुर, यो निकै नै सुमधुर लोकभाकाबाट आजको कार्यक्रम लोक चौतारीको आरम्भ गरिसकेकी छु। तपाईँले सुनिरहनु भएको छ लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि फेसबुकबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। अब पालो तपाईँको हो, तपाईँसँग जोडिन्छु, तपाईँसँगै भलाको गर्छौ अनि तपाईँको आवाजबाट पूर्वी भाकाहरू सुन्नेछौ। यति बेला कोही साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते। नमस्कार
0: हजुर। नमस्ते। नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर, भोजुरबाट वरुण चञ्चले बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ वरुणजी?
1: ठिकै छ, राम्रै छ। अहिले भर्खरै अलैँची टिपेर घर मात्रै आइपुगेको।
0: ए हजुर, अलैँची टिप्ने काम चलिरहेछ अहिले है?
1: चलिरहेछ।
0: ए ओके, खाजा नास्ता भइसक्यो होला नि त?
1: खाजा नास्ता त भइसक्यो अब।
0: हुन्छ, आउनुभयो, जोडिनुभयो, खुसी लागेको छ वरुणजी। तपाईँले त मिठो मिठो भाकाहरू गाउनुहुन्छ, आज फर्स्ट कलर भनेर आउनु भएको छ। अब हामी एउटा भाका सुन्छौँ नि त है,
1: पूर्वेली भाका है आज?
0: हजुर हजुर।
1: हुन्छ, मैले आजै मात्रै अलिअलि ट्राई गर्दै थिएँ यस्तोतिर, यसो मोबाइलमा सुनेर।
0: हजुर हजुर,
1: त्यही गीत यसो ट्राई गर्छु ल अहिले।
0: हुन्छ ल, सुरु गर्नुहोस् त।
1: हुन्छ।

0: हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई यो मिठो आवाजमा मिठो भाका सुनाउनु भयो। अनि वरुण जी, अब साथीहरू सम्झिनुहोस् न छोटोमा।
1: हुन्छ, विशेष गरी तपाईँलाई अनि अब दुर्गापिलाले प्रोग्राम सुनेर बसिरहनु भएको छ उहाँहरूलाई, अनि हाम्रो आशिष नयन बस्नेत अनि मिमा प्रवीण, हाम्रो सुनोसरिता सुनिता कुलुङ, अनि हाम्रो सानो कमला लगायतको धेरै साथीहरू हुन्छ। दुर्गापी साथीहरूले प्रोग्राम सुनेर बसिराख्नु भएको छ। चामलिङ निर्मलालाई पनि भन्दै छुट्टिन्छ है। बाई बाई।
0: हस् नमस्ते। साथी हुनुहुन्थ्यो वरुण चन्दली राई भोजपुरबाट आउनुभयो, निकै मिठो भाकाका हुनुहुन्छ लोकपारखी साथी। उहाँको आवाजबाट चाहिँ भाका अझै पनि सुनौ सुनौ जस्तो लाग्छ कि मलाई जहिले पनि। आज पनि उस्तै मिठो भाका सुनाएर छुटिनु भएको छ। पाला तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ, स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? ईश्वरी मेवाङ भोजपुरबाट आउनुभयो। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? कोदो गर्दै हुनुहुन्छ, फोन पनि ट्राई गर्दै हुनुहुन्थ्यो तर फोन लाग्यो है। अनि के छ, खाजा नास्ता खाइसक्नु भयो होला नि होइन ईश्वरीजी? ए ल ठिक छ। आज त मौसम शीतल होला होइन, त्यता घाम लागेन नि दिउँसो कि? ए ल हुन्छ, आउनुभयो, जोडिनु भएको छ, खुसी लाग्यो ईश्वरीजी। अब आज पूर्वेली भाका सुन्ने बसाइ हो, हामीलाई कुन भाका सुनाउनुहुन्छ तपाईँले? हुन्छ, भइहाल्छ नि, जति सक्नुहुन्छ कोसिस गर्न सक्नुहुन्छ है। त ल सुरु गर्नुहोस् त।

0: सम्झनामा आउँछ हजार खोटाङ जिल्ला दिक्तेल बजार मिठे मिठो भाका सुनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको लागि र अब साथीहरू सम्झिनुहोस् न है अनि हामी छुटिन्छौ
1: हुन्छ साथी सम्झिनु पर्दा हजुर गाइस अब रेडियो अरेल होलिङ्कलाई अब एकदम सम्झना मिठो माया भन्न चाहन्छु
0: धेरै धेरै धन्यवाद छ
1: आजको दिन यात्रामा छ भदै र भदैनी धरानदेखि भुजपुरसम्मको राम्रोसँग ल्याउनु शुभ यात्रा भदै भदैनी भन्न चाहन्छु अनि भोलिको दिनमा बर्थडेमा नभएछ भाइ सञ्जय खानीलाई पनि एकदम एकदम चाहिँ ह्याप्पी बर्थडे दिउँ भाइ भन्दै
0: नमस्कार सिटी हाउस साथी हुनुहुन्थ्यो ईश्वरी मेवाहाङ राई भोजुरबाट हामीलाई फोन गर्नुभयो र उहाँले पनि एउटा पुरानो अनि मिठो लोकप्रिय भाका सुनाउनु भयो र यो बसाईबाट सुन्नु भएको छ कार्यक्रम लोक चौतारीको बसाईलाई विभिन्न माध्यमबाट साथीहरूले सुनेर साथ दिइरहनु भएको छ कार्यक्रम लोक चौतारीलाई राजविरही काइराले सेयर गरेर साथ दिनुभएको छ धेरै धेरै धन्यवाद छ अन्य धेरै साथीहरूले सुनिरहनु भएको छ कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पठाउँदै हुनुहुन्छ साथीहरूलाई सम्झना गरिरहनु भएको छ अनि कमेन्ट बक्सबाट प्राप्त कमेन्टहरूलाई पनि मैले यो बसाईमा स्थान दिनेछु समय मिलेसम्म दिलसा राईले सबैलाई सम्झेको छु भन्नुभएको छ निशा थोकर हुनुहुन्छ निशाजीले नमस्कार भनेर लेख्नु भएको छ त्यसै गरेर राजविरही काइनाले लोकअभिवादन नमस्कार रमा सिस्टर म इटहरी घरमै हाल प्रवास मलेसियाबाट कार्यक्रम मार्फत सम्झनु पर्दा हजुर लगायत रेडियो परिवारको लागि अब बस्ने भाका समर्पित गर्छु ल भन्नुभएको छ अनि इटहरीमा हुने जीवनसाथी विनु बर्देवालाई मिस यु धेरै सम्झना र केही साथीहरू सम्झिनु पर्दा ठुल्दै श्रीराम दाहाल लिम्बु विजय मिताराज भले मगर अस्मी सताङ वरूण चन्चली लगायत धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ मेन्सन गर्नु भएको छ मैले वाचन नगरे तापनि उहाँहरूले पक्कै पनि उहाँहरूको मोबाइलको फेसबुकमा चाहिँ नोटिफिकेसन जान्छ र मजाले हेर्नुहुन्छ मलाई राज्यले सम्झिनुभयो कार्यक्रम आइरहेको रहेछ भनेर पक्कै पनि उहाँहरूले कार्यक्रमसम्म आउनको लागि एउटा माध्यम भन्नेछ तपाईँहरूले मेन्सन गर्नुभयो भने चाहिँ साथीहरूको लागि त्यति फाइदा हुन्छ है त अनि अर्को साथी हुनुहुन्छ सन्तोष काफले सन्तोषजीले पनि मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ पेमा किङ फेसबुक आइडी भएको साथीले हेलो नमस्ते हजुर म पनि सुन्दैछु है मुस्ताङबाट भन्नुभएको छ हुन्छ धेरै धेरै धन्यवाद छ पेमाजी अनि अर्को साथी शिशिर चञ्चली हुनुहुन्छ शिशिरजीले नमस्कार रमा नाना म पनि कार्यक्रम सुन्दैछु ल मलेसियाबाट हुनुहुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई सरू छेत्रीले पनि मिस यु अल फ्रम बुटवल भनेर मेसेज गर्नु भएको छ तपाईँलाई पनि विशेष धन्यवाद छ लिम्बु विजयले गुड इभिनिङ सिस्टर विथ मी लिम्बु विजय फ्रम शङ्खुवा सभा अपकमिङ सङ डेडिकेट अल अफ यु भनेर लेख्नु भएको छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु यति बेला साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु नमस्कार हजुर हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट किशोरको यी काठमाडौँबाट आउनुभयो अनि के छ तपाईँको खबर सन्चै हुनुहुन्छ
2: हजुर मेरो एकदम ठिकठाक छ सन्तोषी राम्रै छ ठिकै छ भनौँ न अनि हजुरको के छ
0: हजुर मेरो पनि एकदमै राम्रो छ आरामसे सन्चै छु होइन अनि म मात्रै नभएर हामी रेडियो अरुण होल इन्टायर टिम एकदमै ठिकठाक छौँ यहाँले कार्यक्रम सुनिरहनु भएको छ
2: हजुर म लाइभबाट सुन्दैछु
0: ए ल हुन्छ आउनुभयो खुसी लागेको छ अब आज पूर्वेली भाकाको बसाई हो यहाँले त धेरै पूर्वेली भाकाहरू रुचाउनुहुन्छ जस्तो लाग्छ मलाई आज कुन भाका सुनाउनुहुन्छ हामीलाई
2: हुन्छ फेरि आज पनि भोइस
0: केही छैन तपाईँलाई जति आउँछ त्यति गाउनु सम्भव त त्यस्तो नहोला हुन्छ ल सुरु गर्न सक्नुहुन्छ है त

अनका मेरे घर दुखरा सुखा गरे बसौला जिन है दुखरा

0: मोलाउती हजुर आफ्नै हो भने पैसा गनेर बोलाउती हजुर आफ्नै हो भनेर
1: ठिक छ. धेरै धेरै धन्यवाद तपाईँलाई. मिठो आवाज, निकै बोल्ड आवाज तपाईँको, मजाले भाका गुनगुनाउनु भयो. धेरै धेरै धन्यवाद छ. कार्यक्रम सुन्दै रहनु. अहिले भने केही साथीहरूलाई सम्झिँदै हामी छुटिनु पर्छ.
0: हुन्छ, विशेष अब अरुणेशन मोमेन्ट टिमलाई नै अब बज्ने सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहे.

0: मेन माध्यमबाट सुन्दै हुनुहुन्छ तपाईँ सबैलाई सम्झना भन्ने छुट्टी नमस्कार
1: हस् नमस्कार छुट्टी साथी हुनुहुन्थ्यो किशोर कोइराई हामीलाई काठमाडौँबाट फोन गर्नुभयो मिठो भएको सुनाउनुभयो र व्यवसायबाट सुन्नु भएको छ यो कार्यक्रममा चाहिँ धेरै साथीहरू विभिन्न माध्यमबाट जोडिने गर्नुहुन्छ फेसबुक लाइभबाट पनि उत्तिकै सुनेर साथीहरू हुनुभएको छ कमेन्ट बक्सबाट पनि सहभागिता जनाउँदै हुनुहुन्छ तपाईँ जहाँ जहाँ रहेर भए तापनि हामी सँगै जोडिएर साथी रहनु भएको छ यही अपेक्षा लिएकी छु र विशेष गरी आज साउनको अन्तिम दिन पनि हो यो साउनको अन्तिम दिनसँगै भोलि भाद्र एक गतेबाट चाहिँ हामीले यो कार्यक्रमलाई चाहिँ अझ हामीसँग केही साथीहरू सहकारीमा जोडिँदै हुनुहुन्छ भोलिबाट कार्यक्रम लोकसौतारीलाई प्रायोजित ढंगबाट हामीले सञ्चालन गर्नेछौ साथीहरू प्रायोजनमा जोडिसक्नु भएको छ भोलिबाट त्यो सहकार्य त्यो नयाँ यात्रा भोलि हामीले सुरु गर्नेछौ भोलिबाट अर्को नयाँ यात्रा तय हुनेछ भन्दै अब भने कार्यक्रममा एउटा मिठो भाका तपाईँको लागि फेरि पनि सुनाउँछु यो भाका पश्चात फेरि पनि तपाईँसँग जोडिनेछु तपाईँका भाकाहरू सुन्नेछौ तपाईँको आवाजबाट ती भाकाहरू साथीहरूलाई सुनाउनेछौ अहिले पनि अर्को मिठो पूर्वेली भाका सुनाउने बेला भएको छ पूर्वेली मायालाई सधैँ सम्झिनु बोलको मिठो भाका रहेको छ सीता माझी त्यसै गरेर गंगा प्रसाद घिमिरेको आवाजमा सजिएको यो निकै नै मिठो भाका यति बेला कार्यक्रममा राख्न चाहन्छु

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए छु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स ट्रेडिङमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स फ्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045441।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाहदेखि के पाक त बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल, चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137744, 9815338775।
10: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
10: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा नि टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
10: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार
7: सिरक दसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
11: खराङ सम्पर्क सञ्जीव कटवाल 98135448।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400।

0: हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर प्रत्यक्ष रूपमा चाहिँ तपाईँले हाम्रो अफिसियल वेबसाइटबाट सुन्दै हुनुहुन्छ। अझ सजिलोको लागि जो तपाईँ फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुकको रेडियोको अफिसियल फेसबुकबाट चाहिँ प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। तपाईँ जहाँ जहाँ हुनुहुन्छ हामी त्यहाँ त्यहाँ पुग्छौं। जस्तो कि तपाईँ फ्रिक्वेन्सीबाट सुन्न नसक्ने ठाउँमा हुनुहुन्छ भने पनि यदि तपाईँ विशेष गरी चाहिँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने अवश्य पनि तपाईँले वेबसाइटबाट सुन्न सक्नुहुन्छ या त सजिलोको लागि चाहिँ फेसबुकबाटै प्रत्यक्ष रूपमा लाइभबाट सुन्न सक्नुहुन्छ। र यो बसाईमा तपाईँका आवाजबाट भाकाहरू सुन्ने गर्छौं अनि तपाईँलाई पनि सुमधुर भाकाहरू सुनाउने गर्छौं। आज पूर्वेली भाकाको पालो हो, पूर्वेली भाकाहरू सुन्नेछौ सुनाउनेछौ। केही साथीहरूले सहभागिता जनाएर आफ्नो आवाजबाट भाका सुनाइसक्नु भएको छ भने बाँकी साथीहरू जोडिनुहोला। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, 98 40 68 23 को लाइनमा स्वागत गर्छौ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट हजुर? रेनिसा बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ रेनिसाजी? हजुर मलाई पनि ठिकै छ, आराम छु, सन्चै छु है। अनि के गर्दै हुनुहुन्छ अहिले रेनिसाजी? धनकुटातिरको मौसम कस्तो छ? खाना बनाउने तर्खरहरू, खाना बनाउँदै हुनुहुन्छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। अनि धनकुटातिर कस्तो छ नि आजको मौसम? ल भनेपछि यता जस्तै भएछ, आज यतातिर पनि अलिक शीतलै भयो, घाम पनि लागेन, पानी पनि परेन है। अनि जोडिनु भएको छ कार्यक्रममा आउनुभयो, अब रेनिसाजीले एउटा पूर्वेली भाका त सुनाउनुहुन्छ नै होइन?
1: हुन्छ
0: ल, सुरु गर्नुहोस् त।

0: रेनिसा जी, हेलो रेनिसा जी, हेलो, ओके रेनिसा जी धनकुटाबाट हुनुहुन्छ, एकदमै मिठो भाका सुनाउँदै हुनुहुन्थ्यो, तर उहाँको आवाज मैले सुन्न सकिनँ, बीचमा केही समस्या भयो कि या त के भयो, मिठो आवाज छ उहाँको, मिठो भाका गाउँदै हुनुहुन्थ्यो। तपाईँ सुनिरहनु भएको छ भने जोडिनुहोस् 9840-6768-23 नम्बर खुल्ला छ। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते लोक साङ्गीतिक अभिवादनले।
0: हजुर नमस्ते लोक साङ्गीतिक अभिवादनको बोल्नु बोकुन ठाउँबाट
1: म धनकुटाबाट हरपल रोशनी।
0: हरपल रोशनी धनकुटाबाट आउनुभयो, अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ रोशनीजी?
1: खबर एकदम राम्रो छ, ठिक छ। मौसम पनि आज दिनभरि एकदम शीतलै रह्यो, त्यताको मौसम कस्तो रह्यो आज?
0: हजुर यता पनि त्यही हो, तपाईँले भने चाहिँ आज त्यति मजाले त्यति धेरै घाम लागेन होइन, अनि पानी पनि परेन, मौसम शीतलै थियो, अहिले त झन् मजाको मौसम छ, बाहिर निकै शीतल छ आज। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि तपाईँले? सुनिराख्नु भएको छ, ल हुन्छ, खुसी लाग्यो आउनु भएको छ। अब पूर्वेली भाका सुन्ने बसाइ हो आज, हामीलाई कुन भाका सुनाउनुहुन्छ तपाईँले?
1: हस् हुन्छ, म सुनाउँछु नि है।
0: हस् हुन्छ, ल सुरु गर्नुहोस् त।

0: मिठो भाका गाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ यो मिठो भाकाको लागि। अब साथीहरू सम्झिनुहोस् न है,
1: विशेष तपाईँ अनि हाम्रो सुनका टिमलाई बर्थ डे विश एकदम इन्जोय गर्नलाई विशेष भन्न चाहन्छु।
0: धन्यवाद।
1: मस्ट वेलकम सबै साथीहरूमा उष्ट धेरै सम्झक मिठो माया भनेर छुटिन्छु। बाई बाई।
0: हस् नमस्ते। साथी हुनुहुन्थ्यो उहाँसँग पनि म छुटे मिठो भाका गाउनुभयो। साथीहरूको सुमधुर आवाजबाट यसरी मिठो भाकाहरू सुन्दै गर्दा छुट्टै आनन्द महसुस हुन्छ। अनि सँगै साँच्चै केटी स्रष्टा सर्जकहरूका मिठा भाकाहरू राख्दै गर्दा मलाई पनि ती भाकाहरू सुन्दै गर्दा अझै पनि सुनौ न जस्तो लाग्ने, तर कति चाँडै चार पाँच मिनट बितिसक्छ होइन, त्योभन्दा धेरै भाका मात्रै सुनाइरहे भने त फेरि तपाईँहरूसँग जोडिने कहिले कहिले कुराकानी गर्ने होइन, समय त त्यतिकै बित्छ। त्यसैले चार पाँच मिनटको केही मिठा भाकाहरू तपाईँलाई सुनाउने गरेकी छु अनि तपाईँसँग प्रत्यक्ष रूपमा जोडिएर भलाकुसारी पनि गर्ने गरेकी छु। लाइभ मार्फत त्यति बेला हामीलाई सविता विभान फेसबुक आइडी भएको साथीले हेलो हजुर गुड इभिनिङ हजुर है मिस यू अल भनेर लेख्नु भएको छ। किशोर कोही राईले नमस्कार हजुर, म पनि आइपुगे है कुदै कुदै लाइभ हेर्न सुन्न हजुरहरूमा मिठो सम्झना अनि बस्ने गीत सबैको लागि भन्नुभएको छ। हुन्छ उहाँ आउनुभयो, यता फोन लाइनमा पनि आउनुभयो, मिठो भाका गाएर पनि जानु भएको छ किशोरजी, लाइभबाट पनि सुन्दै रहेको जानकारी छोड्नु भएको रहेछ। धेरै धेरै धन्यवाद तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ पदम बहादुर खाती, उहाँले हेलो दिदी नमस्ते, चिया नास्ता खाना भयो भन्नुभएको छ, खाना बाँकी छ, चिया नास्ता भइसकेको छ। अनि रेडियो अरुण 97.6 मेगाहर्ज परिवारको खबर के छ नि, मौसम कस्तो सतीतातिरको भन्नुभएको छ, देख्न मन लागेको छैन र भन्ने कुमन अधिकारीको र विष्णु माझीको स्वरमा रहेको लोकदोहोरी गीत बजाइदिनु न आग्रह गर्छु भन्नुभएको छ। यो भाका पूर्वेली भए चाहिँ मैले राख्थे, आज पूर्वेली भाकाको बसाई हो, तपाईँले पश्चिमेली भाका आग्रह गर्नुभयो पदमजी, पक्कै पनि भोलिको बसाईमा यदि तपाईँले सम्झाउनु भएछ भने र मैले बिर्सिनछु भने यो भाका राख्नेछु। धेरै धेरै धन्यवाद छ सहभागिताको लागि। त्यसै गरेर सुनिता घिसिङले तामको बाटो सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर साहिरा राई हुनुहुन्छ, उहाँले पनि उदयपुरबाट सुन्दै हुनुहुन्छ। सहयात्रीहरू सबैलाई सम्झना गर्नुभएको छ। मिडिया प्रेमी निर्मला मुनिम ताप्लेजुङबाट हामीलाई सुन्दै हुनुहुन्छ, सबैलाई बस्ने भाका सुनाउँछ है भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। उहाँले धेरै मायाको साथमा साथीहरूको नाम लेख्नु भएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, पाँच खबनबाट सुन्दैछु दिदी भन्नुभएको छ, यहाँलाई धन्यवाद छ। रिमा थामी हुनुहुन्छ, हेलो गुड इभिनिङ दिजु, म पनि सुन्दैछु है प्रोग्राम मजाले भौसुरबाट भन्नुभयो। हुन्छ धन्यवाद तपाईँलाई रिमाजी। अनि कृष्ण सनवार अफिसियल पेज फेसबुक आइडी भएको साथीले दिदी नमस्कार, सुन्दैछु कार्यक्रम लाइभबाट, काठमाडौँबाट हो कृष्ण सनवार हो नि भन्नुभएको छ। धनु गजमे लगायत सबैलाई सम्झे भन्नुभयो। अनि बुद्ध बच्चाचार्यले रमा नाना सेवारो भन्नुभएको छ, लौ तपाईँलाई पनि सेवारो है बुद्धजी, धेरै धेरै धन्यवाद छ सुनिरहनु भएको रहेछ। पूजा लक्की लामा हुनुहुन्छ लासो फ्याकुल्ला, म पूजा लक्की लामा भोजपुरको चौकी डाँडाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। राई काली फेसबुक आइडी भएको साथी हुनुहुन्छ, उहाँले पनि भोजपुरबाट सुन्दैछु है भन्नुभएको छ। भोजपुरको दोभाने घरमै अहिले काठमाडौँदेखि हुनुहुँदो रहेछ है, लोकसौतारी सुन्दैछु सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि सानुमाया शेर्पा हुनुहुन्छ, हेलो ब्युटिफुल सिस नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभयो, एकदम सन्चै छु, म सानुमाया शेर्पा पाँच खपना ठालसे कुवेतबाट सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ। अश्मी सोताङले सबैलाई सम्झिनुभयो, त्यसै गरेर लाखमान घलान हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनु भएको छ। हिमा राईले लौ मेरो दाई वरुण चञ्चले राईले पूर्वेली भाका त खत्रै पो गाइस त भनेर लेख्नु भएको छ। ओके लाइभबाट सुन्दै हुनुहुँदो रहेछ, धेरै धेरै धन्यवाद छ, साँच्चै मिठो गाउनु भएको थियो वरुणजीले। अनि अर्को साथी हर्बल रोशनी हुनुहुन्छ, हेलो हेलो मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ, तपाईँलाई पनि धन्यवाद छ। कार्यक्रममा लोक चौतारीको अवस्था तपाईँ सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट प्राप्त कमेन्टहरूलाई पनि लिइरहेको छु। सँगै तपाईँले सुनिरहनु भएको छ र जोडिन चाहनुहुन्छ भने 9840868923 लाइन तपाईँको लागि खुल्ला नै छ। अझै पनि थोरै समय बाँकी भएको हुँदा केही साथीहरूसँग जोडिन्छु, मिठा भाकाहरू सुन्छु भन्ने लागेको छ। त्यसै गरेर शरण आले मगर हुनुहुन्छ, उहाँले पनि जोडले हजुर म भोजपुरको याम्पाङ घरमै हाल चाहिँ साउदीको जुबेलबाट सुन्दैछु, शरण आले मगर बस्ने भाका सबैलाई सुनाउँछु भन्नुभएको छ। अनि त्यसै गरेर राई सफल आयोस हुनुहुन्छ, उहाँले पनि हेलो दर्शन हजुर म पनि पूर्वेली अन्जान असफल आयोस राई हो, नेपाल घर तेह्र थुम हाल चाहिँ युएबाट सुनेर साथ दिँदैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। किशोर कोइले गाथे दिमाग त कता कता बटारिएर कहाँबाट शुरू गरे गीत, अनिल दाईले सुन्नुभयो भने मेरो छाला काट्नुहुने होला भनेर लेख्नु भएको रहेछ। केही छैन, सम्भवत अनिल दाईले यो कार्यक्रम सुन्नुहुन्न पनि होला नि त, होइन किशोरजी? यदि सुनिहाल्नु भयो भने पनि केही छैन, तपाईँलाई सम्झाउनुहुनेछ। अर्को पटकबाट तपाईँले यदि मिस्टेक नै गर्नुभएको हो भने सुधारेर आउनुहुनेछ। ओके, धेरै धेरै धन्यवाद। अर्को साथी हुनुहुन्छ हामीलाई, राजजीले पनि सुनेर साथ दिइरहनु भएको छ, अनि टिकाराम सुनवार हुनुहुन्छ। टिकारामजीले पनि हामीलाई रामेछाप घर भई हाल काठमाडौँबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। राजेश थापा हुनुहुन्छ, राजेशजीले पनि हामीलाई सदानन्द नगरपालिका भाडा घर भई हाल मलेसियाबाट हिँड्दै र सुन्दैछु, सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। हुन्छ, धन्यवाद तपाईँलाई। राजविरही काइनाले दामी गीत सीता माझीको मलाई त मनपर्ने गीत हो भन्नुभएको छ। पूर्वेली भाका तपाईँको लागि योभन्दा अगाडि राखेको भाका सम्भवत हुन सक्छ। अनि त्यसै गरेर सलिना शेर्पाले आहा कति मिठो गीत भनेर मेसेज छोड्नु भएको रहेछ, सुन्दैछु है भन्नुभएको छ। अनि त्यसै गरेर धेरै साथीहरू हुनुहुन्छ हामीलाई लाइभबाट सुनेर साथ दिनु भएको छ, कमेन्ट बक्सबाट मेसेज छोड्दै हुनुहुन्छ। सलिना शेर्पाले ट्याप ट्याप गर्दै रहेछु बिर्सेर मेरो दिमाग भन्नुभयो है। फेसबुक लाइभमा ट्याप ट्याप त गर्न मिल्दैन होइन, तर तपाईँले एक लाइक गर्नुहोस् होइन, कमेन्ट मार्फत यसरी नै सहभागिता जनाउनुहोस् अनि सम्भव भएसम्म यदि तपाईँलाई इच्छा लाग्छ भने स्योर गर्नुहोस्, धेरै साथीहरू माझ पुर्याइदिनुहोस् होइन, उहाँहरू पनि हामीसम्म जोडिनको लागि उहाँलाई पनि सहज हुन्छ होइन। कति साथीहरूलाई थाहा नहोला यो कार्यक्रममा जोडिनु भएको छैन भने जोडिने अवसर मिल्नेछ भन्न चाहन्छु। अनि त्यसै गरेर तीर्थ राईले खानबारीबाट सुनिरहनु भएको छ, अनि त्यसै गरेर सुमिता लिमुखिमले पनि हामीलाई खराङबाट सुन्दैछु है भन्नुभएको छ, घर जानु भएको छ, घरबाट सुनेर साथ दिइरहनु भएको छ, धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर किशोरजीले स्कुल नै देखाएन नदेखाएर म त ट्यापट्याप गरेकै छुइनँ भन्नुभएको रहेछ। ओके, ल केही छैन, तपाईँले लाइभले सेयर गरेर धेरै मार्क्स पुर्याउनु भयो भने तपाईँको स्कोर नबढे पनि लाइभमा हेर्ने साथीहरूको स्कोर चाहिँ पक्कै पनि बढ्छ है किशोरजी। अनि

बाट सहभागिता जनाउने प्रत्यक्ष रूपमा हामीसँग फोन लाइनबाट जोडिने तपाईँ सबै सबै लोकपारकी मनहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। जति साथीहरूले साथ दिनुभयो सबै सबै साथीहरूप्रति हार्दिक नमन र विशेष आजको बसाईमा जति पनि स्रष्टा सर्जकहरूका भाका राखी सम्पूर्ण स्रष्टा सर्जकप्रति हार्दिक नमन विशेष धन्यवाद भन्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा फेरि पनि अन्तिममा तपाईँको लागि अर्को एउटा मिठो भाका रहेको छ, निकै नै लोकप्रिय मिठो पुरानो भाका हो, जितेन राईको आवाजमा रहेको भाका हो, भन्ज्याङ पारी यारी खोला बोलको भाका। तपाईँको लागि छोड्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट छुटिन्छु। त्योभन्दा अगाडि फेरि पनि जानकारी गराउन चाहन्छु कि आज यो साउन्डको अन्तिम सोमबारमा चाहिँ यो हामीले स्वतन्त्र रूपमा सञ्चालन गरिरहेको कार्यक्रम लोक चौतारी भोलिबाट यानि कि भाद्र एक गते भोलिबाट हामीसँग धेरै साथीहरू यो कार्यक्रममा प्रायोजनमा जोडिनु भएको छ। भोलिबाट प्रायोजित कार्यक्रम स्वरूप धेरै साथीहरूको साथमा सहकार्य गर्दै गर्दै आउनेछौ। भोलिबाट नयाँ सहकार्य नयाँ हर्ष उमङ्गका साथ यो कार्यक्रमलाई फेरि नयाँ साथीहरूको सहकार्यमा हामीले सञ्चालन गर्ने नै छौं भन्दै आजको कार्यक्रमबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: घाउहरूमा कैयौं दिनदेखि ग्यास पुग्ने छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
1: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
2: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
0: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सही नहुने अध्यक्ष ओलीको चेतावनी।
2: मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
0: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्त सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
9: मेरो नाम बबल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान छ बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। किर्तिपुर पर्छ मेरो पसलको वरिपरि दुईटा तिनवटा पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो दुई तिन दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भएपछि तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्यको त ठिक छ, खेलबाड भइरहेको छ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको नि यहाँ। अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश आउनु नपरोस् भन्ने क्या।
10: जमुना कुमारी ढकाल, धोबीघाट। बिहान 10 बजेदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। यस्तो लाइन बस्नु परेछ, घरमा फलो परेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। यो कुरा पनि सजिलो होस् दुःख नपाउन्।
11: रमेश बुढा कृतिपुर, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा पछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थ मन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि पर्सनली पनि आफूले कति खर्च गरे त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुभयो डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
12: केटीपुर चौबार्ग शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेछ। पहिले पनि भइरहेको थियो, अहिले पनि। अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
13: चौबार पहिला चाहिँ पाइरहेको चिज मैले सरकार आज झनै सर्टेज भयो, ग्यास ग्यास जति सर्टेज, दुःख त्यतिकै दुःख। छुट्टी लिए ग्यास सिलिन्डर उठ्नु पर्छ, दिनै दिन्छ, अनि दुई दुईजना खटिनुपर्छ एउटा सिलिन्डर बिललाई, कम गाह्रो छ। जसै पनि दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको त्यहाँदेखि खर्च बेसी हुन्छ, हिसाब गर्ने हो भने सहजीकरण होस् राम्रोसँग चाहिँ, डिलेटरमा बस्नु बस्नुमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
14: इन्डक्सन पकाइरहेछौँ पकाउँथ्यौँ, यहाँ हिजो एकछिन फुलेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फ्रिज डालेर गयौँ, अनि फेरि आज आएको।
15: चेतन खतिवडा हो, अहिले कृतिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई स्वाट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
16: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास किन आएको थिएँ, लगभग 10 बजेतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ अब ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ, न त के भन्छ बिल दिन्छ। अनलाइन लिएको हामीले यति ट्रान्जेक्सन गरेर छौँ, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
17: ठुलो मकान त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारी तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
18: नेत्र प्रसाद जोशी, होइन, कृतिहरू बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण गराउँछ यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास स्टोरमा जाँदाखेरि पनि भेटाएन हामीलाई, तर छन चाहिँ छ जस्तो लाग्छ, तर अब छैन।
2: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम QRT आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचार बाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचारबाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
0: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान, तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता, सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती, अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: एनबीएल अटो लोन,
20: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
19: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
20: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
19: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
20: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 मा सम्पर्क गर्नुहोस्।
19: शर्तहरू लागू हुनेछन्।
21: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
22: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वड़ा नम्बर 2 चिसापानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। विपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 जना मध्ये 3 जनालाई घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 150 85 थान टेन्ट 20 सेट 4 क्विन्टल चामल 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
2: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्ता 8 घरमा क्षति पुगेको निसीखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उत्किने, घर सर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
0: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमलपानीमा 55 मिलिमिटर, काठमाडौँको बुढा नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्म देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
2: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागि प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
2: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवीन प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी सानीमा, माछापुछ्रे, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
0: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6660, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
3: भाटपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्नो स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भाटपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजे देखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
4: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जम्प सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
4: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले जीवनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको

0: मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
1: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मीरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
0: जाजरपुरको पहिरोमा ज्यान गुमाएका 4 जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुँदे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र बोजेन्द्र बसे पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्छ झुसेले।
4: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइने।

0: छ। एसमिन पाउडे गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 0975702008, 98421-25969, 98422-52496, 98413-96686 र 98426-778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
1: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98623-1367, 98153-38775।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा बोसुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी, जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिसिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संखुवा सभा मोबाइल नम्बर 98520550079 जुनिता राई भोजपुर मोबाइल नम्बर 98527736 इमेल pmamp.piu.sankhuasabha@gmail.com वेबसाइट www.pmamp.sankhuasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीँबाट जानु
2: लाखै सल्लाह लिएको के पाक बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री झनै अस्तव्यस्त। देउवा सम्मको सम्मेलनबाट सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित। भदौ महिनाका लागि वाणिज्य ब्याङ्कहरूको ब्याज दर सार्वजनिक। बंगलादेश प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द। प्रोफेसनल एमएमएम जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन् सुनिता। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट संसारभर एकैसाथ सुन्न सकिन्छ। खबर अब विस्तारमा। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पछ्याएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तोकिएका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली अझै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको हो। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र मा रिता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। उपभोक्ताहरू घर दैलोका डिलर छाडेर घण्टौ लाइनमा बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4 देखि 6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा नागरिक वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यावहारिक निर्णयले आम उपभोक्तालाई थप अप्ठ्यारो बनाएको छ। नेपाल आयल निगमका अनुसार हिजो विभिन्न बिक्री केन्द्रहरूबाट 6,802 वटा सिलिण्डर ग्यास वितरण भएको छ। आज काठमाडौँ उपत्यका 7 वटा ठाउँबाट ग्यास बिक्री भइरहेको छ। सरकारले आज अर्कै ठाउँमा ग्यास बेचिरहेको हो। यसैबीच सरकारवालाहरूले कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हेर्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्। नेपाली कांग्रेसको देउवा सम्मले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्य समितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाण्डुमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदन पारित सहित 5 बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति देउवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउनेमा विश्वास रहेको बताउनुभयो। न्यायालयको निर्णय मान्ने पनि उहाँको भनाइ छ। वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि ब्याज दर सार्वजनिक गरेका छन्। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत तथा संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। 20 वटा वाणिज्य ब्याङ्क मध्ये भदौ महिनाका लागि 5 वटाले ब्याज दर घटाएका छन् भने बाँकी 15 वटाले पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल ब्याङ्क, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क, कुमारी र सिद्धार्थ ब्याङ्कले मुद्दतीको ब्याज दर घटाएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ ब्याङ्क र नेपाल ब्याङ्क रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ
2.29% र सत्तागततर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल ब्याङ्कले व्यक्तिगततर्फ 0.1% र संस्थागततर्फ 0.5% ब्याज दर घटाएका छ। नबिल प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा एनएमबी सानिमा माछापुछ्रे कृषि विकास नेपाल एसबीआई एभरेस्ट हिमालयन लक्ष्मी सनराइज एनआईसीएसिया राष्ट्रिय वाणिज्य प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 ब्याङ्कले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याज दरमा कुनै परिवर्तन गरेका छैनन्। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। बंगलादेशका प्रधानमन्त्री तारेक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको हो। यसअघि भारतीय संचार माध्यमले तारेक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरू लाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीहरूलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कोरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारेक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो। यस्तै भारतले बिमस्टेकका वर्तमान अध्यक्ष तथा बंगलादेशका प्रधानमन्त्री रहमानलाई आउँदो सेप्टेम्बरमा राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनका लागि पनि निमन्त्रणा दिएको छ। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छिन्। गैराती भारतको बेंगलुरूमा भएको रोडिन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गरेकी हुन्। तोक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुवा थाईमा पनि प्रतिस्पर्धा गर्दै आइरहेकी छिन्। सुस्मिताले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।

खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री भनै अस्तव्यस्त। देउवासम्मको सम्मेलनबाट सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित। भदौ महिनाका लागि वाणिज्य ब्याङ्कहरूको ब्याज दर सार्वजनिक। बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द। र प्रोफेसनल एमएमएमा जित्ने नेपाली पहिलो नेपाली महिला खेलाड़ी बनिन् सुनिता। हवस् त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
1: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-441।
3: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861-43-460।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथोसिस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, चडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका, किन सुतेरै गनगनाइरहनु?

0: भएको छ नि।
1: पेड देखेर उठ्नै सकिरहेको छैन भने आया।
0: ए लु जचाउन जानुपर्छ काका।
1: जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुजनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन सम्पर्क नम्बर 0295712092 फोन नम्बर 98423 4549।
5: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
1: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारञ्जो बारी।
6: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखेगर के पाप त बोले। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनु त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेको छिस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराक सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672।
8: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन, जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633967। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर।

0: चाहिन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मिन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: जहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
2: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सहर शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना साथङखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फागन, सभा पोखरी गाउँपालिका चार, शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, मङ्सेबुङ गाउँपालिका तीन, तिलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस लेवारी शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचुङ एक बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जनिता चामलिङ राई, फेदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँच थर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक कुसुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर हाल साउदी अरब।

0: हजुर माया गर्नु एउटा कुरा, सुधो भर्नु एउटा कुरा, त्यति बेला तपाईँले निकै नै मिठो निकै नै सुमधुर एउटा संगीतलाई स्पर्श गर्नुभयो। यो संगीत सँगसँगै कार्यक्रम क्षितिज पारेको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारेकी मनमुटुहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै म तपाईँकै आफन्ती दुर्गा यतिखेर तपाईँको रेडियो सेटसम्म सम्प्रेषण हुन थालिसकेको छु। रेडियो अरुण 97.6 मेगाहर्जको फ्रिक्वेन्सीमा यति बेला कोशी प्रदेश अनि आसपासका भूभागहरूमा गुन्जिरहेको छ भने सँगसँगै तपाईँले रेडियो अरुणलाई रेडियो अरुणको अफिसियल वेबसाइट www.radioarun.com.np त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र रेडियो अरुणको आधिकारिक फेसबुक पेजबाट पनि संसारभरबाट एकैसाथ सुनिरहनु भएको छ, साथ दिइरहनु भएको छ। पक्कै पनि हामी घरदेशदेखि परदेशसम्मका मनमुटुहरूलाई यो यात्रामा जोड्दै जोड्दै तपाईँकै सम्झना सन्देशहरूलाई तपाईँका आफन्तीहरूसम्म सम्प्रेषण गर्दै अबको करिब 9 बजेसम्म तपाईँ सँगै रहन्छौ। तपाईँ यति बेला जहाँबाट जस्तो अवस्थामा यो यात्रालाई साथ दिइरहनु भएको छ तपाईँ सबै सबैप्रति म नमन गर्न चाहन्छु। मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको यो बसाई हो कार्यक्रम क्षितिज पारीको बसाई, अनि विशेष गरी क्षितिज पारीको बसाईमा हामी घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग कुराकानी गर्छौ। सात समुद्र पारीका मनमुटुहरू पनि यता जोडिनुहुन्छ अनि आफ्ना सम्झना सन्देशहरू राख्नुहुन्छ, यता घरदेशबाट पनि साथीभाइहरू जोडिनुहुन्छ। अब तपाईँ यो यात्रामा सहभागिता जनाउनको लागि 9840 68 68 23 यो नम्बरमा तपाईँ नेपालभित्रै हुनुहुन्छ, यो स्वदेशभित्रै हुनुहुन्छ भने सिधै कल गर्नुहोला, र तपाईँ यति बेला यो मुलुकभन्दा बाहिरबाट नेपालभन्दा बाहिरबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ भने चाहिँ वाट्सएपमा कल गर्नुहोला। 9840 68 68 23 नम्बर यही हो। अब ढिला नगरिकन म तपाईँसँगै कुराकानी गर्छु, तपाईँका सम्झना सन्देशहरूलाई तपाईँका आफन्तीसम्म पुर्याउनु छ, त्यो भएर पनि अब म तपाईँसँगै कुराकानी गर्छु। यो यात्रामा एकजना साथीको आगमन भइसकेको छ, म उहाँलाई स्वागत गर्छु ढिला नगरिकन। को आउनुभयो, कहाँबाट हुनुहुन्छ? हेलो
1: हेलो, गुड इभिनिङ, नमस्ते, नमस्कार।
0: हजुर गुड इभिनिङ, नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ? ए भोजपुरबाट आउनुभयो, सन्देशजी आउनुभयो, शम्भुजी आउनुभयो है?
1: हजुर
0: के छ शम्भुजी, आराम हुनुहुन्छ यहाँ? पानी परिरहेछ भोजपुरतिर यति बेला है? एकदम ठिकठाक छौँ, हामी पनि ठिकठाक छौँ, चैनपुरतिर ठिकठाकै छ, दिउँसो मन्द मन्द घाम लाग्यो, अहिले अलिअलि पानी छिट्याउँदैछ यहाँ पनि बाहिर, अहिले अलिअलि पानी छिट्याउँदैछ, अरू सबै ठिकै छ शम्भुजी। हुन्छ, अब यहाँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ यो यात्रा मार्फत।
1: हुन्छ, फर्स्टमा त यात्रा लगायतहरूलाई दार्जिलिङलाई नै गुड नाइट शुभेच्छा पनि भन्न चाहे, अनि त्यसै गरी साथीहरू हुनुहुन्छ अनि दिनराज गुरुङ सुधाकुलो, अनि त्यसै गरी नानाहरू हुनुहुन्छ जेनिसा गुरुङ सुलाकुलुङ, अनि यो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभकामना पनि भन्दैछु। प्लिजमा सोचै गर्दा
0: हस्, नमस्कार। छुट्टी हो यति बेला शम्भु कुलुङसँग कुराकानी गरे, सबैलाई सम्झनुभयो, आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो याद गर्दै यो यात्राबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुन्छ, वाट्सएपमा जोडिनुहोला तपाईँ बाहिर रहनुभएका साथीहरू, नेपालभन्दा बाहिर रहनुभएका साथीहरू र स्वदेशमा रहनुभएका साथीहरू सिधै सम्पर्क गर्नुहोला भन्दै यति बेला फेरि पनि म फोन लाइनतर्फै लाग्छु। कोही साथीको आगमन भयो यो यात्रामा? हेलो, फोन डिस्कनेक्ट भयो, को हुनुहुन्थ्यो, कहाँबाट हुनुहुन्थ्यो, उहाँसँग मैले पूर्ण रूपमा कुराकानी गर्न सकिनँ। फेरि अर्को साथी ब्याक टु ब्याक यो यात्रामा जोडिनु भएको छ, स्वागत गर्छु उहाँलाई पनि। हेलो
2: हेलो, नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? श्रेया लिम्बू बोल्दै हुनुहुन्छ, सभा पोखरीबाट है? के छ श्रेयाजीको खबर खबर, आराम हुनुहुन्छ? आरामै भन्नु पर्यो है, ल ठिक छ, आरामै हुनुहुन्छ, अब सबै काम कुरोहरू ठिकठाकै होला होइन? यो यात्रामा अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न।
2: सबै
0: नमस्कार सुट्यौ सभा पोखरीको साथी हुनुहुन्थ्यो श्री लिम्बु कुराकानी गरे सबैलाई सम्झना भयो साथीभाइ इष्ट मित्रहरूलाई सम्झँदै व्यवसायबाट छुटेर जानुभएको छ। हामी रेडियो अरूणको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षितिज पारीको बसाईमा छौं। मीडिया प्रेमी साथीहरूले यो यात्रालाई संयोजन गर्नुभएको छ र हामी निरन्तर निरन्तर तपाईँसँगै छौं। यति बेला संसारका जुनसुकै भूगोलहरूबाट संसारका जुनसुकै कुना कन्दराहरूबाट तपाईँले रेडियो अरूणलाई साथ दिइरहनु भएको छ यो पूर्ण विश्वास मैले लिएको छु। सँगसँगै साथीलाई फेरि पनि स्वागत गर्छु। आउनु भएको छ। हेलो
2: हेलो रात्रिकाली नमस्ते राई।
0: हजुर रात्रिकाली नमस्कार। को बोल्दै हुनुहुन्छ? कहाँबाट हुनुहुन्छ? चन्द्रमाया तामाङ आउनुभयो पाँच खपनबाट है। के छ हाम्रो चन्द्रमायाजीको खबर खबर सुनाउनुहोस् न। ए भर्खरै पानी पर्यो अनि रहिसक्यो शीतल छ कुन कुन छ मौसम है भनेपछि सबै ठिकठाक छ हाम्रो चन्द्रमायाजीको होइन ल हुन्छ अब यहाँले आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झनुहोस् ल यो व्यवसाय मार्फत
2: अनि बुमहरू हुनुहुन्छ है रुमा खानु कृषि र विश्वकर्मा भाउजू सपना तर मानिसहरू मिल्नु सपर्नु।

0: नमस्कार छुट्टी हो चन्द्रमाया तामाङ पाँच कपनको साथी हुनुहुन्थ्यो जोडिनु भयो कुराकानी गरे सबैलाई सम्झदै सम्झदै उहाँ पनि छुटेर गइसक्नु भएको छ म यो रात्रिकालीन प्रहरमा तपाईँसँगै कुराकानी गर्दैछु र यति बेला फेरि पनि फोन लाइनतर्फ नै लाग्छु यति बेला प्रवासबाट साथी जोडिनु भएको छ को आउनुभयो उहाँलाई स्वागत गर्छु ढिला नगरी हेलो
1: हेलो गुड इभिनिङ दुर्गा सर गुड इभिनिङ
0: हजुर गुड इभिनिङ नमस्कार को बोल्दै हुनुहुन्छ एकदम ठिक ठाक छ मलेसियाबाट हाम्रो साथी यो यात्रामा जोडिनु भएको छ है कार्यक्रम सुन्दै बसिरहनु भएको छ एकदम ठिक ठाक छौँ हामी ठिकै छौँ आरामै छौँ है चल्दैछ यस्तै त हो नि जिन्दगी अब चल्दैछ चलाउनै पर्यो होइन हुन्छ यहाँहरूका भनौँ न यिनै आशीर्वादहरूलाई चाहिँ हामीले एकदम ग्रहण गर्दै हामी निरन्तर यात्रामा छौँ यहाँले अब आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ

0: सल्लाह गर्न चाहन्छु अनि पृथ्वी अनुसार के पृथ्वी रक्षा बुझौँ भने पनि सबैको कामना गर्न चाहन्छु अनि त्यस्तै गरेर अर्कोतिर हुनुहुन्छ घर फल रोशनी उहाँले पनि सबै कविको कामना गर्न चाहन्छु अनि त्यस्तै गरेर हुनुहुन्छ मोरङ यम्सिलातिर हुनुहुन्छ तिलो सानो याम्बु तिलो याम्बु राई अनि मोरङ कालेबुङतिर हुनुहुन्छ शिव प्रसादी नागुरुङ अनि उदयपुर घर घर अहिले घरतिर हुन्छ राजधानी मगर अनि केटिएमतिर हुन्छ मेरो बहिनी प्यारी स्थायी तपाईँलाई पनि सबै सबैको कामना गर्न चाहन्छु प्रोग्राम सुन्दैछ भने सुख सपनीको मेरो कामना गर्न चाहन्छु अनि त्यस्तै गरेर मेरो केरमातिर हुनुहुन्छ बहिनी सोनी अनि मेरो घर फ्यामिलीलाई आराम पोषण भएको जानकारी गराउन चाहन्छु साथसाथै शुभ सपनीको मिठो कामना गर्न चाहन्छु भन्दै अहिले जति पनि यस बेलुकीको शुभ
1: सपनीलाई सम्झँदै सोच्यौँ है त ल
0: सम्पूर्ण साथीहरूलाई
1: नमस्कार छुट्यौं साथी हुनुहुन्थ्यो मलेसियाबाट कुराकानी गरे सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ फेरि म फोन लाइन तर्फै लाग्छु धेरै भन्दा धेरै साथीभाइहरूलाई यो यात्रामा जोड्नु छ आउनु भएको छ साथी स्वागत गर्छु हेलो हजुर नमस्ते को बोल्दै हुनुहुन्छ हजुर को बोल्दै हुनुहुन्छ तपाईँ कहाँबाट अजय राई आउनुभयो भोजपुरबाट है अनि अजयजी कता हराउनु भएको थियो यति लामो समय तपाईँसँग कुराकानी नभएको त लगभग लगभग एक डेढ वर्ष भयो जस्तो लाग्यो मलाई त
2: छुट्टै
1: आनन्द मिलोस् भनेर चाहिँ जोडिनु भएको रहेछ आज भनेपछि होइन
2: ठिक छ मेरो भोइस सुनेर कतिले हाँस उठ्छ होला कतिलाई रिस उठ्छ होला कतिलाई मनपर्छ होला तर धेरै मान्छेलाई धेरै तरिकाबाट फाइदा पुगोस् भनेर
1: ल ल ल ठिक छ तपाईँसँग मैले सक्दिनँ पनि अब तपाईँ खपिसै हुनुहुन्छ कुरा गर्नुमा है अनि अझै अरूको खबर खबर सबै ठिकठाकै होला नि त आराम कसैले हुनुहुन्छ होला होइन
2: म त आरामै कुशललाई अहिलेसम्म छु हजुर पनि आरामै हुनुहुन्छ जस्तो लाग्छ है
1: हामी पनि आरामै छौँ भन्नु पर्यो है
2: के छ त त्यतातिरको हिजो आजको मौसम बारे थोरै जानकारी दिन चाहे
1: मौसम सम्बन्धित जानकारी दिनु पर्यो हामीले होइन त ल ठिक छ मैले अहिले नै जानकारी दिउँ कि कार्यक्रम सकेपछि दिउँ
2: कार्यक्रम सकेपछि त के हो के हो अहिलेको तपाईँ यो कार्यक्रम
1: ल अब ध्यान दिएर सुन्नुहोस् ल अब मौसम सम्बन्धित जानकारी भनेर मैले सुरु गरेँ
2: सर्टकटमा दिनु न अब त्यो डिटेल रूपमा अब त्यति धेरै त दिनु परेन कस्तो त आजकलको गर्मी कतिको
1: ल ठिक छ ठिक छ होइन तपाईँसँग थोरै मजाक गर्न चाहेँ मैले त्यो मात्रै हो थोरै मनोरञ्जन होस् तपाईँहरूलाई भन्ने कुरा मात्रै हो ल मौसमको
2: जिन्दगी मजाकै हो नि त होइन र मजाक गर्न पायो
1: जिन्दगी मजाक पनि हो जिन्दगी अब भनौँ न हाँसु हाँसु दुःख सुख मिलन बिछोडी सबै कुराहरूले चाहिँ जिन्दगीलाई चाहिँ मजाले
2: भनौँ जिन्दगी मजाक पनि हो जिन्दगी मजाक पनि हो जिन्दगी अराजक पनि हो जिन्दगी हर कुराको सम्मिश्रण हो
1: क्या यो चाहिँ कविहरूले भन्छन् है यसरी भन्छन् नि त ल ठिक छ अजयजी लामो कुराकानी नगरौँ मौसम राम्रो छ ठिक छ दिनभरि मन्द घाम लाग्यो अहिले पानी अलिअलि छिट्याउँदैछ है दुई चार दिन भयो पानी परेको छैन एकदम राम्रो छ दसैँ आए जस्तो भइरहेको छ बाहिर त त्यो मौसम दिउँसो त त्यो फिल हुन्छ क्या हामीलाई त बिहान बेलुका यसो बाहिर मौसम हेर्दा त्यो फिल हुन्छ त्यो अनुभव चाहिँ हामीले लिइरहेका छौँ त्यता पनि त्यस्तै होला सायद है होइन अब लामो कुराकानी भयो अब तपाईँका साथीभाइहरूलाई सम्झाउनुहोस् न
2: हाम्रो सम्झिनु पर्दा त सर्वप्रथम त अत्यन्तै अब सत्तिकै मिठास पूर्ण कार्यक्रमलाई सञ्चालन गर्दै आजको माउन भएको छ भोलिको दिनमा पनि यसरी गरी कार्यक्रम अगाडि बढोस् भन्ने शुभकामना पनि छन् हजुरको दिनहरू भोलिका दिनहरू राम्रो बितोस् भनेर कामना गर्न चाहन्छु रेडी होल परिवारलाई पनि शुभकामना, राम्रो कार्यक्रम र राम्रो कामको लागि। अनि त्यहाँदेखि साथीहरू हुनुहुन्छ, साथीहरू धेरै हुनुहुन्छ है, जसले अझै भनेर चिन्नु भएको छ, चिन्नु भएको छैन होइन, जतिले चिन्नुहुन्छ सबैलाई माया, नचिन्नेलाई पनि उत्तिकै माया। रात्रिकालीन समय छ, खाना कसैले खाइसक्नु भयो होला, कसैले पाकी छ होला, कसैले खाँदै सुन्दै हुनुहुन्छ होला, सबैजनाले
1: मिठो
2: मिठो खानु होला, राम्रोसँग खानु होला, नखानु हुनेले र खानु हुनेले राम्रोसँग कार्यक्रम सुन्दै सुत्दै हुनुहुन्छ होला। तपाईँलाई मिठो माया, मिठो सम्झना छोड्दै छोड्दै आजको लागि कसैबाट बिदा हुन्छु, नरिसाउनु होला भाई।
1: नमस्कार, नमस्कार। अजय राई भोजपुरबाट जुनको कुराकानी गरे, निकै लामो कुराकानी भयो उहाँसँग, अलि लामो समय पनि भएछ उहाँसँग कुराकानी नभएको, हामीलाई निरन्तर कल गरिरहनुहुन्थ्यो, बिचमा हराउनु भयो र आज जोडिनु भएको थियो, कुराकानी गऱ्यौँ। साथी आउनु भएको छ वाट्सएपमा, म स्वागत गर्छु उहाँलाई, को हुनुहुन्छ? हेलो, हजुर, रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट हो? कुष्मा अञ्जली कुवेतबाट। अञ्जलीजी, के छ खबर खबर तपाईँको कुवेततिर, के छ सुनाउनुहोस् न, त्यतातिर के कस्तो छ मौसम, त्यहाँ पुग्नु भएको कति समय भयो तपाईँ है? ए, भर्खरै मात्र जानुभयो तपाईँ है? अनि पुष्पाजी, तपाईँले कुवेत जसरी नेपालमा बसेर कल्पना गर्नुभएको थियो, जसरी सोच्नु भएको थियो, त्यस्तै पाउनुभयो अथवा सोचे जस्तो हुँदो रहेछ परदेश, कस्तो हुँदो रहेछ, तपाईँलाई कस्तो लाग्यो, कस्तो अनुभूति हुँदैछ यहाँलाई? सोचे जस्तो केही नहुँदो रहेछ है, सोचे जस्तो सायद सबैको जिन्दगीमा सोचे जस्तो भइदिए होइन, दुःख आँसु होइन, यो रोदन, यी कुराहरू जीवनबाट धेरै पर हुन्थ्यो होला, मान्छेले कल्पना पनि गर्ने थिएनन् होला कि यस्तो कुराहरूको होइन। पक्कै पनि पुष्पाजी, अब प्रवासमा हुनुहुन्छ, धेरै लामो समय पनि भएर हिँड्छ, भर्खर एक महिना भयो भन्नुभयो, राम्रोसँग रहनुहोला, आफ्नो जिम्मेवारीलाई निभाउनु होला, हुन्छ राम्रोसँग रहनुहोला, तपाईँका सम्झना सन्देशतर्फ लाग्छु अब म। हेलो, तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् न।
3: अनि अरू नै इन्टरटेनमेन्टै गुड नाइट खुसी पनि भन्न चाहन्छु। अनि मेरो खुसीतिर आउने छोरी सुनेमा हस्बेन्डमा चाहिँ धेरै सक्सेसफुल छु, माया सम्झना गुड नाइट भन्न चाहन्छु। अनि त्यही साथीहरू
1: नमस्कार, छुट्यो पुष्प राई भोजपुरको साथी, यति बेला कुवेतबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको व्यवसायमा छौँ, रेडियो अरुण तपाईँले यति बेला ट्युन अन गरिरहनु भएको छ, संसारभरबाट तपाईँले एकै साथ सुन्न सक्नुहुन्छ, तपाईँले डिजिटल प्लेटफर्ममा रेडियो अरुणको आधिकारिक फेसबुक पेजबाट सुन्न सक्नुहुन्छ, हाम्रो पात्रोबाट सुन्न सक्नुहुन्छ, रेडियोको वेबसाइट www.radioarun.com.np पनि सुन्न सक्नुहुन्छ, सँगसँगै कोशी प्रदेश अनि आसपासका भूभागहरूमा चाहिँ फ्रिक्वेन्सीमा 97.6 MHz रेडियो अरुण घन्किरहेको छ। र मैले यति बेला साथीलाई स्वागत गर्छु, कोही साथी आउनु भएको छ लाइनमा। हेलो, हजुर, रात्रिकालीन नमस्कार, को आउनु हो, कहाँबाट? एउनिसा तामाङ आउनुभयो धर्मदेवीबाट है, के छ एउनिसाजीको खबर खबर, आराम हुनुहुन्छ? आराम कुशलै हुनुहुन्छ है, अनि खानपिन भइसक्यो होला नि त यहाँको त होइन? ठिक छ, आउनुभयो, खुसी लाग्यो उनीसाजी, अब तपाईँका साथीभाइहरूलाई सम्झनुहोस् ल।
3: रात्रिकालीन सबै सफा खस्नु है, हजुरलाई गुड नाइट सुबह पनि भएको छ है।

0: अब धेरैजना साथीहरूले गर्छ कि मलाई यो निशा तामाङ भनेर चिनाइयो सबैलाई नयाँ शुभ सपनी निशा सम्झना भन्दैछु त्यो बुबा
1: हस् नमस्कार शुभ सपनी शुभरात्री छुट्टी साथी हुनुहुन्थ्यो यो निशा तामाङ मामलिङबाट व्यवसायमा जोडिनु भयो कुराकानी गरे र छुटेर जानुभयो फेरि पनि म फोन लाइन तर्फै लाग्छु आउनु भएको छ साथी को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु ढिला नगरी हेलो हेलो हजुर नमस्कार को आउनु भयो हजुर कहाँबाट हुनुहुन्छ को भन्नुभयो कहाँबाट भोजपुरबाट सोनिया राई है भोजपुर कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सोनियाजी चरम्बी अरुण गाउँपालिका चरम्बीबाट है हामीलाई फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ त्यहाँ होइन हेलो फेसबुक मार्फत सुन्दै हुनुहुन्छ कि हामीलाई यता रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ ए ल ठिक छ आराम कसैले हुनुहुन्छ होला अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न तपाईँको आवाजै हरायो साथी हुनुहुन्थ्यो भोजपुरको चरम्बीबाट अरुण गाउँपालिका चरम्बीबाट साथी हुनुहुन्थ्यो कुराकानी पूर्ण रूपमा हुन सकिनँ आवाज उहाँको केही पनि बुझ्न सकिनँ मैले फेरि पनि म फोन लाइन तर्फ लाग्छु आउनु भएको छ साथी ब्याक टु ब्याक उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो
2: हेलो गुड इभिनिङ नमस्कार दाई
1: गुड इभिनिङ नमस्कार को आउनुभयो
2: म दिलु सानो याम्फु यता मोरङबाट
1: दिलु सानो याम्फु मोरङबाट है
2: हजुर दाई
1: दिलु सानो याम्फुसँग कुराकानी नभए कति भयो यस्तो कल्पना गर्नुहोस् गर्नुहोस् तपाईँसँग कुरा भएको थियो जस्तो लाग्यो मलाई अलिकति निकै समय अगाडि होइन तपाईँसँग एक दशक अगाडि कुराकानी भएको कि जस्तो लाग्यो मलाई आजभन्दा दस वर्ष अगाडि मोरङको टाढी आसपास कता भन्नुभयो तपाईँ मोरङको केराबारीबाट तपाईँले धेरै कल गर्नुहुन्थ्यो नमस्ते एफएमका विभिन्न कार्यक्रमहरूमा हो कि होइन सम्झनुहोस् त तपाईँसँग मैले त्यहाँ कुराकानी गरेको थिएँ आजभन्दा बाह्र वर्ष अगाडि दस वर्ष होइन बाह्र वर्ष अगाडि तपाईँसँग कुरा भएको थियो मेरो मैले ठ्याक्कै अहिले सम्झेँ तपाईँलाई तपाईँको नाम ठ्याक्कै मैले चाहिँ सम्झेँ क्या तपाईँले नाम र त्यो ठाउँको बारेमा बताउँदै गर्दा मैले त्यहाँका केही साथीहरूलाई अहिले पनि सम्झिरहेको छु जस्तो त्यहाँ काली मिना भन्ने साथी हुनुहुन्थ्यो एकजना अहिले कता हुनुहुन्छ थाहा छैन होइन
2: अर्को
1: अनि अर्को एकजना घायल रमा भन्ने हुनुहुन्थ्यो उहाँले पनि कल गर्नुहुन्थ्यो धेरै होइन पुरानो साथीहरूलाई मैले ठिकै मैले तपाईँलाई यो किन पनि स्मरण गराउन खोजेँ भने तपाईँसँग कुरा भएको थिएन भन्नुभयो तपाईँले तर तपाईँसँग कुरा भएको थियो मेरो होइन तर धेरै वर्ष अगाडि कुराकानी भयो त्यो भएर पनि तपाईँलाई मैले त्यो चाहिँ अलिकति स्मरण गराउन खोजेँ हो ल ठिक छ अनि नयाँ नौलो सबै राम्रो छ नि तपाईँको होइन
2: हजुर सबै ठिक ठाकै छ अहिलेसम्म आराम कुखुरालाई छुम गर्नुपर्छ हजुरलाई पनि ठिकै होला होइन
1: एकदम ठिकठाक छ ठिकठाक छ ल हुन्छ अब तपाईँको सम्झना सन्देशतर्फ लागौँ ल
2: हुन्छ फर्स्टमा हुन्छ मिठो बोल्नुहुन्छ दाई हजुरको लागि हाम्रो टेन्सनमा रहने मित्र अरुण एफएम इन्डिया टिमलाई कार्य सफलताको पनि धेरै धेरै शुभकामना अनि शुभ सपनको कामना गर्न चाहन्छु अनि आज स्पेसल बर्थडे सेलिब्रेट गर्ने मेरो ज्येष्ठा भाइ हुनुहुन्छ रुद्र राई भाइलाई जन्मदिनको अनगिन्ती शुभकामना दिन चाहन्छु साथमा शुभ सपनी पनि कामना गर्न चाहन्छु अनि अहिले भर्खरै कल गरेर जानुहुने हाम्रो मलेसियातिर घर यता केराबारी नै हुनुहुन्छ उहाँको पनि हाल मलेसियातिर हुनुहुन्छ राई त्यसलाई पनि एकदम धेरै सम्झना प्लस मिठो माया भन्न चाहन्छु अनि प्यारी साथी हुनुहुन्छ अन्जन यात्री प्यारी चाम्पाङ इन्दिरा चामलिङ कुमारी योङ्गाङ अमनारण चामलिङ बसन्त श्रेष्ठ दाई आशिष नयन बस्नेत एक्सन विराज राई हुनुहुन्छ अनि रोशन फुलाङ दाई रत्ना बहादुर थापा कमला मुखिया मुना मुखिया लगायत धेरै साथी हुनुहुन्छ जति पनि मलाई दिल्ली सानो याम्फु भनेर चिन्नुहुने सम्पूर्ण जातले अब बच्चेसँग इन्जोय गर्नुहोला साथमा गुड नाइट शुभ सपनी भन्दै हजुरलाई भन्छु टेक केयर बाई
1: नमस्कार छुट्टी हो यति बेला साथी हुनुहुन्थ्यो मोरङको केराबारीबाट कुराकानी गरी सबैलाई सम्झँदै सम्झँदै उहाँ पनि छुटेर जानुभयो लामै कुराकानी भयो उहाँसँग पनि ठिकै छ म धेरैभन्दा धेरै साथीहरूसँग आज कुराकानी गर्ने जमर्को गरिरहेको छु सुरुवातमा गीत राख्यौँ वा आखिरीमा जाँदा जाँदै मैले गीत राख्छु तर बिचमा म धेरै साथीहरूसँग आज जोडिने प्रयत्न गर्दैछु

0: चितेश बारीको बसाईलाई धेरैभन्दा धेरै मनमुटुहरूले माया गरिदिनु भएको छ, धेरै साथीहरूले सपोर्ट गर्नु भएको छ, लामो समयदेखि यो कार्यक्रम निरन्तर रूपमा तपाईँसँग आइरहेको छ, निरन्तर तपाईँले सुन्दै आइरहनु भएको कार्यक्रम हो। म साथीलाई स्वागत गर्छु यति बेला यो मोडमा। हेलो
1: हेलो नमस्ते, गुड इभिनिङ
0: है। हजुर नमस्ते, गुड इभिनिङ, को बोल्दै हुनुहुन्छ?
1: म धनकुटाबाट, हरपल रोशनी।
0: हरपल रोशनी धनकुटाबाट,
1: हजुर।
0: के छ हरपल रोशनीको खबर, खबर सुनाउनुहोस् न।
1: खबर एकदम राम्रो छ, ठिकै छ। समग्रमा दिन आज चाहिँ एकदम शीतलताको आवाज भयो, यताको मौसम कस्तो रह्यो?
0: दिउँसो गर्मी चाहिँ एकदमै थियो यता, होइन, घाम त्यस्तो धेरै त लागेको थिएन तर एकदम गर्मी थियो। अहिले चाहिँ अलिअलि पानी छिट्याउँदै थियो, अघि म यता स्टुडियोतिर फेर्दै गर्दा बाहिर अलिअलि पानी छिट्याउँदै थियो। ठिकै ठिकै छ, अहिले शीतल शीतलै छ मौसम यता पनि।
1: कस्तो तपाईँले पुरानो कुराहरू एकदम धेरै गर्नुभयो, पुरानो यादहरू दिलाइदिनु भयो, होइन। हाम्रो कार्यक्रमहरू अब पहिला पहिला तपाईँको कार्यक्रममा फोन गर्दाखेरि यति धेरै अब आज र श्रोताको त्यति धेरै कनेक्सन हुन्छ कि हामीले कल गरेर तपाईँहरू याद गर्नुहुन्छ, होइन। हजुरहरू हामी याद गर्छौँ, कस्तो राम्रो कुरा गर्नुभयो कि। दस बाह्र वर्ष भनेको त यहाँ होइन नि त, होइन,
0: एक दशक अगाडिको कुरा, बाह्र वर्ष अगाडि, एक दशक र पनि दुई वर्ष प्लस, होइन।
1: एकदम मजाले हजुरको आवाज हामी सुन्छौँ।
0: कुनै कार्यक्रमको याद थियो त्यति बेलाको, कुनै कार्यक्रमको नाम भन्न सक्नुहुन्छ?
1: त्यतिखेर ठ्याक्कै भन्ने चाहिँ छैन मलाई, होइन,
0: म सम्झाइदिन्छु तपाईँलाई, है त। रिदम नाइट भनेर सुन्नु भएको थियो नि, होइन,
1: के भन्नुभयो?
0: रिदम नाइट सुन्नु भएको थियो?
1: यो चाहिँ सुनेको छैन होला,
0: सुन्नु भएको थिएन है। ठिक छ, हाम्रो सञ्जीव भट्ट सप्तकोशीमा हुनुहुन्थ्यो, उहाँसँग उहाँ हामी होइन लगायतले चाहिँ काम प्रोग्राम गरेका थियौँ कि, त्यो प्रोग्राम नाइटको समयमा तपाईँहरू जस्ता धेरै साथीहरूको मन जितिया थियौँ क्या त्यति बेला।
1: एकदम मजाले सन्दीप दाई, सन्दीप दाई पछि अहिले अर्जुन दाई आउनुभयो, अर्जुन दाई पनि हुनुहुन्न, पुरानो पेट पनि हुनुहुँदैन,
0: यस्तै हो। अब टेक्ने कुरा रह्यो, होइन, जीवन चल्नु पर्यो, अप्ठ्याराहरू धेरै छन् नि त जीवनमा, अब जीवनलाई त जसरी हुन्छ चलाउनु त पर्यो, होइन।
1: त्यो
0: हुँदाखेरि अब
1: कहाँबाट रहँदैन, कहिले के कहिले गतिशील भइरहन्छ।
0: एकदमै एकदमै ल, ठिक छ, अब तपाईँ तपाईँका सम्झना सन्देशतर्फ लाग्नुहोस्।
1: हवस् हुन्छ, विशेष तपाईँ हाम्रा फिल्मका टिमलाई शुभ, तपाईँ अब बजनेकीसँग इन्जोय गर्नलाई विशेष त भन्न चाहन्छु। अनि साथीहरू सानो सम्झना, लप्री किरा, शमशेर लिम्बु, अनि भर्खरै कल गर्नुहुने हाम्रो राई पिकेलाई पनि गुड नाइट भन्न चाहन्छु। सरिना गुरुङ, निर्मला गुरुङ, अल्का बान्तावा, काली कमला हुने, निस्ता निर्मला हुने, अनि हाम्रो कला लिम्बु, सुमिन लिम्बु, एक्सन विराज, प्रवीण मगर, भरुण जन्जरी, हिमा शेर्पा, आशिष नायन बस्नेत, हिमा राईलाई पनि धेरै सम्झना, राज घनी मगर, धौरा झकाल, पूर्वी आकाश राईलाई पनि धेरै सम्झना, अनि अब धेरै साथीहरू हुनुहुन्छ, कल्पना साङ्वान, सपना रञ्जना बायङ, कुमारी योङ हाङ, अर्जुन याक्का, मिडिया प्रेमी राई, अनिसा विष्णु खनाल, बिन्दा दाहाल त्रिवेदी लगायत सबै नामी छ सम्झना। बाई बाई,
0: नमस्कार, छुट्यौँ यति बेला धनकुटाको साथी, यात्रामा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झँदै उहाँ पनि विदा भएर जानुभयो। यति बेला वाट्सएपमा एकजना साथी आउनु भएको छ, प्रवासबाट हुनुहुन्छ साथीहरू, वाट्सएपमा आउने साथीहरू, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाज मैले केही पनि सुन्न सकिरहेको छैन, म फोन लाइनतर्फै लाग्छु फेरि, यति बेला स्वदेशकै एउटा कल रिसिभ गर्छु, हुनुहुन्छ साथी। हेलो हेलो, हजुर नमस्ते, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ हजुर, कहाँबाट हो? काठमाडौँबाट भूमिका राई, के छ भूमिका जी, खबर खबर तपाईँको सुनाउनुहोस् न।
2: मेरो ठिक छ है, जेस आराम खुसाइ छु, काठमाडौँतिर जेस पानी पनि परिरहेछ हल्का फुल्का, अनि हजुरको के छ खबर?
0: एकदमै मेरो खबर खबर ठिक ठाक छ, पानी पर्दैछ नि यति बेला काठमाडौँमा।
2: हजुर है, ठुलो होइन, सिमसिम पानी परिरहेछ।
0: ल ठिक छ, काठमाडौँको मौसमको बारेमा बेला बेलामा तपाईँहरू दुई चारजना हुनुहुन्छ, हामीलाई जानकारी गराउँदै गर्नुहुन्छ, जोडिनुहुन्छ, त्यहाँका खबरहरू आदान प्रदान हुन्छन्, यही त हो नि जिन्दगी, होइन। ल ठिक छ भूमिकाजी, खानपान भइसक्यो होला, अब यो यात्रामा तपाईँले आफ्ना साथीभाइहरूलाई सम्झनुहोस्।
2: हजुर त, फर्स्ट अफ अल चाहिँ हजुरलाई लगायत अरू नै फेमिली परिवारलाई गुड नाइट, शुभरात्री भन्न चाहिँ, अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नायन बस्ने, बबिसी ऋषि मगर, लक्ष्मी छेत्री, एकदम विराज, प्रवीण मगर, निमा शेर्पा, वरुण चन्दले, ढका धर्मरा, राजगले मगर, राजी राई गाइला, सरसता पोखरेल, अनि बिहानी अनुष्का जेनु बान्तवा, कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, जीवन भाइलाई धेरै धेरै सम्झना, सोनिम शेर्पा, रन्जित राई, तीर्थ राई, सुरज राई, सन्दिता योगी, योगेन्द्री याङ लिम्बु, रोमन मुक्तन तामाङ लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई गुड नाइट भन्दै सिकिन्छु। बाई बाई।
0: नमस्कार बाबा छुट्यौ साथी हुनुहुन्त भूमिका राई, उहाँ चाहिँ काठमाडौँबाट यो यात्रामा जोडिनु भयो, उहाँको घर खोटाङ हो। साथीहरूलाई सम्झनु भयो, सबैलाई सम्झँदै सम्झँदै छुटेर गइसक्नु भएको छ। यति बेला म वाट्सएप कल रिसिभ गर्छु, हुनुहुन्छ साथी लाइनमा। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? सुस्मिता नासिरिङ कुवेतबाट है? के छ सुस्मिता नासिरिङको खबर, खबर के छ कुवेततिर, के छ सुनाउनुहोस् न।
3: मेरो खबर एकदमै ठिकै छ दाइ, अहिले फेरि टाइम हो, त्यही भएर प्रोग्राम हेर्दै बसिरहेको छु भन्नुपर्छ है।
0: फेसबुक लाइभमा हुनुहुन्छ है?
3: हजुर म फेसबुकमा त हेर्दैछु दाइ, टिकटक पनि आउनु भएको होला?
0: टिकटकमा छैन आज, म टिकटकमा छैन, अलिकति आज थोरै एकदम मुड अफ भइरहेछ। ल ठिक छ, साथ दिनुहोला, होइन जता जताबाट आउँछौँ त्यतै त्यतैबाट चाहिँ यहाँहरूले पछ्याइदिनुहुन्छ, साथ दिनुहुन्छ, हामी त्यसमै आभारी छौँ, त्यसमै आभार व्यक्त गर्छौँ। हुन्छ सुस्मिताजी, अब तपाईँ तपाईँका सम्झना सन्देशतर्फ लाग्नुहोस् न।
3: मेरो राशिकालीन शुभकामना राख्नु पर्दाखेरि पाठ तपाईँले गुड नाइट सब पनि भन्न चाहन्छु, अनि कामातिर हुन्छ मेरो बाबा मम्मी हुनुहुन्छ, मेरो बाबा मम्मीलाई, मेरो बाबा मम्मीलाई पनि गुड नाइट शुभ सपनी बाबा मम्मी भन्न चाहन्छु, अनि प्यारो भाइ जतिन्द्रिमोसन बबिन्द्र बौद्ध बौद्ध निता सिर्जना भदै भदै सबैजनालाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु, अनि मोरुतिया हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यारो छोरा युगल नासिनी छोरा दिवा सबै छोरालाई गुड नाइट शुभ पनि भन्न चाहन्छु, अनि गुरु भक्तको साना सर्गम, अनि छोरी ज्वाइन्ट साथीहरू भन्नु पर्दाखेरि हुनुहुन्छ होला राई, अनि विजय, अनि साथी हुनुहुन्छ नाना दुर्गा, अनि रिना
0: नमस्कार छुट्यौ सुस्मिता नासिरिङसँग कुराकानी गरे, घर उहाँको भोजपुर हो, यति बेला कुवेतबाट यो यात्रामा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। म तपाईँलाई यो यात्रामा यति बेला तपाईँका आफन्तसम्म जोडिरहेको छु, तपाईँको आवाज जस्ताको त्यस्तै तपाईँका आफन्तसम्म सम्प्रेषण भइरहेको छ, रेडियो अरूलाई माध्यम बनाउँदै बनाउँदै यति बेला हामी तपाईँसँगै यात्रा गरिरहेका छौँ। म यति बेला स्वागत गर्छु अर्को एकजना मुटुलाई। हेलो,
4: हेलो,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ?
4: हजुर,
0: को बोल्दै हुनुहुन्छ, कहाँबाट हो? भोजपुरको कुन ठाउँबाट, यहाँको शुभ नाम बताउनुहोस् त। मैले बुझिन, यहाँको नाम फेरि भन्नुहोस् त।
4: युनी
0: साराई बोल्दै हुनुहुन्छ भोजपुरको खारतम्बाबाट है? ल म प्रष्ट भए अब चाहिँ युनिसाजी, अनि आराम हुनुहुन्छ? एकदम ठिक ठाकै छ, आरामै छ है। अनि अब भोजपुरतिर पनि ठिकठाकै छ, साथीहरूले जानकारी गराइरहनु भएको छ। अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु अनुसाजी म।
4: हजुर,
0: तपाईँका सम्झना सन्देशहरू राख्नुहोस् न।
4: ए मेरो सम्झना सन्देश भन्नुको नेपाल डाँडामा हुने मेरो मम्मी बुवा र मेरो छोरा छोरीलाई गुड नाइट शुभ सपनी राखेको छ, नयाँ हुन चाहन्छु। अनि मेरो नै हुनुहुन्छ बहिनी छेउमा हुनुहुन्छ मेरो हस्बेन्ड सन्तलाई पनि गुड नाइट शुभ सपनी मिठो भन्न चाहन्छु।

0: नमस्कार, छुट्टी हो साथी हुनुहुन्थ्यो भोजपुरको साथी, कुराकानी गरे सबैलाई सम्झँदै उहाँ पनि छुटेर जानुभयो। म व्हाट्सएप कल रिसिभ गर्छु यतिखेर, घडीले 8:45 गएको संकेत गर्यो, समय बिस्तारै घर्किँदैछ, रात छिपिँदैछ। तपाईँ हामी बीचको यो सम्बन्ध अझ प्रगाढ बन्दै यो यात्रामा तपाईँ हामी सँगै यात्रा गरिरहेका छौँ। यो सिलसिलामा म साथीलाई स्वागत गर्छु, को को हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हेलो
1: हजुर,
0: नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ? जनिता चामलिङ, घर 5 थर फेरिङ, हाल चाहिँ कुबेतबाट है? पक्कै पनि। के छ जनिताजी, खबर खबर आराम हुनुहुन्छ? एकदमै खानपिन भइसक्यो, मेरो खबर खबर पनि ठिक ठाक छ जुनिताजी है। तपाईँ ड्युटीमै हुनुहुँदो रहेछ, अब राम्रोसँगले आफ्नो काम कर्तव्य जिम्मेवारी के हो त्यसलाई चाहिँ राम्रोसँग निभाउनु होला, सँगसँगै अब हामीसँग पनि हुनुहुन्छ होइन? हेलो, हजुर सुन्दै हुनुहुन्छ जुनिताजी? मैले सुनिरहेको छु, तपाईँले चाहिँ मेरो आवाज सुन्नु भएन कि जस्तो लाग्यो।
1: हेलो,
0: हजुर सुन्दैछु, भन्नुहोस् न। तपाईँको सायद नेटवर्क भनौँ इन्टरनेटमा केही समस्या छ कि, मैले तपाईँको आवाजलाई प्रष्ट सुनिरहेको छु है। हुन्छ, तपाईँका सम्झना सन्देशतर्फ लाग्नुहोस्।
1: नेपाल धेरै हुने व्यक्ति हुनुहुन्छ सरलाई, अनि भावनामा गएर अनि दुवै खर्चलाई पनि धेरै माया मिस सम्झना शुभ रात्रि भन्न चाहन्छु। अनि पल्सिदै हुनुहुन्छ प्यारो मान्छे रवि परिवार पनि धेरै माया मिस सम्झना शुभ रात्रि भन्न चाहन्छु। अनि मल्छ धेरै हुने फर्सी जीवन फाबिन दृष्टिको सोसल मिलाइ च्याम्पियनिस अनि अबिन दक्षिण दम्पुमा लिम्बु बसन्त श्रेष्ठ गगनजेत हुने दाई लिम्बु विजय रन्तरे कृष्ण तामाङ दाजुलाई कालालाई पनि गुड नाइट शुभरात्रि धेरै माया मिठो सम्झना भन्दै बिदा चाहन्छु है। चर्चा नमस्ते बाबा,
0: नमस्कार सिटी हो। जुनिता चामलिङ, घर चाहिँ 5 थर फेरिम, यति बेला चाहिँ कुवेतबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झँदै छुटेर गइसक्नु भएको छ। यति बेला म अर्को साथीलाई स्वागत गर्छु, आउनु भएको छ, लाइनमा हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्छु। हेलो, नमस्ते, नमस्कार, गुड इभिनिङ, को बोल्दै हुनुहुन्छ? सबिना गुरुङ भन्नुभयो? सबिना गुरुङ, मोरङको काने पोखरीबाट। अनि सबिनाजीसँग पहिलो पटक कुरा गर्दैछु जस्तो लाग्यो, कसरी आज यो यात्रामा यसरी हामी भेट भयौँ?
2: मलाई राज भन्ने मगर साथीले मेन्सन गर्नुभएको थियो, त्यही भएर हजुर समक्ष आइपुगेँ
0: है। ए ल, ठिक छ, म समक्ष, हाम्रो कार्यक्रम समक्ष सुटुक्क आइपुग्नु भयो मोरङको काने पोखरीबाट। गर्मी होला है यति बेला काने पोखरीतिर? ल ठिकै छ, त्यतिको लागि अब ठिकै ठिकै भन्नु पर्यो होला, कतिको हो होइन? हुन्छ, तपाईँले जसरी व्याख्या गर्नुहुन्छ त्यसरी नै गर्न सक्नुहुन्छ, किनकि मैले त्यहाँको अहिले कस्तो छ तातो चिसो केही अनुभूति गर्न सकेको छैन होइन। त्यो भएपछि तपाईँले भन्नु जे भन्नुहुन्छ म त्यसमै स्वीकार्छु, त्यही कुरालाई स्वीकार्छु नि त है।
2: एकदम
0: ल ठिक छ, टेक्निसियन पनि म आफै, कार्यक्रम पनि म आफै, आज एक्लै छु। ड्युटी डबल पनि कसरी भन्ने होइन, अब समय उही हो, समय उति नै हो है। मैले पाउने गाह्रो छैन, गाह्रो छैन, भारी बोक्नु परेको छैन, तपाईँहरूसँग गफै गर्ने त हो होइन।
2: तर अब फोन कल उठाउन चाहिँ
0: होइन त्यस्तो पनि छैन, ठिक छ, सबै कुराहरूलाई सहज रूपमा स्वीकार्नुपर्छ, जीवनमा जे जे आइपर्छन् होइन ती कुराहरूलाई चाहिँ स्वीकार्दै जानुपर्छ होइन, जे जे एउटा उखान त नभनौँ होइन, हाम्रो एकजना नेताजीले भन्नुहुन्थ्यो जे जे आइपर्छ गर्दै जाने हो भन्ने टाइपको कुरा गर्नुहुन्थ्यो नि, त्यस्तो त्यस्तै हो सायदै अब यो जीवनमा जे जे आइपर्छ त्यो गर्दै जाने हो। ल तपाईँका सम्झना सन्देशतर्फ लागाउन समय अलिक थोरै छ।
2: अनि मलाई छेपिरो हुन्छ प्यारो साथी राई पिके राई, अनि रोमनिया पिरो हुन्छ प्यारो साथी याम सुन्जादी मगर, अनि छुट्टी पाठक, अनि त्यसो गरेर दुवैतिर हुन्छ ढकाल धर्मराज अन्जान छिरिङ राई, अनि कतातिर हुन्छ प्यारो साथी अनु राई लगायत जति पनि साथीहरूले वान सुनेर सिकाउनु भएको छ सबै साथीहरू काहीँ सुबराती भनेर राई।
0: हस् नमस्कार, सुट्यौँ मुरुङको काने पोखरीबाट कुराकानीको क्रममा जोडिनुभयो साथी, कुराकानी गरेँ र सबैलाई सम्झँदै छुटेर जानुभयो। यति बेला म फेरि अर्को फोन कल लिन्छु, आउनु भएको छ साथी, स्वागत गरौँ। हेलो,
3: हेलो, हजुर नमस्कार।
0: हजुर नमस्कार, को बोल्नु हुनुहुन्छ हजुर? हिमाल चामलिङ सङ्खुवा सभाको सभा पोखरी घर यति बेला चाहिँ मलेसियामा हुनुहुन्छ होइन त? अनि के छ आज अलिक गल्नु भएको छ कि के हो हाम्रो हिमालजी? आज अलिक गल्नु भएको छ कि के हो, तपाईँको आवाज अलिक मलिन मलिन आइरहेछ। ठिक छ हिमालजी, आउनुभयो खुसी लाग्यो। अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न।
3: विभिन्न सम्झनाहरूमा छ दुर्गुन कुमारी
0: नमस्कार, छुट्यौँ हिमाल चामलिङसँग कुराकानी गर्दै थिएँ, सभा पोखरी उहाँको घर यति बेला चाहिँ मलेसियामा हुनुहुन्छ, मलेसियाबाट यो यात्रामा जोडिनुभयो, सबैलाई सम्झँदै सम्झँदै उहाँ पनि छुटेर जानुभयो। म आखिरीमा छु, घडीले 8:52 गएको संकेत गर्यो, अब एकजना साथीलाई लिन्छु यो यात्रामा, त्यसपछि म छुटेर जानुपर्छ। स्वागत गर्छु साथीलाई, को आउनु भएको छ? हेलो
4: नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
4: अतीत अञ्जन राई, घर उदयपुर बसाई काठमाडौँ।
0: अतीत अञ्जन, घर उदयपुर बसाई काठमाडौँ।
4: हजुर
0: के छ अतीत अञ्जनको खबर, खबर के छ सुनाउनुहोस् न।
4: खबर एकदम ठिकै छ, खाना खाइवरि प्रोग्राम सुन्दै बसिरहेछु भन्नुपर्छ।
0: खानपिन भयो अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सहभागिता पनि जनाउनु भयो है?
4: हजुर।
0: अनि अब यति बेला काठमाडौँमा त पानी परिरहेछ भन्दै हुनुहुन्थ्यो भूमिकाजीले, तपाईँ बसेको एरियातिर के छ?
4: सबै ठिकै छ भनौँ भनौँ न।
0: सबै ठिकै छ है?
4: हजुर।
0: के को आवाज आइरहेछ अतीत अञ्जनजी? ठिक छ, त्यसलाई अलिकति थोरै साइलेन्ट गरिदिनुहोस्, कुराकानी गरौँ मजाले, त्यसपछि अनि बाँकी कामहरू गर्ने हो होइन त?
4: हजुर।
0: भनेपछि अब समय पनि थोरै छ, काठमाडौँको बसाई राम्रैसँगले व्यतीत हुँदैछ नि यहाँको होइन?
4: हजुर एकदम राम्रै रमाइलो भन्नुपर्छ, काम गर्यो आयो ड्युटी गयो त्यस्तै भन्नुपर्छ नि।
0: ल ठिक छ, अतीत अञ्जनजी आउनुभयो, अब तपाईँलाई डिस्टर्ब पनि भइरहेको छ, साथीहरूले सम्झिरहनु भएको छ होला यो समय, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न।
4: सम्झना सन्देश राख्नु पर्दा सर्वप्रथम चाहिँ रेडियो अर्वाणी सुनेर बस्नु सम्पूर्णको लागि गुड नाइट भन्न चाहन्छु, र साथी हजुरलाई पनि गुड नाइट भन्न चाहे, र अन्य साथीहरू सम्झाउनु पर्दा कुवेततिर हुनुहुन्छ काली कमला वाने लिम्बू हुनुहुन्छ, माया साङपाङ कुवेततिरै हुनुहुन्छ, र युरोपतिर हुनुहुन्छ इबा तामाङलाई पनि मिठो सम्झना भन्न चाहे, र मेरो घर फ्यामिली र अन्य साथी सम्झाउनु पर्दा मनकुमारी कान्छी कुलुङ, उषा किरण, मुसन बान्तावा, कुनाबहादुर थुलुङ, रत्नबहादुर थापा, राजगले मगरलाई मिठो सम्झना भन्न चाहन्छु, र रञ्जना राईलाई पनि सम्झिरहेको छु भन्दै हजुरको सामुबाट म बिदा भएँ। हस्त, गुड नाइट, बाय बाई।
0: हस् नमस्कार। उदयपुरको साथी काठमाडौँमा हुनुहुन्छ अति तन्जानजी, कुराकानी गरेँ, सबैलाई सम्झनुभयो र छुटेर जानुभयो। अब म अन्तिममा एकजना साथीसँग जोडिन्छु, वाट्सएपमा आउनु भएको छ साथी। हेलो
5: हेलो, हाई, नमस्ते दर्शन, धन्य दाई।
0: हजुर दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ? मित्र हाले नन स्टप बोल्दै हुनुहुन्छ है? एकदमै मित्रजी, आज म पनि नन स्टप बोलिरहेको छु, 8:10 जाँदादेखि बोल्न थालेको है। नन स्टप, बिचमा गीत पनि बजाइएन, गीत पनि सुनिएन, आज अब नन स्टप भइरहेको छ। अनि मित्रजी, अब मलेसियामा हुनुहुन्छ यति बेला, घर त कहाँ पो भन्नुभयो? महोत्तरी। भनेपछि मलेसियाको अहिलेको त्यहाँको तापक्रम र महोत्तरीको तापक्रम लगभग लगभग उस्तो उस्तै होला है?
5: अहिले चाहिँ त उस्तै भन्दा पनि अब यता अहिले चाहिँ धेरै नै गर्मी छ यता पनि, तर अहिले त अब नाइटको ड्युटी हो, अहिले खास त्यो गर्मी
0: चाहिँ अहिले छ। ए ल, ठिक छ ठिक छ मित्रजी। समय पो अलि थोरै रहेछ, घडीले लगभग लगभग अब चाहिँ 9 नै लाग्यो, यहाँको सम्झना सन्देश तर्फ लागौँ न।
5: हुन्छ सर, सम्झना सन्देश भन्नुपर्दा त सर्वप्रथम त होइन यति मिठोको आवाजमा दियोस् है, हजुरसँग भन्न सक्नु भएको सत्य खुसी लाग्यो है, हजुरलाई सम्झना होइन मिठो सबले कामना गर्न चाहन्छु, र यतिखेर अनि प्रधान सिन्दे हुन्छ बिहान साथी दिन सरलाई होइन त्यसलाई सम्झना अनि गुजलाई सक्ने कामना गर्न चाहन्छु, अनि प्रशान्तलाई कान्ति हुन्छ, आशिलाइन बस्नेत हुन्छ, अनि यसलाई नदी अनि भूमिका राई दिदी लगायत यतिखेर प्रधान सुन्नुहुन्छ बनाउँछ जसले होइन यतिखेर मजाले नन स्टप 13 सेकेन्डलाई मजाले साथ दिएर सुन्नुहुन्छ, सबै साथीको लागि चाहिँ एकदम गुड नाइट, मिठो सपिङको कामना गर्दै प्रधानबाट मित्रले बिदा हुन चाहन्छु। नमस्ते, गुड बाई।
0: नमस्कार छुट्यौँ साथी, हुनुहुन्थ्यो मित्रले घर छ उहाँको महोत्तरी, यति बेला चाहिँ सत्सङ्ग्र पारी हुनुहुन्छ मलेसियामा। मलेसिया कहाँ हो कहाँ हो कहाँ हो मैले त्यति बेला कल्पना पनि गर्न सकेको छैन, कति समुद्रहरू तरेर जानुपर्छ है। मलेसियाबाट धेरै मनहरू यो यात्रामा जोडिनुभयो, कुराकानी गरेँ, सबैलाई सम्झाउनुभयो र छुटेर जानुभयो साथी। अब मैले पनि तपाईँसँग बिदा माग्नुपर्छ, यो समयको निम्ति, यो समीपताको निम्ति तपाईँ सबैलाई मैले विशेष विशेष धन्यवाद दिन चाहन्छु। फोन गर्नुभयो, सुनेर साथ दिनुभयो, फोन ट्राई गर्नुभयो, आज कुराकानी हुन सकेन, मन थोरै अमिलो भयो होला, मन अमिलो नबनाउनुहोस्, गरङ्गो नबनाउनुहोस्, अर्को एपिसोडमा तपाईँसँग फेरि उसरी नै हाम्रो भेट हुनेछ, अनि धित मरुन्जेल तपाईँ हामी त्यहाँ पनि गफ गफ गर्नेछौँ, आफ्ना सम्झना सन्देशहरूलाई तपाईँले सम्प्रेषण गर्नुहुनेछ। अब जाँदा जाँदै म तिम्रो सहर छोडी, यो मिठो गीत अन्जु पन्तले गाउनु भएको, निकै नै मिठो यो सुगम सङ्गीत तपाईँलाई छोड्दै यो यात्राबाट तपाईँको बाँकी पल सुखद रहोस्, शुभ रहोस्, यही कामना गर्दै गर्दै यो यात्राबाट म बिदा माग्छु। हस्त नमस्कार, शुभरात्रि, शुभ सप्ताह।

दिल सराय हजुर लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू ऐ मुटु भने चाहिँ मैले एउटा लाएर एकजना मुटु आउनुभयो मन मुटु भन्नुभयो दिलसराई हजुर दिलसराई देउमाई नगरपालिका एक इलाम र दिलसराई हजुर र हजुर क्षितिज बराल र दिलसराई देउमाई नगरपालिका एक इलाम देउमाई नगरपालिका एक इलाम देउमाई नगरपालिका एक इलाम देउमाई नगरपालिका एक इलाम दिलसराई देउ र दिलसराई देउमाई नगरपालिका एक इलाम र दिलसराई देउमाई नगरपालिका एक इलाम र दिलसराई देउमाई नगरपालिका एक इलाम र दिलसराई देउमाई नगरपालिका एक इलाम र दिलसराई देउमाई नगरपालिका एक इलाम

0: पास्टर हाल कुवेत
1: सपना तामाङ मोक्तान 556 नगरपालिका साथ सिमिचुङ एक बेसिन्दा शङ्खसभा हाल कतार
0: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा
1: र दिलसराय हाल कतार
0: सुमिता याखा लिम्बुखिम चैनपुर चैनपुर नगरपालिका 10 खराङ शङ्खुवा सभा
1: र दिलसराय देउमाई नगरपालिका कतार
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका सभा
1: र दिलसराय देउमाई नगरपालिका
0: लोकगीत लोकभा

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू
1: सुजन कुलम राई श्रीचुङ एक हाल कतार
0: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ समाज
1: हाल कतार
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा नगरपालिका 10 खराङ संखुवा
1: सभा
0: नगरपालिका 10 खराङ संखुवा सभा
1: र दिलसराय देउमाई नगरपालिका 1 इलाम

0: शङ्खसभा हाल कतार
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10
0: देउमाई नगरपालिका 1 इलाम
1: र
0: देउमाई नगरपालिका 1

0: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया
1: विजय लिम्बू
0: सुस्केर चैनपुर नगरपालिका
1: एक बेसिन्दा शङ्खुवासभा हाल
0: शङ्खुवासभा
1: र गिलसराई देउमाई नगरपालिका एक

0: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बु पाँच खपन एक कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा
1: भोसङ्खुवा सभा फिनाल
0: पालिका दस खराङ सङ्खुवा सभा
1: र दिलसराई देउमाई नगरपालिका एक इलाम एक बेसिन्दा सङ्खुवा सभा हाल कतार,
0: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
1: र दिलसराई देउमाई नगरपालिका एक इलाम।